0: घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 19 पुष 2080 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बंगलादेशसँग मध्यकालीन दीर्घकालीन पीपीए अर्थात विद्युत खरिद सम्झौतामा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। आजको कान्तिपुर दैनिकमा नेपाली बिजुलीको सदाबहार बजार भारत बल्ला शीर्षकमा मुख्य खबर छापिएको छ।
0: ब्याङ्कमै थुप्रिए 9,500 मेगावाटका आयोजना शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्र दैनिकमा खबर छापिएको छ। सरकारले विकासका लागि आयोजना ब्याङ्कमा राखेका जलविद्युत आयोजनाको कुल क्षमता 9,457 मेगावाट पुगेको छ। तर ती आयोजनाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्र मार्फत विकासमा लैजाने काम सुस्त छ। सरकारले एकातिर नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्न रोकेको छ भने अर्कोतिर आयोजना ब्याङ्कमा रहेका आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणतर्फ लैजाने प्रक्रिया पनि अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। यसले अध्ययन भएका हजारौं मेगावाट क्षमताका आयोजना विकासमा जानुको सट्टा सरकारी सूचीमै सीमित हुने अवस्था सृजना गरेको छ।
1: इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। हरेक कामलाई डिजिटल मैत्री बनाउने अभियानसहित अगाडि बढ़िरहेको सरकारले आगामी 5 वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट विस्तार गर्ने भएको छ। एकीकृत दूरसंचार नीति 2083 मसौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसंचार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ़ाउने, शुल्क घटाउने र डिजिटल नेपालको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तीव्र गतिमा काम अगाडि बढ़ाएको जानकारी दिएको हो। मसौदामा न्यूनतम 50 एमबीपीएससम्मको ब्रोडब्याण्ड इन्टरनेट 80% जनसंख्यामा पुर्याउने उल्लेख गरिएको छ। सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्याण्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ। यसै गरी सेटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यांकन सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2082 कार्यान्वयनलाई समेत सहज र प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ। त्यसका लागि सरकारले एकीकृत दूरसंचार नीति स्वीकृत गरेपछिको 10 वर्षमा 98% जनसंख्यामा उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट पुर्याउने लक्ष्य राखिएको छ। इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्के लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्केको 10 दिन बितिसकेको छ। 28 साउनमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए तर आइतबारसम्म पनि पाएका छैनन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका 3 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सड़क संघर्षमा उत्रने चेतावनी दिएका छन्। आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै जेएनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। यता जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ 23 गते स्मृति दिवस मनाउने घोषणा गरेका छन्।
2: बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गरिमाका बुबा मनोज चौधरीले कलैया उपमहानगरपालिका वडा नम्बर 14 पझा खोला किनारमा छोरीको अन्त्येष्टि गरेका हुन्। गृह मन्त्रालयमा शनिबार राति भएको 3 बुँदे सहमतिपछि कलैया प्रादेशिक अस्पतालको शव गृहमा रहेको गरिमाको शवलाई उनका बुबा चौधरीले बुझेका थिए। गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको थियो। सहमतिपछि सिमराको जनजीवन सामान्य बनेको छ।
1: पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तुमा साउनमा 1 खर्ब 87 अर्ब 44 करोड़ 36 लाख रूपियाँको वस्तु आएको हो।
2: सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेशसभाका 2/3 भन्दा बढ़ी प्रदेशसभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या मात्र 9 रहेको छ। प्रजातन्त्र पुनर्वहालीपछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चरको रूपमा उठेको थियो तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने उस्तै रहेको छ। सुदूरपश्चिममा मन्त्री बन्न अब 9 जना मात्रै बाँकी रहेका छन्।
1: अब शेयर बजार गत साता धितोपत्र दोस्रो बजारमा 22 अर्ब 46 करोड़ रूपियाँ भन्दा बढ़ीको 5 करोड़ 61 लाख भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कुल कारोबार रकम 16.23% र 3.0% र कारोबार कित्ता 14.19% वृद्धि भएको हो।

0: को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशको खबर संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि 7 जनाले उम्मेद्वारी दिएका छन् नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले दोस्रो अनौपचारिक मतदान गरेको छ महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्षीय कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ
3: अब खेल र खेलाड़ीका खबर 14 दक्षिण एशियाली खेलकुद साग आगामी चैत 3 साता पाकिस्तानमा हुने भएको छ पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एशिया ओलम्पिक काउन्सिल एनएसएओसी को बैठकले 14 साग 2083 साल चैत 20-28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो
2: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा दलविहीन स्थानीय त किन र कसरी शीर्षकमा सुशील बहादुर कार्की र किरण सिटौलाको संयुक्त लेख छापिएको छ गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मुलुक मूल्य मान्यता रास भएको आएको देखिएको छैन हाम्रा छिमेकी मुलुकहरू र हाम्रो आफ्नै अभ्यासले पनि गैरदलीय निर्वाचन भएको अवस्थामा उम्मेद्वारहरूले दलको प्रचार गर्ने भन्दा स्थानीय मुद्दामा केन्द्रित हुन सक्ने सम्भावना बढ़ाउँछ योग्यले बढ़ी अवसर पाउने दलीय स्वार्थभन्दा सहकार्यले प्रश्रय पाउने तथा कार्ययोजना निर्माण र निर्णय कार्यान्वयन पनि छिटो छरितो हुने देखिन्छ कुनै पनि प्रणाली आफैमा पूर्णतः उत्कृष्ट सही वा गलत हुँदैनन् संवैधानिक व्यवस्था र प्रणाली जस्तै यसको अभ्यास पनि ऐतिहासिक पृष्ठभूमि राजनैतिक र नैतिक चेत आचरण र संस्कारमा भर पर्ने गर्छ गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मूल्य मान्यतामा ह्रास आएको देखिएको छैन आजको कान्तिपुरमा छापिएको छ
3: हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्रमा छापिएको छ जैविक इन्धनका अति दोहनले कार्बन उत्सर्जन बढ़ेको छ पृथ्वीको तापमान बढ़ाएको छ फलस्वरूप जलवायुजन्य अप्रत्याशित प्रकोपमा बढ़ोत्तरी भएको छ प्राकृतिक विनाश नगरी आर्थिक पूर्वाधार र भौतिक विकासको दिशा नलिने हो भने भावी दिन अझ बढ़ी चुनौतीपूर्ण हुने वैज्ञानिक निष्कर्षले हरित अर्थतन्त्रको महत्व रोजाई होइन अपरिहार्य बनाएको छ विश्वभर अप्रत्याशित प्राकृतिक प्रकोपको जोखिम बढ़दै हरित अर्थतन्त्रले मात्र पर्यावरणीय जोखिम न्यूनीकरण सम्भव जैविक इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा अपरिहार्य सन् 2045 शून्य कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा गोर्खापत्रमा छापिएको हो
2: कृत्रिम बौद्धिकता एआई तीव्र रूपमा कक्षा कोठामा प्रवेश गरिरहँदा प्रविधिले शिक्षकको भूमिकालाई कमजोर नबनाई सिकाइमा कसरी सुधार ल्याउन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ ब्रिटिश काउन्सिलका एडटेक इनोभेसन प्रमुख डाक्टर एडम एडमेटले शैक्षिक प्रविधि शिक्षण तथा डिजिटल सिकाइ क्षेत्रमा 3 दशकभन्दा बढ़ी समयदेखि काम गर्दै आइरहेका छन् उनका अनुसार एआईले प्रणाली सामग्री निर्माण प्रतिक्रिया प्रदान तथा सिकाईलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन हालै काठमाडौँ भ्रमणका क्रममा उनले एआईले शिक्षामा पार्ने प्रभाव यसको आलोचनात्मक प्रयोग नगर्दा उत्पन्न हुन सक्ने जोखिम तथा नेपालले एआईको लाभ सबै विद्यार्थी समक्ष कसरी पुर्याउन सक्छ भन्ने बारेमा चर्चा गरेका थिए र त्यसैको चर्चा आजको नागरिक दैनिकमा छापिएको छ धेरैले एआईलाई सबै समस्याको एउटै समाधानका रूपमा हेर्छन् शीर्षकमा छापिएको छ
3: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: रेडियो आदिपुरा 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदिपुरा 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्महरूबाट विभिन्न माध्यमबाट पनि प्रसारण भइरहेको छ। फेसबुक पेजमा जानुभयो, नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस मा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौं र सरकारलाई खबरदारी गर्छौं। देश बन्ने र बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्छ भनेर होशियारी गराउन चाहन्छौं। नेपाली बहस मार्फत आदरणीय श्रोता एक बिहानै रेडियो ट्युन गरेर तपाईँहरू सुनिराख्नु भएको छ भने देशको समग्र पक्षको विषयमा नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौं। नेपाली बिजुलीको सदाबहार बजार भारत बन्न सक्छ कि सक्दैन भन्ने बहस यतिखेर आएको छ। संसार ऊर्जाका लागि जलविद्युत नै पर्खेर बस्दैन, हामीले उत्पादनमा तीव्रता दिनुपर्छ। 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन, तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ, संसार कहाँ पुगिसक्यो। विद्युतको क्षेत्रको कुरा गर्ने हो भने आदरणीय श्रोता, सरकारले बिजुली व्यापारमा जोड़ दिएको छैन। उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न सकिँदैन। आयोजना निर्माण र बजार व्यवस्थापनलाई सँगसँगै अगाडि नबढाउन्जेलसम्म बिजुलीलाई निर्यात गर्ने कुरा कल्पनामा पनि सोच्न सकिँदैन। त्यसैले गर्दाखेरि बिजुली निर्यात गर्नका निम्ति र विद्युतमा आत्मनिर्भर बन्नका निम्ति यतिखेर नेपालले धेरै कामहरू गर्नुपर्नेछ। तर नेपाल त्यहाँतर्फ अझै अगाडि बढ्न सकिरहेको छैन। नयाँ ऐनमा समान शैक्षिक अधिकारको पनि माग गरिएको छ। अब बन्ने विद्यालय शिक्षा ऐन विद्यार्थी केन्द्रित, बाल मैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिइएको छ। बाल बालिकाको मन जित्ने र अभिभावकको विश्वास बढ़ाउने गरी विद्यालय शिक्षा ऐन बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। आदरणीय श्रोता, छोरीहरू कहिलेसम्म असुरक्षित हुने हो? गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रितिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाएको छ। त्यसैले गर्दाखेरि अब कहिलेसम्म गरिमाहरूले यस्तो पीड़ाव्य हुनुपर्ने हो, त्यो विषयमा पनि आजको नेपाली बहसमा चर्चा गर्दैछौ। मन्त्रालयमै खाने, मन्त्रालयमै सुत्ने र मन्त्रालयमै पकाउने मन्त्री के गर्दैछन् यतिखेर? महावीर पुन पूरै मौन छन्, कता बेपत्ता छन् महावीर पुन? महावीर पुनले के आविष्कार गरे? त्यो मन्त्रालयले के काम गर्यो? वैज्ञानिक जीवले भन्ने खालका विषयहरू आएका छन्। सार्वजनिक रूपमै अब नबोल्ने चुप बस्ने घोषणा गरेका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार सम्हालेको 75 दिन पूरा हुँदै गर्दाखेरि उहाँले के काम गर्नु भएको छ त? अहिलेसम्म नवप्रवर्तनको क्षेत्रमा महावीर पुनले आज जनताले सोधिरहेका छन्। आदरणीय श्रोता, सरकार बनेको छ, सरकारका मन्त्रीहरू कहाँ छन्? गुपचुप रूपमा बसिरहेका छन्। उनीहरूले काम गर्न नसकेर हो वा काम देखाउन नसकेर हो वा काम गर्न खोजिरहेका छन्, के छ? आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, बैंकमै थुप्रिएको छ 9,500 मेगावटका आयोजनाहरू। सर्वेक्षण अनुमति रोकिँदा जलविद्युत आयोजना विकासमा अनिश्चितता छ। अध्ययन सकिएका 3,574 मेगावटका आयोजना पनि प्रतिस्पर्धाबाट निजी क्षेत्रसम्म अझै पनि पुग्न सकेका छैनन्। त्यसैले गर्दाखेरि अब सरकारले जलविद्युतको क्षेत्रमा लगानी गर्नुपर्छ, देशले लगानी गर्नुपर्छ। स्थानीय तहदेखि लिएर स्थानीय सरकारदेखि लिएर प्रदेश हुँदै संघले यतातर्फ ध्यान केन्द्रित गर्नुपर्छ, जनतालाई सहभागी गराउनुपर्छ, नागरिकहरूलाई सहभागी गराउनुपर्छ। आदरणीय श्रोता, अघि बढ़ाइएको छ यतिखेर राहदानी विधेयक, रविलाई पनि राहत हुने बुझिएको छ। अमेरिकी राहदानी कायम रहेकै अवस्थामा नेपाली राहदानी लिएको विषयमा रवि लामिछानेलाई विरूद्ध मुद्दा चलाउनु पर्ने मागसहित परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। यतिखेर अब राहदानी विधेयकलाई अगाडि बढ़ाइएको छ र यसले रवि लामिछानेलाई पनि सहज गर्ने भन्ने खालका विषयहरू यतिखेर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। देशको पछिल्लो परिस्थिति कस्तो छ? राजनैतिक रूपमा देश कहाँ छ? के गरिरहेको छ? होइन, गगनले समय मागेका छन्, देउवाले अहिलेसम्म दिएका छैनन्। नेपाली कंग्रेसभित्रको विवाद कहाँ पुग्यो? आफ्नै नेतृत्वको केन्द्रीय कार्य समितिले वैधानिकता पाउनेमा आशावादी रहेका देउवा सर्वोच्चको निर्णय पर्खदै सभापति थापालाई उपयुक्त समय मिलाएर भेट्न बोलाउने जवाफ पठाएको देउवाको भनाइ छ। 28 साउनमा फर्केका देउवासँग सभापति थापाले बिहिबार भेट्न समय माग गरेका थिए, तर आइतबारसम्म पनि समय पाएका छैनन्। देउबा पक्षले नेपाली कंग्रेसलाई जुटाउन खोजेको हो कि फुटाउन खोजेको हो भन्ने खालका विषयहरू आएका छन्। यदि सर्वोच्च अदालतले अन्तर्कालीन आदेश दियो भने नेपाली कंग्रेसको अस्तित्व नै समाप्त हुने खतरामा छ। यसमा रिट निवेदन लिएर जाने इतर पक्षका कारणले गर्दाखेरि कंग्रेसको अस्तित्व समाप्त हुने ठाउँमा छ। त्यसमा नेता कार्यकर्ताहरूले पनि बुझेको विषयहरू यतिखेर आएको छ आदरणीय श्रोता। त्यसैले गर्दाखेरि कंग्रेस समाप्त पार्ने खेल हो वा चाहिँ कंग्रेसलाई बनाउने खेल हो, कंग्रेसलाई अगाडि बढ़ाउने खेल हो, यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार यतिखेर सक्रिय भएको छ। पछिल्लो आर्थिक वर्ष 82-83 एकजना पूर्व सभामुख, 6 पूर्व संघीय मन्त्री, 1 प्रदेश सांसद, 7 नगर प्रमुख, 1 नगर प्रमुख, 6 अध्यक्ष र 4 उपाध्यक्ष गरी कुल 26 जनप्रतिनिधिलाई प्रतिवादी बनाइएको थियो। आयोगले सानातिना घुस लेनदेनका घटनामा आफू नो ऊर्जा समय र बहुमूल्य स्रोत साधन खर्च नगर्ने नयाँ नीतिगत समझदारीको पनि विकास गरेको छ। अब ठूला माछाहरूलाई समात्ने काम अख्तियारले गरेको छ। अख्तियारलाई अप्ठ्यारो नपार्ने गरी काम गराउनका निम्ति यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आग्रह गरेको छ। आधुनिक श्रोता देउबाले सक्रियता बढ़ाएका छन्। विवाद समाधानका लागि गगन थापासँग छलफलको तयारी त छ तर समय नपाएको भन्ने गगन पक्षको दावी छ। यसका विषयमा पनि हामी चर्चा गर्छौं र अर्थले कर लगाउने, ऊर्जाले महसूल घटाएर सहुलियत दिने। आधुनिक श्रोता विद्युतमा दुई मन्त्री दुईतिर छन्, ऊर्जा मन्त्री र अर्थमन्त्री, यो किन यस्तो भइरहेको छ यसका विषयमा पनि हामी चर्चा गर्न चाहन्छौ विज्ञहरूसँग। त्यसैले नेपाली बहसमा आजको प्रसंग राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार र यो सरकारले बोकेका एजेण्डा, मिशन, भिजन र जनतालाई दिने डेलिभरीका विषयमा पनि कुरा गर्छौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।
1: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जल योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364-41-6-96।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटल खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 63590025, मोबाइल 98604822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
5: रेडियो आदिखोला 105.4।
0: प्रधानमन्त्रीको चाहिँ जुन जवाफ थियो, समग्रतामा हेर्दाखेरि चाहिँ बाटो सिधा छ कि बाङ्गोटिङ्गो बाटोबाट सरकार अगाडि बढिरहेछ अहिले?
6: होइन, पहिलो कुरा त यो सरकारको गन्तव्य के हो भन्ने नै थाहा छैन, अनि गन्तव्य नभएको बाटोमा जता कुदाए पनि कहाँ पुगिन्छ त?
0: गन्तव्य थाहा छैन सरकारको, गन्तव्य डेस्टिनेसन सरकारको यतिखेर
6: डेस्टिनेसन कहाँ के छ त? डेस्टिनेसन खै हामीले त त्यो डेस्टिनेसन देखेको पनि छैनौ, र त्यो डेस्टिनेसन उसले नै बताएको छैन। खास गरेर एउटा पुराना पार्टीहरूले चाहिँ यो वाद र त्यो वाद भन्दा भन्दै उनीहरू चाहिँ लिखित वादमा पुगेर सकिए, यो चाहिँ अलिखित वादमा चाहिँ अलिखित वाद भनेको के भन्नुहुन्छ नि, त्यो पनि एउटा वाद नै हो, त्यो केही पनि नभएको कुरा पनि त्यो त्यो पनि एउटा वाद नै हुन्छ क्या, त्यो लिखितम हुँदैन तर कुनै न कुनै वादमा चाहिँ अड्किएको हुन्छ नि। अब यो चाहिँ वास्तवमा भन्यो भने यो गन्तव्यविहीन चाहिँ एउटा लफङ्गा बादमा मात्रै यो चाहिँ रुमलिएको छ।
0: होइन, सरकारले चाहिँ अब देशमा सुशासन दिन्छौं, पाँच वर्ष वा कम्तीमा भए पनि देश एउटा मध्यम वर्गीय परिवारहरूले यो देशमा बाँच्न पाउने अर्थात मध्यम वर्गीय स्तरको चाहिँ राष्ट्र निर्माण गर्छौं भन्ने खालको संकल्प त लिएको छ नि त, होइन? त्यो संकल्प अनुसार अगाडि बढ्न सकेका छैन।
6: होइन, पहिलो कुरा त के हो भने यसभन्दा अगाडिका कुनै पनि सरकारले नराम्रो गर्छु भनेर कसै भनेको थियो? त्यो नराम्रो गर्छु भनेर अहिले अहिले चाहिँ तपाईँ हेर्नुभयो भने हाम्रो चाहिँ एउटा कुनै पनि सरकारको जुन एउटा संस्थागत चाहिँ चरित्र हुन्छ त्यो संस्थागत चरित्र कस्तो हो भन्ने नै थाहा छैन। खास गरेर प्रधानमन्त्रीको एउटा सानो चाहिँ गुट भनौँ, सल्लाहकार भनौँ, अथवा चाहिँ त्यो हिजो महानगर चलाउँदाखेरिको जुन गुट छ त्यसलाई बाहेक चाहिँ प्रधानमन्त्री के गर्दैछन् के सोच्दैछन् कसैलाई पनि थाहा छैन। भन्दाखेरि यो व्यवस्था भनेको अहिलेको संविधानले काम गरेको हो वा होइन, अहिलेका चाहिँ संस्थाहरूले काम गरेका हुन् वा होइनन्, अहिलेको कर्मचारी तन्त्रले चाहिँ कसरी यो सरकारलाई चाहिँ लिएको छ र कसरी झेलेको छ, यो पार्टीको त्यो सरकारप्रति नियन्त्रण छ कि छैन, यो पार्टीका डिसिजनहरूमा त्यो सरकार हिँडेको छ कि छैन, यस्ता यावत चाहिँ संस्थागत कुराहरू चाहिँ अहिले कसैलाई पनि थाहा छैन। त्यो बालनको चाहिँ एउटा सानो आफ्नो कोटरीलाई बाहेक कसैलाई पनि थाहा छैन। त्यस हुनाले मैले भन्न खोजेको के हो भने अपारदर्शिताबाट तपाईँ सुशासन भन्नु बित्तिकै त उत्तरदायित्वको कुरा आउँछ, जवाबदेहिताको कुरा आउँछ, न कोही जवाबदेही छ न उत्तरदायित्व छ। त्यस हुनाले चाहिँ यस्तो प्रकारले कसैको सोच जतिसुकै राम्रो होला तर त्यो कुन सिद्धान्त त कुन चाहिँ बाटोबाट त्यो चलिरहेछ भन्ने कुरा लोकतन्त्रमा त लोकलाई थाहा हुनुपर्ने हो, तर त्यो कुनै पनि कुराहरू केही पनि चाहिँ थाहा छैन र यो असाध्यै अपारदर्शी ढङ्गले चलिरहेको छ। त्यसैले अपारदर्शिताबाट तपाईँ पारदर्शिताको कसरी चाहिँ अपेक्षा गर्न सक्नुहुन्छ? अपारदर्शिताबाट तपाईँ सुशासनको कसरी कल्पना गर्न सक्नुहुन्छ? अपारदर्शिता र एउटा चाहिँ चमत्कारबाट तपाईँ चाहिँ कसरी तपाईँ लोकतन्त्रको रक्षा गर्न सक्नुहुन्छ, लोकतान्त्रिक तरिकाले चाहिँ मुलुकलाई अगाडि लान सक्नुहुन्छ? त्यस हुनाले नियतको कुरा यहाँ छैन, नियत चाहिँ कसैको पनि नियत पहिला पनि खराब थिएन होला, तर काम गर्दै जाँदा उनीहरूले चाहिँ इन्स्टिट्युसनमाथिको अविश्वास, संस्थागत चरित्रमाथिको अविश्वास, जवाबदेहितामा चाहिँ जवाबदेहिताको चाहिँ प्रश्नमा चाहिँ अविश्वास, यिनै कुराले नै अगाडि लाने हो।
0: तर यतिखेर चाहिँ ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय भएको छ, होइन? ठूला माछा चाहिँ कानूनको फन्दामा परिरहेका छन्, भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ सरकारले। मर्निङ सोच अब त जुन एक्सन छ नि,
6: यो एउटा एउटा रेटोरिक चाहिँ एउटा बाघपटुता जुन चाहिँ यो सरकारको बारेमा म सुन्छु। यो अख्तियारले यसभन्दा अगाडि नै तपाईँ चाहिँ सबैभन्दा ठुल्ठूला जुन भ्रष्टाचारका काण्डहरू हुन्, चाहे चाहिँ त्यो पोखरा एयरपोर्टको कुरा होला, त्यसपछि चाहिँ यो टेरामक्सीको कुरा छ, त्यस्तै चाहिँ पासपोर्टको कुरा छ, यस्ता यी मुद्दाहरू पहिले नै बालन सरकार आउनुभन्दा अगाडि नै ती मुद्दाहरू दायर भएका छन्। ती दायर भएमा कसैलाई जेल भएको छ, होइन, कसैको कोही चाहिँ अझै मुद्दाहरू चाहिँ कोही अगाडि बढेका छन्। यस्तो कुरा त जहिले पनि जुन प्रधानमन्त्री हुँदा या नहुँदा, त्यो सुशीला कार्की हुँदा पनि अगाडि बढाएको थियो, केपी ओली हुँदा पनि अगाडि बढाएको थियो, हो त्यसमा सरकारको हस्तक्षेप कति हुन्छ भन्ने कुरा नै मेन कुरा हो। त्यो सरकारका संवैधानिक संस्थाहरूले जहिले पनि काम गरिरहेका हुन्छन्, त्यो काम गर्ने उनीहरूको आफ्नै तरिका हुन्छ, त्यो कुनै त्यो बालनले भनेर चाहिँ होइन, बरु चाहिँ बरु तपाईँ यही पासपोर्ट काण्डमा प्रधानमन्त्रीको कार्यालयबाट चाहिँ अनाधिकृत रूपमा चाहिँ कुन तहको चाहिँ हस्तक्षेप भयो, र अख्तियारका चाहिँ बान्छोहरूलाई चाहिँ ल्याएर चाहिँ कसैले पनि न चाहिँ न संविधानले चिनेको न कानूनले चिनेको मान्छेबाट त्यो त एउटा गुट र गिरोह जस्तो मान्छेबाट जो यसभन्दा अगाडि हामीले शेरबहादुर देउवा अथवा चाहिँ पुष्पकमल दाहाल केपी शर्मा ओलीलाई हामीले भन्थ्यौं अनाधिकृत मान्छेहरूले जसरी उनीहरूका छोराछोरी अथवा उनीहरूका चाहिँ नातेदारहरू अथवा उनीहरूका चाहिँ पिएको नाममा जुन खालको चाहिँ ताण्डव उनीहरूले गर्थे त्योभन्दा कैयौं गुणा चाहिँ गम्भीर प्रकारको चाहिँ हस्तक्षेप त चाहिँ भालेन सरकारबाटै भयो होइन भालेनको टिमबाट भयो भालेनका सल्लाहकारहरूबाट भयो जो अनाधिकृत हो भन्दाखेरि संवैधानिक संस्थाहरूले काम गर्ने कुरा त्यो आफ्नै नियमित कुराहरू हो
0: तर हिजो कार्यान्वयन हुन्थेन अहिले कार्यान्वयनमा
6: गयो भन्नु पर्दैन
0: हिजो कार्यान्वयनमा जान्थेन अहिले चाहिँ कार्यान्वयनको चरणमा गयो भन्ने खालको कुरा त हो नि त होइन
6: होइन कार्यान्वयनमा गइरहेको थियो अहिले पनि कार्यान्वयनमा कहाँ कार्यान्वयनमा गइरहेछ त
0: पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूलाई
6: चाहिँ
0: पूर्व प्रधानमन्त्रीका
6: भइरहन्थ्यो किन तपाईँ चाहिँ महरा जस्तो जो चाहिँ सुन काण्डमा महरा लगायत अथवा चाहिँ उप प्रधानमन्त्री भएका टोपबहादुर लगायतकै उनीहरू चाहिँ जेलमा गएको कुरा चाहिँ अहिले हो र त्यसले कार्यान्वयनमा भइरहेको थियो तर तपाईँ कार्यान्वयनमा चाहिँ हेर्नुभयो भने त्यो कार्यान्वयनमा गइरहेका थिए मान्छेहरू जेल गइरहेका थिए मन्त्रीहरू पनि जेल गइरहेका थिए सभामुख भएका मान्छेहरू जेल गइरहेका थिए त्यसैले यस्ता कुरालाई लिएर भयङ्कर ठुलो काम भयो भन्ने यस्तो खालको चाहिँ यो झुट र चाहिँ भ्रमको जुन चाहिँ खेती सामाजिक सञ्जालले चलाइरहेछ त्यसबाट हाम्रो पत्रकार जगत पनि धेरै प्रभावित भएको छ
0: क्या हामी भ्रममा छैनौँ हामी त नतिजा हेर्छौँ होइन नतिजा चाहिन्छ क्या यो सरकारले धेरै गफ गरेर मात्र हुँदैन नतिजा चाहिन्छ स्टन चाहिँदैन जनताले त अब त डेलिभरी चाहेका छन् जनताले चाहिँ सुशासन चाहेका छन् जनताले गरिबीको अन्त्य चाहेका छन् पासपोर्टमा लाइन लाग्न नपरोस् ग्यासमा लाइन लाग्न नपरोस् होइन भ्रष्टाचारीहरू चाहिँ जेलमा जाउन् भन्ने चाहेका छन् हत्या हिंसाको कमी होस् भन्ने
6: चाहिँ पार्टफोर्डमा के भएको छ लाइन त हिजोभन्दा ठुला ठुला लाइन छ नि त त्यो यसको मतलब यो अहिलेकै सरकारले चाहिँ सबै गर्छ भन्ने त यसरी अपेक्षा गर्नु पनि हुन्न र यस्ता नियमित कुराहरूमा चाहिँ एउटा मान्छे आउन बित्तिकै एउटा रहस्यमय मान्छे जसले अहिले समाजले चाहिँ धेरै चिनिया थिएन अब त चिनि पनि सक्यो अब त त्यो कुनै रहस्यको कुरा पनि रहेन होइन यो मान्छे आउन बित्तिकै एकाएक हाम्रो चाहिँ संरचना जुन छ यति सानो र यति खतम संरचना छ यसबाट चाहिँ एकाएक मैले चाहिँ जादु गर्छु भनेर चाहिँ कसैले पत्याउ न कसैले त्यो पत्याउनु हुन्छ न त्यो गर्न सम्भव हुन्छ त्यसैले चाहिँ देशको चाहिँ गरिबी जहाँको चाहिँ राखेर तपाईँ हो उनीहरूले व्यक्तिगत रूपमा सक्ने भनेको आफैले भ्रष्टाचार नगर्न हो होइन भ्रष्टाचार त गर्छु भने पनि उनीहरूले अहिले भर्खरै चाहिँ एक वर्ष हुँदैछ त्यो जेएनजी आन्दोलनमा जे जति चाहिँ यो मुलुक खरानी भएको छ त्यसको जगमा भ्रष्टाचार गर्नको लागि त यिनीहरूको चाहिँ खुट्टा कामी नै हाल्नुपर्छ कान्नु पनि पर्छ र कान्छन् होला पनि होइन किनकि भर्खरै हो त्यो आलो नै छ त्यो घटना त्यस हुनाले चाहिँ भ्रष्टाचार उनीहरू आफैले नगर्न सक्छन्
0: चाहेर पनि सक्दैनन् अहिले
6: नत्र अरू चाहिँ चाहेर पनि सक्दैनन् होइन चाहना त देखियो कयौं ठाउँहरूमा कयौं ठाउँमा चाहना देख्दा अलिकति चाहना देखियो प्रधानमन्त्री नजिक रहेका मान्छेहरूको तर त्यो सम्भव हुन्न अहिले र त्यो त्यो थाहा पाउने बित्तिकै के हुन्छ भन्नुहोस् न त्यस हुनाले अहिलेका मान्छेप्रतिको अर्को आक्रोश चाहिँ जन्मिँदैन जुन कुरा सिकेका छन् नेपाली चाहिँ नेपाली समाजमा जुन कुरा रोपिएको छ होइन त्यसले गर्दाखेरि मलाई लाग्छ उनीहरू आफै भ्रष्टाचार नहुनका लागि चाहिँ उनीहरूले पर्याप्त मात्रामा सक्छन् र त्यो गरिरहेका पनि छन् होला किनभने भ्रष्टाचारका कुराहरू अहिलेको सरकारको सुनिएको छैन र त्यो छैन त्यो भएको पनि छैन होला भएको भए सुनिन्थ्यो नै
0: अनि गर्ने प्रयास भएका छन् कतिपय रूपमा होइन ठेक्कापट्टाका कुराहरू पनि आएका छन् बाहिर आएका छन् तर त्यसमा चाहिँ अलिकति मिलिरहेको छैन अहिले किनभने जनताले थाहा पाइसक्छ होइन प्रक्रिया थाहा पाउँछन् तर एउटा कुरा छ नि तपाईँले अहिले गृहमन्त्री हेर्नुहोस् त उहाँको चाहिँ जुन तरिकाको चाहिँ सक्रियता देखिएको छ आज होइन गृहमन्त्रीले चाहिँ स्टन गर्यो भन्छन् तर अहिलेको जस्तो गृहमन्त्री कहिले पाइयो गृहमन्त्रीले राम्रो काम गर्नुभएको छ भनेर चर्चा परिचर्चा छ नि त यतिखेर
6: त्यो चाहिँ के हो भने संस्थालाई चाहिँ यो हिरोइजम चाहिँ देखाउने हुन् त उनको चाहिँ त्यो हिजो पनि त्यस्तै त्यो उनका गतिविधिहरू चाहिँ बाहिर छरपष्टै छन् त्यो आन्दोलनको बेलामा पनि यी पानी बाँड्न चाहिँ किन गएका थिए र त्यो पानी बाँड्ने मान्छे यति शक्तिशाली भएर कसरी आयो र उनकै बारेमा चाहिँ जति सम्पत्तिको छानबिनको कुरा आयो त्यो प्रतिवेदन चाहिँ कसले लेख्यो कहाँ लुकाए के गरे त्यो कुनै जानकारी पनि छैन भन्दाखेरि नेपालमा जुन स्टन्टको कुरा चाहिँ छ स्टन्ट त त्यो स्टन्ट गर्नुभन्दा माथिल्लो उनको चाहिँ न त्यो हैसियत हो न चाहिँ हामीले चाहिँ त्यसभन्दा बढी अपेक्षा राख्नुहुन्छ तर नेपालमा चाहिँ अचम्म के भइरहेछ भने हरेक चाहिँ घटना घट्न बित्तिकै सबै मन्त्रीहरूसित सम्झौता गर्दै जाने हो भने हाम्रा चाहिँ हाम्रा अरू निकायहरूको काम के हो? त्यसमाले सबभन्दा पहिले त संस्थागत रूपमा त्यसलाई बलियो बनाउने हो कि कुनै एउटा मान्छेले चाहिँ हरेक कुरा पहिला पनि चाहिँ यो माओवादी द्वन्द्वको बेलामा धेरै चाहिँ यति धेरै चाहिँ यो सशस्त्र समूहहरू निस्के यो शान्ति प्रक्रियाको शुरूआतमा र त्यस्ता चाहिँ व्यक्तिहरूलाई चाहिँ व्यक्तिहरूसँग वार्ता गर्ने भनेर हरेक एउटा पिस्तोल लिएर हिँड्ने मान्छे र हरेक चाहिँ बाटोमा चाहिँ लट्ठी चाहिँ उठाएर अनि कर असुल्ने चाहिँ हरेक चाहिँ त्यस्ता गुण्डाहरूका दलहरूसँग सरकारले वार्ता गर्न थाल्यो र त्यो वार्ता एकअर्कासँग चाहिँ यति धेरै बाध्यका मुद्दाहरू थिए एउटाको माग पूरा गर्दा अर्काका मागहरू चाहिँ मिचिन्थे अब अहिले चाहिँ सरकारले हरेक चाहिँ केस पछि हरेक केसहरूमा चाहिँ गृहमन्त्रीले डिल गर्न थाल्ने हो भने यो त्यसमा चाहिँ संस्थाको के काम हो होइन अरू निकायहरूको के काम हो त्यसमा सबभन्दा पहिले त आफ्नो अधिकार क्षेत्र के हो भन्नेमा चाहिँ सबैभन्दा पहिला त्यो न्यायको प्रत्याभूति दिने हाम्रा चाहिँ जति पनि चाहिँ संस्थाहरू छन् त्यसलाई चाहिँ सबल बनाउने हो र लोकतन्त्रलाई दिगो र प्रभावकारी कार्यान्वयन गर्नको लागि चाहिँ राज्यको चाहिँ त्यो सुशासन भन्नुहोस् अथवा राज्यले चाहिँ दिने न्याय भन्नुहोस् यी चाहिँ कुनै एकजना व्यक्तिले चाहिँ लिखितम गरेर मात्रै चाहिँ हुने हो भने त अब त यो ट्रेन जाने हो भने तपाईँ चाहिँ जिल्ला अदालतहरू किन चाहिए होइन जिल्लामा चाहिँ अरू निकायहरू किन चाहियो पुलिस प्रशासन किन चाहियो सिडिओ किन चाहियो स्थानीय तहहरू किन चाहिए होइन हामीले चाहिँ न्यायिक निरूपण गर्नको लागि जुन उपाध्यक्ष अथवा उपमेयर बनाएका छौँ त्यसको अधिकार र काम कर्तव्य किन चाहियो त्यसमा वास्तवमा चाहिँ यस्तो चाहिँ अराजकता र चाहिँ व्यथितीलाई तपाईँ चाहिँ न्याय दिलाएको भन्ने चाहिँ त्यो एकदमै गलत हो र यो गलत यस्ता गलत नजिरहरूले भविष्यमा चाहिँ राम्रो परिणाम दिँदैन
0: तर अहिले त कुनै पनि एउटा घटना साथ होइन जनतासँग चाहिँ सिधै गृहमन्त्री कनेक्टेड हुने सिधै चाहिँ अन्य मन्त्रीहरू चाहिँ त्यहाँ सहभागी हुने त्यहाँबाट चाहिँ सम्झौता गर्ने परिवारहरूलाई शान्त पार्ने यो खालको काम त भइरहेछ नि त होइन राज्यबाट
6: होइन त्यो काम त पहिले पनि हुन्थ्यो न्याय नपाएर छटपटिरहेका हरेक मान्छे छटपटिरहेका त होइनन् नि होइन कतिपय चाहिँ न्यायिक निरूपण गर्ने काममा राजनीतिक हस्तक्षेप हुन्थ्यो त्यो आफ्नै ठाउँमा छ त्यो राजनीतिक हस्तक्षेपका कारणले नै अहिलेका दलहरूले सजाय पाएका हुन् केही यस्ता तपाईँ नगण्य केसहरू 1000 एक दुईवटा यस्ता केसहरू हुन्छन् जसमा चाहिँ राजनीतिक नेतृत्व चाहे त्यो स्थानीय नेतृत्व होला चाहे जिल्ला स्तरको नेतृत्व होला चाहे चाहिँ केन्द्रीय स्तरको नेतृत्व होला त्यो नेतृत्व चाहिँ सहभागी हुन्थ्यो र त्यसले हस्तक्षेप गर्थ्यो केही केसहरूमा नत्र आम रूपमा त पुलिस प्रशासनले गर्ने काम त नियमित रूपमा चाहिँ एउटा मात्रै केस हुन्छ र केस त धेरै केसहरू हुन्छन् यद्यपि नेपालमा चाहिँ नेपालको चाहिँ जुन सामाजिक तह असाध्यै खलबलिएको र चाहिँ एउटा एक ढङ्गको अराजकतामा जाँदैछ त्यसले चाहिँ कैयौं बाल बालिकाहरू मात्रै जघन्य जुन चाहिँ अपराधहरू चाहिँ भइरहेछन् यसमा चाहिँ कानूनका कुराहरू अथवा चाहिँ त्यसलाई चाहिँ न्यायिक निरूपणका लागि चाहिँ त्यहाँको स्थानीय प्रशासनलाई दिने जुन खालको चाहिँ निर्देशनहरू हुन्छ त्यसमा चाहिँ गृह मन्त्रालय सक्रिय हुन सक्छ नसक्ने भने होइन तर प्रत्येक चाहिँ इन्डिभिजुअल केसहरू चाहिँ ह्यान्डल गर्न थाल्यो भने त्यो गृह मन्त्रालयबाट सम्भव हुने कुरा हो त्यो कुनै गृहमन्त्रीबाट सम्भव हुने कुरा हो त्यसमा मैले जहिले पनि जोड दिएको के हो भने तपाईँ संस्थागत चाहिँ सबलता स्थापित गर्नुहोस् जब संस्थागत सबलता स्थापित हुन्छ त्यसपछि हाम्रा निकायहरू नै आफै सक्रिय हुन्छन् हो त्यसमा हस्तक्षेप चाहिँ पोलिसी लेभलमा चाहिने हो होइन तर हाम्रोमा के हुन्छ भने त्यो हिरोपन्थीबाट त कहिले पनि समस्या समाधान हुने एउटा समस्या समाधान होला तर एउटा समस्या समाधान गरेर राज्य
0: भोलि जनताले त त्यही गृहमन्त्री खोज्छ साना साना घटनामा पनि होइन त्यही प्रधानमन्त्री खोज्छ फेरि त्यही शिक्षा मन्त्री खोज्छ होइन
6: स्थापित हुन्छ हाम्रो भइरहेको पनि छ हेर्नुहोस् होइन हामीले चाहिँ हामीले गर्न खोजेको त डिसेन्ट्रलाइज हो हामीले चाहिँ जति चाहिँ डिसेन्ट्रलाइज गर्न खोजेका छौँ तर सत्ताले जहिले पनि सेन्ट्रलाइज गर्न खोजिरहेछ र त्यो सेन्ट्रलाइजेसन कतिसम्म चाहिँ निकम्मा भइसक्यो भन्नुहुन्छ भने हामीले चाहिँ संघीयकरणको मूल अन्तर्वस्तुलाई नै मेटाइसकेका छ क्या त्यो अहिलेबाट मात्रै होइन तपाईँ चाहिँ ओलीकै पालामा 74 चाहिँ 74 ओली प्रधानमन्त्री भएपछि कुरा गर्ने हो भने त त्यति बेला जुन चाहिँ एउटा चाहिँ यो समन्वय परिषद बनाएको छ त्यसमा चाहिँ प्रधानमन्त्री छन् अर्थमन्त्री छन् गृहमन्त्री छन् र मुख्यमन्त्री छन् चारजना छन् जो संविधानले नै व्यवस्था गरेका छन् त्यसको कहिले पनि मिटिङै भएन कहिले मिटिङै गर्नु भएन त्यसपछि मुख्यमन्त्रीहरू रिसाएर उनकै पार्टीका सातै प्रदेशमा उनको पार्टीका मुख्यमन्त्रीहरू थिए मधेसमा बाहेक छवटा चाहिँ प्रदेशमा छवटा प्रदेशमा भएका मुख्यमन्त्रीहरूले आफैले चाहिँ प्रधानमन्त्रीको विरुद्धमा भेला गरेका छन् हेर्नुहोस् होइन त्यस हुनाले त्यो ओलीकै पालामा भएको छ त्यस हुनाले हामीले जसलाई चाहिँ सबैभन्दा ठूलो ब्रिजिङ गर्ने भनेर चाहिँ त्यो संस्था बनायौं संघीयकरण गर्यौं जो अहिले सबैभन्दा त्यो हिर्काउने तारो त्यही बनिरहेछ तर त्यसको त्यसको अधिकार क्षेत्र त जहिले पनि संघीय संघले मिट्या छ र त्यो डिसेन्ट्रलाइजेसनै भएन र त्यहाँ पनि चाहिँ राजधानी राख्नका लागि त तपाईँ चाहिँ यति त्यो प्रशासनिक सुगमता भन्दा प्रशासनिक ढंगले झन्झटिलो र चाहिँ जानै नमिल्ने ठाउँहरूमा चाहिँ त्यो त्यसको लागि चाहिँ भ्रष्टाचारको लागि उदाहरणकै लागि लुम्बिनी प्रदेशकै तपाईँ हेर्नुहुन्छ भने उहाँ दाङ भालुवाङ लगेर कहीँ पनि नभएको मकैबारीमा लगेर चाहिँ ठूला ठूला संरचनाहरू भिम्काए संरचनाहरू बनाएर भ्रष्टाचार गरिया छ यसका लागि चाहिँ त्यो संघलाई आफैले चाहिँ पहिला संघीय तहले चाहिँ पूरै प्रदेशलाई बदनाम बनाइदियो त्यसपछि संघीयता खारेज भनिदियो होइन त्यस हुनाले चाहिँ वास्तवमा संघीयकरण त भएकै छैन नि त अहिले हामीलाई समस्या त केन्द्रीकरणको त होइन नि हामीलाई त विकेन्द्रीकरणको हामीले चाहिँ संघीयता भनेको पनि त्यही विकेन्द्रीकरणका लागि हो हामीले स्थानीय तहलाई जुन अधिकार सम्पन्न बनायो त्यो पनि विकेन्द्रीकरणका लागि हो त्यसले त राम्रो काम गरेको पनि छ अब विभिन्न अलिकति भ्रष्टाचारका कुराहरू भयो होलान् तर स्थानीय तहले त राम्रो काम गरिरहेछ नि
0: त अहिलेको अवस्थामा मुमाराम खनालजी एउटा कुरा के छ भने मुस्ताङ भ्रमण जसको पनि अलिकति चर्चाको विषय बन्छ कतिपय रूपमा विवादको विषय पनि बन्छ यसभन्दा अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुस्ताङ भ्रमण गरेर आउनुभयो तर अहिले प्रधानमन्त्री बालिन शाह पनि मुस्ताङ जानुभयो यसभन्दा अगाडि प्रधान न्यायाधीश नै पोखरामा गएको कुरा पनि चर्चामा आएको थियो यो भ्रमण नितान्त एउटा व्यक्तिगत भ्रमणका रूपमा लिन सकिन्छ वा चाहिँ उहाँ मुस्ताङ पुगेर जसरी फर्केर आउनु भएको छ त्यसको त्यसलाई कसरी बुझ्न सकिन्छ यो के फरक कोणबाट बुझ्न सकिन्छ यसलाई
6: अनि मलाई त्यस्तो अहिले फरक कोणबाट बुझिहाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन किनभने उनको अब उनको चाहिँ भ्रमणहरू मात्रै होइन उनका धेरै क्रियाकलापहरू त्यति धेरै पारदर्शी छैनन्
0: तर एउटा कुरा के छ भने राष्ट्रसभाको हरेक बैठकहरू राष्ट्रसभाको हरेक बैठकहरू उहाँले चाहिँ के अरे भनौँ न त इग्नोर गर्दै होइन अन्य अन्य कामहरूमा बढी जो सक्रिय हुनु भएको छ यो कुराले चाहिँ के प्रभाव पारेको छ वा चाहिँ यो यसको रहस्य चाहिँ के हो
6: मैले भन्न खोजेको के हो भने लोकतन्त्रमा चाहिँ प्रधानमन्त्रीका भ्रमणहरू त्यहाँको चाहिँ स्थानीय त्यहाँको सुरक्षा निकाय आदि इत्यादिसँग एउटा समन्वयमा चाहिँ हुने गर्छ अधिकांश त र त्यसै हुनाले त्यो भ्रमण चाहिँ अब बालेन्द्र शाहका गतिविधिहरू उनका हरेक गतिविधिहरू त्यति पारदर्शी हुँदैनन् त्यसै हुनाले नै उनी अलिकति रहस्यमय लाग्छन् उनका त्यस कारणले चाहिँ यस्तो आशंका गरियो होला तर उनको कार्यालयले भने अनुसार उनको निजी भ्रमण हो भनेपछि हामीले पनि त्यो निजी भ्रमणकै रूपमा लिनुपर्छ त्योभन्दा अन्यथा म त्यति धेरै मुस्ताङ जान बित्तिकै मुस्ताङ भ्रमण हुन बित्तिकै धेरै नै ठूला चाहिँ षड्यन्त्रका चाहिँ कुराहरू छन् भन्ने त्यस्तो कुरामा मलाई विश्वास पनि छैन र त्यो हुँदा पनि होइन होला उनको त्यो निजी भ्रमणलाई निजी भ्रमणकै रूपमा चाहिँ लिनु उपयुक्त हुन्छ
0: तर सेनाको बलमा उहाँ चाहिँ मुस्ताङ उक्लिएको कुरा त चर्चामा छ नि त अहिले त होइन
6: हजुर
0: सेनाको सुरक्षामा सेनाको प्रबन्धमा मुस्ताङ उक्लिनुभयो होइन उहाँ चाहिँ अन्य धेरै सुरक्षा निकायले
6: कार्यकारी प्रधानमन्त्री जाँदाखेरि सेना त्यहाँको सेना अथवा त्यहाँको सुरक्षा हरेक सुरक्षा निकाय आफ्नै तरिकाले सक्रिय हुन्छ होइन एउटा मन्त्री जाँदा त मन्त्री कहाँ बस्यो भनेर परहरूले सूचना लिन्छ भने प्रधानमन्त्री बालवाला प्रधानमन्त्री जाँदा त्यो चाहिँ त्यहाँको चाहिँ हरेक निकाय सक्रिय हुँदैन भन्ने होइन सक्रिय हुन्छ होइन तर त्यो सक्रियता भोलि अहिले नेपालको चाहिँ आजको चाहिँ खुला समाजमा जतिसुकै चाहिँ खुला समाजका बैरीहरू चाहिँ समाजमा रहिरहने भए पनि मलाई लाग्छ कुनै पनि कुराहरू लुकेर लुक्दैन त्यो समयक्रममा त्यो उजागर भइ नै हाल्छ त्यसमाले यो निजी उनको निजी भ्रमण थिएन अथवा चाहिँ कुनै अर्कै कुराहरू चाहिँ लुकेको थियो भने त त्यो त आइहाल्ला नि खुला समाजमा त बाहिर आइ नै हाल्छ होइन त्यस हुनाले अहिले चाहिँ उनको सचिवालयले जे भनेको छ त्यही आधारलाई नै हामीले चाहिँ पत्याउनु पर्ने हुन्छ र त्यही नै होला जस्तो मलाई लाग्छ है
0: नेपाली कंग्रेसको कुरा गर्ने हो भने कंग्रेसको विवाद यतिखेर अझै अदालतमा गएको छ सर्वोच्चमा पुगिसकेका छ फेरि एउटा समस्या अन्तर्कालीन आदेश यदि सर्वोच्चबाट भयो भने नेपाली कंग्रेसको अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने एउटा लड़ाई छ शेरबहादुर देउबा स्वदेश फर्किनुभयो उहाँलाई पनि कता पक्राउ गर्ने भन्ने गाईको हल्लाखल्ला पनि सुनिएको छ कंग्रेसभित्रको राजनीति यो दाउपेचलाई चाहिँ कसरी लिनुभएको छ
6: वास्तवमा यो चाहिँ नेपालमा यो अलिकति आफूलाई सच्याएर अगाडि बढ्ने पुराना पार्टीहरूमध्ये कंग्रेस नै हो भन्ने कुरा उनीहरूको विशेष महाधिवेशनले त्यो प्रमाणित गरेका छ र त्यो विशेष महाधिवेशनबाट आएको नेतृत्वले वास्तवमा कंग्रेसलाई के गर्छ भन्ने कुरा एउटा एकपटक न्यायिक निरूपण भइसकेको मुद्दालाई फेरि जसरी चाहिँ बिउताउने कोसिस गरिया छ यो चाहिँ सरकारको चाहिँ अलिकति सरकार आफै पनि चाहिँ कंग्रेसको विवादमा संलग्न छ भन्ने देखिन्छ र त्यो सरकारको कुनै न कुनै चाहिँ सरकारी अथवा सरकारको सरकार सञ्चालन गर्ने पार्टीको अलिकति चाहिँ इशारा बिना यी कुराहरू भए देउवालाई जसरी चाहिँ रेड कर्नर नोटिस दुई पटक चाहिँ पठाएको छ तर ती आउँदाखेरि चाहिँ पुरा चाहिँ ठूलो चाहिँ क्रान्ति गरेर आए जस्तो उनी चाहिँ पिटाइ खाएर भागेर गएकै हुन् त्यसमा चाहिँ कुनै दुई राय नै छैन र त्यो औषधि उपचारको नाममा होइन त्यो स्तरको चाहिँ काम चाहिँ यसभन्दा अगाडि पनि हामीले भर्सना गरेका छौँ त्यो त्यसरी चाहिँ व्यक्तिका निजी घरमा आगो लगाउने र व्यक्तिलाई चाहिँ कुटपिट गर्ने कुराको म सधैँ विरोधी छु तर जुन घटना भयो त्यसबाट चाहिँ उनी अतालिएर चाहिँ मुलुक बाहिर गएकै हो अझै पनि चाहिँ आर्जुदेव भएकै छैनन् होइन र यस्तो अवस्थामा चाहिँ उनलाई स्वागत गर्ने स्थितिसम्म जुन पुग्यो अब त्यो कुनै व्यक्तिलाई चाहिँ कुनै नेतालाई चाहिँ नेपालमा आउँदाखेरि स्वागत गर्नु उनीहरूका कार्यकर्ताहरूले गर्नु त्यो स्वाभाविक छ त्यसमा हामीलाई केही छैन त्यो राम्रै कुरा हो उनी नेपाल आउनु त स्वागतयोग्य कुरा नै हो चाहे उनले चाहिँ कहाँ बेठिक गरेका रहेछन् भने कानून अनुसार उनले सजाय पाउलान् तर अहिलेको सरकारको रवैया के छ भन्दाखेरि अब अलिकति बौरिने सम्भावना भएको नेपाली कंग्रेस नै हो किनभने लोकतान्त्रिक चाहिँ आन्दोलनमा उसले हिजो खेलेको भूमिका र उसको पार्टीको चाहिँ जुन चालक शक्ति हो त्यो चाहिँ धेरै नै सक्रिय छ र त्यो त्यो पार्टीलाई चाहिँ जीवन्त राख्नका लागि चाहिँ मेहनत गर्छ भन्ने कुरा त उनीहरूको विशेष महाधिवेशनले प्रमाणित गरेका छन्। अब न्यायिक निरूपण भइसकेको मुद्दालाई फेरि अदालतले चाहिँ त्यस्तो होला भन्ने लाग्दैन किनकि अदालत पनि त्यहीँनिर प्रवेश गर्ने हो जहाँ चाहिँ त्यसका त्यो पार्टीको विधानका चाहिँ कुराहरू छन्। त्यो विधान त हेर्दाखेरि विशेष महाधिवेशन बाहेक अर्कोले चाहिँ फेरि मान्यता पाउला भन्ने मैले एक प्रतिशत पनि ठान्दिनँ तर नेपालमा अदालतले चाहिँ पार्टी फुटाएको जुटाएको र फलानु प्रधानमन्त्री हो भनेको पनि इतिहास छ त्यस हुनाले त्यहाँ पनि ढुक्काउने ठाउँ चाहिँ छैन। र अर्को कुरा जसरी न्यायाधीश नियुक्तिमा हिजोका राजनीतिक दलहरूले धेरै राजनीतिकरण गरे त्यो आफ्नै ठाउँमा छ तर त्यसको एउटा चाहिँ जुन इतिहास हो त्यो त्यसलाई पनि चाहिँ भत्काएर अहिले चाहिँ जसरी चौथो वरियताबाट चाहिँ लिएर चाहिँ प्रधान न्यायाधीश बनाइयो अब त्यसको पनि सायद मलाई लाग्छ अब चाहिँ गुण तिर्ने कतै त्यस्तो प्रपञ्चहरू पनि हुन सक्छ हुन सक्दैन भन्ने कुरा छैन हेर्नुहोस् होइन त्यसमाले तर त्यो भए पनि मलाई के लाग्छ भने अदालतले पलाइ चाहिँ मान्यता दिन्छ र दिन्न भन्ने कुरामा भन्दा नेपाली कंग्रेस कसरी अगाडि बढ्न खोजिया छ भन्ने कुरा गगन थापाहरूले चाहिँ वास्तवमा यस्ता कुरामा ध्यान नदिकन त्यो पार्टी सभापति गगन थापाले चाहिँ आफ्नो पार्टीलाई चाहिँ जीवन्त राख्ने चाहिँ राजनीतिक डिसिजनतिर चाहिँ ध्यान दिनु पर्यो। अब देउबासँग नजिक भएका जति तपाईँले नेताहरू देख्नु भएको छ उनले यो नेपालमा फेरि राजनीति गरिखान्छन् भनेर खै मलाई चाहिँ काङ्ग्रेसीहरूले त पत्याउनेवाला छैनन् उनीहरूका छोराछोरीहरूले पनि पत्याउँछन् भन्ने मलाई
0: लाग्छ।
6: नेतृत्वमा त्यो काङ्ग्रेस अगाडि बढ्ने हो त्यसबाहेक अर्को चाहिँ काङ्ग्रेस हुन्छ भन्ने मलाई लाग्दा पनि लाग्दैन। अदालतले जिताइदिएर चाहिँ पार्टी हुने भए त यहाँ त धेरै पार्टीहरूलाई चाहिँ अदालतले चाहिँ धेरै त्राण दिएको छ खै त त्यसो हुनाले त्यो हुन्न। राजनीतिक शक्ति भनेको त्यो अदालतले बनाइदिएर हुने पनि होइन जसरी चाहिँ एउटा सानो पार्टी राष्ट्रपाको नाममा ठूलो पार्टी कसरी बन्यो होइन त्यसो हुनाले चाहिँ राजनीतिक एजेन्डाहरू सही छन् भने राजनीतिक एजेन्डा ल्याउने नेतृत्व सही छ भने तपाईँ त्यसलाई चाहिँ अदालतले हराउने र जिताउनेसँग के मतलब निर्वाचनमा जिताइदिनु पर्यो कि अदालतले जिताइदिएर भएन निर्वाचनमा चाहिँ अहिले तपाईँ त्यो काङ्ग्रेसको त्यो बुढो पंक्ति तपाईँ चाहिँ कहीँ गएर अहिले चाहिँ काङ्ग्रेसलाई चाहिँ एउटा जीवन्त पार्टीको रूपमा अगाडि लाने सम्भावना देख्नु भएको छ त्यो एउटा कुन्ठा र आक्रोश भए केही पनि छैन उनीहरूसँग न राजनीतिक एजेन्डा छ न उनीहरू त्यो जनतासम्म जाने कुनै पनि प्रकारको जागर र चाहिँ त्यो तत्परता छ त्यसो हुनाले मलाई त्यो लाग्दैन।
0: तर भने नेपाली कंग्रेसको संस्थापन इतर पक्ष जुन तरिकाले सक्रिय भएको छ त्यसले विभाजनतर्फ त लैजान सक्छ नि त कंग्रेसलाई होइन त्यो कारण
6: उनीहरूको कामै त्यति हो उनीहरू सक्रिय कहिले पनि सकारात्मक चाहिँ कुरामा कहिले पनि त्यो कांग्रेसको त्यो बुढो पंक्ति चाहिँ कहिले पनि सक्रिय छैन उसले उसैले हो त्यो गिरुह बनाएर चाहिँ यो पार्टीलाई त्यहाँ पुर्याइदिएको नेपाली कंग्रेस त धेरै बलियो पार्टी हो नि अनि त्यो पार्टी कहाँ पुग्यो अहिले त्यसो हुनाले अलिकति भएको चाहिँ राजनीतिक चरित्र बचाउनमा चाहिँ जुन विशेष महाधिवेशनले जुन प्रयत्न गर्यो अब त्यसलाई पनि नामेट पार्नको लागि चाहिँ हिजोको त्यो भ्रष्ट नेतृत्व लागिरहेछ हेर्नुहोस्।
0: तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको भूमिका अलिकति सकारात्मक देखिएको हो खनाल सर
6: हो उनी चाहिँ राजनीतिक रूपमा परिपक्व पनि भए होइन एउटा कुरा त अर्को कुरा उनी चाहिँ अलिकति राजनीतिक पार्टी राजनीतिक दल राजनीतिक कार्यकर्ताहरूसँग एकदमै सजिलो गरी चाहिँ कनेक्टेड हुन्छन् भनौँ न, सजिलो गरी उनको संवाद जुन हुन्छ त्यो संवादलाई सजिलो मान्छे चाहिन्छ कि लोकतन्त्रमा. र त्यो चाहिँ रविको चाहिँ एकदमै राम्रो चरित्र के हो भने उनी हरेक चाहिँ आफ्ना विरोधी पार्टीहरूसँग पनि, आफ्ना विरोधी मान्छेहरूसँग पनि, आफ्ना विरोधी तबकाहरूसँग पनि, आलोचकहरूसँग पनि उनी चाहिँ सजिलो गरी कनेक्ट हुन सक्छन्, र यो राजनीतिको लागि सबभन्दा नभई नहुने गुण हो.
0: तर उनी पछिल्लो समय संसदीय दलको अभ्यासदेखि लिएर विपदमा विपद आइपर्दाखेरि चाहिँ त्यसमा देखाउने सक्रियतादेखि लिएर मन्त्री सांसद लगायतकाहरूलाई चाहिँ निर्देशनात्मक आदेश दिनेदेखि लिएर पार्टीलाई कतै पार्टी टुटिहाल्छ कि पार्टीमा समस्या आइहाल्छ कि भनेर जुन उहाँले चिन्ता व्यक्त गर्नुभएको छ, त्यसमा चाहिँ बालिन त्यति धेरै सक्रिय देखिनुहुन्न भन्दा उहाँहरूको दुईजनाको मनसाय मनस्थिति नै फरक फरक छ होइन, एउटा पूर्व एउटा पश्चिम जस्तो छ होइन उहाँहरूको चाहिँ.
6: होइन, बालिन त त्यो पार्टी बनाउने पार्टीको नेतृत्व गर्ने मान्छे नै होइनन्, उनलाई चाहिँ त्यो राजनीति वास्तवमा एउटा कार्यकारी पदका लागि उनी चाहिँ त्यो इच्छुक पनि देखिन्छन् र त्यो त्यो पदका लागि आकांक्षी पनि देखिन्छन्, तर राजनीति पार्टी चलाउने उनको न चाहिँ त्यो सोच देखिन्छ न उनको चरित्र नै छ. त्यस हुनाले त्यो उनी प्रधानमन्त्रीको रूपमा चाहिँ प्रधानमन्त्रीको रूपमा पनि संसदीय व्यवस्थामा चाहिँ संसदप्रतिको उत्तरदायित्व, संसदप्रतिको चाहिँ जवाबदेहिता र आफूलाई चाहिँ कसरी नेता बनाएको भन्ने पनि चाहिँ थाहा नपाइकन संसदलाई जुन ढंगले उनले चाहिँ नजरअन्दाज गर्न खोजेका थिए, यद्यपि त्यो सम्भव हुन्न संसदीय राजनीतिमा, अब चाहिँ त्यसलाई चाहिँ उनले बुझे पनि होलान्, किनकि अब बिस्तारै चाहिँ उनी आफ्नै लयमा भनौँ न संसदीय लयमा फर्किन बाध्य हुन्छन्, किनकि सभामुखले पनि त्यो खालको अब उनलाई चाहिँ त्यो अस्वीकार गर्न संसदको संसद फेस नगर्नका लागि उनलाई चाहिँ त्यति सजिलो नहोला. अब
0: भनेपछि अब आउँदो 10 गते उहाँले चाहिँ सदनमा गएर सांसदका प्रश्नोत्तरको फेस गर्नै पर्छ, सभामुख रुलिङ
6: आइसकेपछि त्यो रुलिङ सभापतिबाट. त्यही सभापति धेरै डराइरहेका देखिन्छ,
0: सभामुख
6: चाहिँ प्रधानमन्त्रीसँग डराइरहेको चाहिँ देखिन्छ, तर तर जुन रुलिङ भएको छ सायद त्यसलाई चाहिँ अस्वीकार नगर्ला नि बालुङले.
0: हस्, यहाँको महत्वपूर्ण समय र संवादका लागि जानकारीका लागि धेरै धेरै धन्यवाद मुमाराम खनाल सर, नमस्कार.
6: धन्यवाद.
0: उहाँ हुन्थ्यो राजनैतिक विश्लेषक मुमाराम खनाल. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
7: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु.
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ.
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ.
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्.
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि. सम्पर्क मोबाइल 9857062866 र 9847029386.
10: पर्वत जाने गेट, सहारा एग्रोभेट.
11: ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ, फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
12: धत, यति सानो कुरामा पनि के को चिन्ता, वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
11: हो. अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
12: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
11: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
12: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू.
11: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी,
12: चिन्ता, वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय.
11: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छ.

0: 8 मोड़ को उरालो वीआईपी टोल संपर्क मोबाइल 9847-71481 र 9813-54415
1: रेडियो आदि खुला 105.4
2: हाम्रो देशमा हिन्दू राष्ट्र सहित राष्ट्र संस्थाको स्थापना गर्नुपर्छ भन्दै विगतदेखि नै आवाज उठाउँदै आउनुभएका नेता डाक्टर धवल शमशेर राणा जबरा हुनुहुन्छ। धवल शमशेरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: सबै श्रोताबिनलाई मेरो अभिवादन, नमस्कार।
2: अब बिहान मिल्यो साँझ फुट्यो, साँझ मिल्यो बिहान फुट्यो, यो बुढेसकालमा यो उत्तरार्धमा के दुःख आइपर्या तपाईँलाई भनेको यति?
3: अब कस्तो भयो भने हेर्नुहोस्, यो एजेण्डा जुन हामीले बोकेको छौँ, यो एजेण्डाले हामी सम्पूर्ण नेपालीहरूको हितमा हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो रीतिरिवाजलाई अगाडि बढाउने र सुरक्षित गर्नको सुरक्षित गर्छ। त्यस कारणले अब हामीले नगर्ने कसले गर्ने? यहाँ गर्नेवाला कोही पनि नदेखेर अब यो जम्मरको गर्नु परेको हो र यो मेरो आफ्नो लागि केही पनि होइन, यो हाम्रो हिन्दू समाज, हाम्रो संस्कृति, हाम्रो सभ्यताको लागि आवाज उठाउनु पर्ने हो र यो आवाज उठाउनुको लागि हामी पछाडि हट्नेवाला छैनौँ। त्यस कारणले अब जुटाउने कुरा त सबैलाई जुटाउने प्रयास गरिरहेको छ।
2: अब तपाईँलाई लागेको थियो दुर्गा प्रसाईसँग साँच्चै जुटेरै अगाडि बढ्न सकेला भनेर, कहिले माओवादी, कहिले एमाले, कंग्रेसमा मात्रै मैले देखेको छैन, कहिले कता कहिले कता, यो कसरी चाहिँ लालायत भएर चाहिँ उहाँसँग टाँसिनु भएको थियो योभन्दा अगाडि?
3: होइन, दुर्गाजीले आफै मलाई फोन गरेर चुनावपछि तपाईँको राम्रो रेपुटेशन छ धवलजी, तपाईँ र म मिलेर राजासहितको हिन्दू राष्ट्रको एजेण्डालाई अगाडि बढाउँ भनेर म एउटा ब्रान्ड भइदिन्छु, तपाईँले पार्टी चलाउने अनुभव छ, तपाईँ अगाडि बढ्नुहोस्, म र तपाईँ मिलेर जाम भनेर उहाँकै सुझाव हो। र साथीहरूले पनि ठिकै छ नि, उहाँ एक किसिमको ब्रान्ड हुँदै हो, निमुखा जनता, लघु पीड़ित, ब्याङ्क पीड़ित, सहकारी पीड़ितहरूको नेतृत्व गरि नै राख्नु भएको छ। यो ठूलो संख्यामा यो पीड़ितहरू छन्, मिलेर अगाडि बढ्दामा एउटा पार्टी सानो समयमा गठन हुन सक्छ र यो हाम्रो एजेण्डालाई ठूलो टेवा मिल्न सक्छ भनेर साथीहरूको पनि राय सल्लाह आयो। त्यही प्रकारले हामी अगाडि बढ्ने प्रयास गर्यौं, तर त्यो अब हाम्रो प्रयास अब सफल भएन भन्न पर्यो।
2: कहाँनिर के कुराले सफल हुन दिएन दुर्गा प्रसाई र डाक्टर धवलको मिलन?
3: अब हामीले त उहाँले भनेको कुरा मानिदिएकै थियौँ, उहाँलाई ब्रान्ड बनाइदिएकै थियौँ, उहाँलाई सर्वोच्च नेता भनिदिएकै थियौँ, विधान सिधान बनाएको पनि हो, सबै दस्तखत गरेको पनि हो, तर पार्टी खोल्ने क्रममा उहाँले त्यो चासो देखाउनु भएन र हामीलाई चाहिँ नि अब अप्ठ्यारो थियो।
2: माग चाहिँ के थियो खासमा? उहाँको माग के थियो, उहाँको इच्छा के थियो त्यतिखेर चाहिँ?
3: होइन, माग इच्छा त हामीले सबै पूरा गर्दैकै थियौँ, होइन, तर पार्टी खोल्ने कुरामा उहाँले अहिले नखोलम, यो स्थानीय निकायसम्म नखोलम, पछाडि लिएर जाम भन्ने मनसा बुझ्यो। दुई चार पटक हामीले डेट पार्टी खोल्ने अथवा दर्ता गर्ने डेट निकाल्यौँ, तर उहाँले त्यो डेटलाई पछाडि ढकाल्ने क्रियाकलाप एकल निर्णयमा गर्नुभयो र हामीलाई चाहिँ अब राष्ट्र प्रजातन्त्र पार्टी र अरू पार्टीबाट छोड्या नेताहरू व्यक्तिहरू अब एउटा निरुत्साहित हुँदै गइरहेको थियो र हाम्रो विश्वसनीयता घट्दै गइरहेको थियो पार्टी दर्ता नगर्न सकेकोले, जनता र कार्यकर्ताहरू हामीसित अब निरुत्साहित हुँदै थिए। त्यस कारणले पार्टी खोल्ने क्रममा उहाँको चाहिँ दर्ता गर्ने क्रममा उहाँको इच्छा अहिले देखिएन, हामीलाई अप्ठ्यारो परेको त्यहीँनिर हो र हामीले पार्टी दर्ता गरेपछि अब बाटो छुटेको जस्तो देखिया छ।
2: भनेपछि दुर्गा प्रसाईजीलाई पार्टी दर्ता गर्न उहाँ अनुच्छुक हुनुभयो, तपाईँहरूलाई चाँडोभन्दा चाँडो पार्टी चाहिएको थियो होइन?
3: अब चाँडो भन्दाखेरि पनि बीचमा मलमास आयो, दुई तिन महिना त्यसमा बित्यो, विधान बनाउनु पर्यो, त्यसको कानूनहरू बनाउनु पर्यो, सबै त्यो विधानको पार्टी दर्ताको प्रक्रियाहरूमा हामी जानु पर्यो, सिग्नेचर कलेक्सन, कागजहरू कलेक्सन गर्नु पर्यो, समय लागिरहेको थियो र चाहिँ नि जो व्यक्तिहरू पार्टीमा समावेश हुने पार्टीलाई को काम क्रियाकलापलाई अगाडि बढाउन चाहनुहुन्थ्यो, आफ्नो आफ्नो पार्टी छोडेर राजीनामा दिएर बस्नु भएको थियो, उहाँहरू निरुत्साहित भएर आत्तिनु भइरहेको थियो, किन यो विलम्ब भइरहेको छ? अब यही कारणले अब हामीले चाहिँ तुरन्त दर्ता गर्नुपर्ने आवश्यकता थियो, अब त्यसमा दुर्गाजीको चासो भएन अथवा इच्छा भएन।
2: पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरिसके पछाडि निकै उत्साहित हुनुहुन्छ भन्ने आइरहेछ बजारमा।
3: नै ठिकै छ, अब उत्साहित हामी जहिले

0: पनि उत्साहितै हुन्छौं, हाम्रो एजेण्डाको लागि लडीपरी मरिपरी हामी लागेकै हुन्छौं। अहिले होइन, बिसन वर्षबाट अब पूर्व राजा राजालाई हामीले पार्टी खोलेको कारण औचित्य जरूरत को विषयमा जानकारी गराए र राजाको राय सल्लाह पनि पाएँ मैले।
1: के भन्नुभयो राजाले तपाईलाई?
0: नै राजाले के अब पार्टी खोल्नु भएको छ, सबैलाई समेटेर जाऊ भने राजा कहिले पनि कसैको प्रति नकारात्मक धारणा राजाले राख्दै राखिबक्सिन्छ। त्यस कारणले ल शुभकामना छ, अगाडि बढ्नु भयो, सबैलाई समेटेर जानु भनेर उहाँको सन्देश त्यही थियो।
1: अब उहाँलाई चाहिँ के छ, एकपटक गद्दी आरोहण गर्ने इच्छा चाहिँ छ होइन राजालाई?
0: राजाको प्रश्नै छ भनाइ
1: के छ,
0: म नेपाली जनता र नेपालको हितमा यो संस्था उभिरहनेछ र नेपाली जनताले मलाई गुहारे भने म पछाडि हट्दैन, अनि पार्टीहरूलाई पनि उहाँले सहयोग गर्छु भनेर भनेकै हो। त्यस कारणले राजाले आफ्नो जिम्मेवारी बुझिबसेको छ र नेपाली जनताले चाहे पनि राज सत्ता र हिन्दू अधिराज्य फर्किने हो। अब नेपाली जनताले अब यही गणतन्त्रमा लडीबुडी खेलेर अब देशमा जे परिस्थिति छ त्यही विद्यमान रहिरहने हो भने अब हामी के गर्न सक्छौँ?
1: तर उहाँको चाहिँ एकपटक भए पनि आउनुपर्छ, गतिरोहण गर्नुपर्छ, देशको अभिभावक बन्नुपर्छ भन्ने खालको के त्यस्तो मनसाय बुझियो?
0: होइन, नेपाली जनताको इच्छा र आकांक्षालाई राज संस्थाले परिपूर्ति गर्ने हो। व्यक्तिगत रूपमा राजाले म यो गर्छु भन्दा पनि नेपाली जनतै हो स्रोत शक्तिको, त्यो नेपाली जनताले चाहे पनि र चाहेर माग गरे पनि हुने हो, नत्र पनि राजा आफ्नो ठाउँमा होइबक्सिन्छ।
1: तर अहिले अब राजा ल्याउनुपर्छ, राष्ट्र संस्थापन र स्थापना गर्नुपर्छ, हिन्दू राष्ट्र कायम गर्नुपर्छ भनेर धेरै दलहरू छन्, राप्रपा लगायतका अन्य केही दलहरू पनि छन्। अब हुँदाहुँदा अहिले त नेपाली कंग्रेसभित्रको एउटा तबका, अस्ति त शेरबहादुर देउबाजीले पनि म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनिसक्नुभयो होइन राष्ट्रिय भेलामा। त्योभन्दा अगाडि शंकर भण्डारीजीहरू राष्ट्र संस्था सहितको हिन्दू राष्ट्र चाहिन्छ यो मुलुकमा भनेर कंग्रेसभित्रै पनि उहाँहरू चाहिँ लागि नै राख्नु भएको छ। तपाईँको पार्टीको नाम पनि जय नेपाल पार्टी, अब कतै यता देउबा पक्षसँग पनि मिलन हुन सक्छ, साँडकाट हुन सक्छ त्यस्तै पर्यो भने?
0: अब मिलन हुने कुरा चाहिँ अहिले केही पनि छैन, होइन त्यस्तो कुरा केही छैन। तर राज संस्था पुनर्स्थापना गर्ने, हिन्दू अधिराज्य कायम गर्ने, संवैधानिक राज संस्था कायम गर्ने सबै शक्तिहरू, चाहे व्यक्ति होस्, संस्था होस्, पार्टी होस्, समूह होस्, अभियान होस्, सबै शक्तिहरूलाई समन्वय गरेर गोलबन्द गरेर अगाडि बढ्नको लागि हाम्रो इच्छा हो, चाहना हो। र तपाईँको मीडिया मार्फतबाट म सबैलाई आह्वान पनि गर्न चाहन्छु, हाम्रो एजेण्डा जो जोको जस जसले चाहन्छन् यो संवैधानिक राज संस्था हिन्दू अधिराज्यलाई पुनर्स्थापना गरौँ भनेर सबैजना मिलेर हामी अगाडि बढ्नुपर्छ भन्ने मेरो विनम्र आग्रह पनि हो।
1: अहिलेको अवस्थामा यो देशमा राज संस्था पुनर्स्थापना आवश्यक हो कि अपरिहार्य हो कि वा चाहिँ यो बाध्यता हो?
0: हेर्नुहोस्, आवश्यक पनि हो, अपरिहार्य पनि हो। र हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो समाजको जुन सोचाइ छ र समाजमा रोक्ने विकृतिहरूको लागि अपरिहार्य पनि हो, यो तिनटै कुरा।
1: कसरी अपरिहार्यलाई यसको चाहिँ जस्टिफाई दिनु त, राजा आएपछि अब के हुन्छ यो देशमा?
0: होइन, राजा आएपछि नभनौ न, म हाम्रो धर्म संस्कृति जुन लोप हुन लैराखेको छ, अब पश्चिमी संस्कारले अब भनौ धर्महरूले च्याप्दै गइरहेको छ, धर्म परिवर्तनहरू तीव्र गतिमा हाम्रो समाजभित्र भइरहेको छ, हाम्रो हाम्रो जुन इतिहास छ त्यसलाई मेट्ने कामहरू भइरहेको छ, हाम्रो जुन संस्कृति छ, धर्म छ, त्यसलाई न्यूनीकरण गर्ने प्रयासहरू भइरहेको छ, हामीभित्र पनि विभाजन ल्याउने प्रयास भइरहेको छ, यो सबै रोक्नको लागि हामीले राजासहितको हिन्दू अधिराज्य बनाउन आवश्यकता हो र अपरिहार्य पनि हो भन्ने मलाई लाग्छ। र अहिले देशको परिस्थिति तपाईँ हेर्नुभयो भने तीव्र रूपमा धर्म परिवर्तनहरू भइरहेको छ, लालचमा, लोभमा, प्रलोभनमा, यो सबै हामीले रोक्न सकेन भने ठूलो समस्या भोलिको दिनमा यो देशमा आउनेछ र हाम्रो यो हजारौं वर्षबाट यो बचाइराखेको चलिआएको हाम्रो संस्कृति, हाम्रो धर्म, धर्म कर्म, हाम्रो रीतिरिवाजलाई खलल पुर्याउने काम भइरहेको छ, त्यो हामी सबैले महसुस गरिरहेको छौँ। यो सबैलाई रोक्नको लागि एउटा हिन्दू अधिराज्य बनाउन पर्ने आवश्यकता छ भन्ने नेपाली जनताको मनमा छ, तर त्यसलाई प्रकट अगाडि गरेर भोटमा परिणत गर्ने अथवा सड़कबाट ल्याउन सक्ने हिम्मत गरेको छैन अहिलेसम्म जनताले। त्यो हिम्मत गर्नको लागि, हिम्मत बढाउनको लागि जय नेपाल पार्टी को स्थापना भएको छ।
1: डाक्टर राणा, एउटा कुरा के बताउनुस् भने देशमा हिन्दू धेरै छन् हैन, हामी हिन्दू धर्मावलम्बीहरूको बाहुल्यताको देश हो, सनातनीहरू धेरै छन्, तर पनि राज संस्था पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढंगले एजेण्डा लिएर निर्वाचनमा जाँदाखेरि वा चाहिँ जनतासँग मत माग्न जाँदाखेरि त्यसको इम्प्याक्ट त त्यस्तो परेको देखिँदैन नि त? किन यस्तै पार्टीहरू चाहिँ किन कमजोर हुन्छ नि मुलुकमा? त्यसो भए
0: हो, त्यही इम्प्याक्ट नदेखेको कारणले र हाम्रो एजेण्डै स्खलित भएको अथवा चाहिँ नि रिजेक्ट भएको त्यो भाष्य बन्यो। राष्ट्रिय प्रजातन्त्र पार्टीको 97% उम्मेद्वारको जमानत जफत भएपछि त्यस्तो पासे बन्न आयो। तर हामीले के बुझ्याछौँ भने नेपाली जनताले यो एजेण्डालाई, यो विचारलाई रिजेक्ट गरे होइन, ठोक्राएको होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक रूपले गरि आएको क्रियाकलाप जनताले भोट दिने, भोट लिइसकेपछि एजेण्डालाई बिर्सिने, सरकार विभिन्न सरकारमा गइहाल्ने र एजेण्डा बिर्सिने काम भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दण्डित गरे होइन, हो त्यो एजेण्डालाई अस्वीकार गरेको होइन भन्ने थर लिएर पनि यो एजेण्डालाई रेस्क्यू गर्नुपर्छ। यो एजेण्डा जनताको लोकप्रिय एजेण्डा हो, मनमा भिजेको एजेण्डा हो, यसलाई रेस्क्यू गरेर अगाडि जनताको माझबाट हिम्मतका साथ अगाडि लग्नुपर्छ भनेरै हामीले अगाडि अलग भएर जय नेपाल पार्टी बनाउने हाम्रो बाध्यता थियो।
1: डाक्टर साहब, अब यो राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात राजेन्द्र लिङ्गदेनजीहरूसँग पनि सहकार्य हुन्छ कि हुँदैन कि पानी बारबार हो?
0: अब होइन, पानी बारबार भन्दा पनि मैले के भन्दै आएको छु भने अहिले पनि तपाईँलाई यो एजेण्डामा एक हुने सबैसित सहकार्य हुन पर्छ र अब कसैसित पानी बारबार होइन। मैले त राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यकर्ताहरूलाई प्रश्नै भनेको छु, त्यही पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै तपाईँहरूको एजेण्डा पार लाग्छ, तपाईँहरूको मूल्य र मान्यता पार लाग्छ, तपाईँहरूको भविष्य सुनिश्चित हुन्छ भने त्यहीँ बस्नुहोस् नत्र आउनुहोस्, हातेमालो गरौँ, अगाडि बढौँ, एउटा नयाँ परिस्थितिलाई सृजना गरौँ भनेर मैले आह्वान गर्दैछु। कसैसित पानी बारबार मेरो छैन, नहुनेछ।
1: अब अहिलेको पछिल्लो सरकार, नयाँ सरकार आएको छ, दुईटै नजिकको सरकार छ, सरकारका गतिविधिहरूलाई कसरी हेरिरहनु भएको छ?
0: अब यो सरकारको गतिविधिलाई मैले कसरी हेर्ने, सबैले हेरिरहेको छ,
1: राम्रो छ, सरकार सही बाटोमा छ।
0: बिस्तारै यो सरकारको जो लोकप्रियता छ त्यो घट्दैछ, उनको क्रियाकलापले, आफ्नै क्रियाकलापले केही कामहरू पनि गर्दाखेरि राम्रोसित सुझबुझ गरेर त्यो दिगो रूपमा त्यो काम सफल हुने गरी गर्नुपर्छ। के काम अगाडि बढाए फेरि दुई कदम पछाडि जानुपर्ने अवस्था देखिरहेको छ, तर तनावतिर केही राम्रो काम पनि गरेको छन्। भ्रष्टाचारको विषयमा अगाडि बढ्नु खोजेकै हो, त्यसको हामी सबैले सराहना गरेकै थियौँ, तर कुनै कुरालाई टुङ्गोमा लाउन सक्ने स्थिति चाहिँ नि यो घण्टी पार्टीको देखेन। यो अनुभवको कारणले हो कि अब अरू केही कारणले हो मलाई थाहा छैन,
1: पार्टीमा अनुभव छैन, अनुभवहीनता हो त्यसो भए
0: होइन, तर जुन विश्वास नेपाली जनताले जुन हिसाबले मत दिएका थिए, एउटा देवतीकरणै गरेर मत दिएका थिए, त्यो सबै बिस्तारै जनताको नजरमा त्यो त्यसको ग्राफ घट्दैछ भन्ने हामी सबैले महसुस गरेकै छौँ।
1: तर जनताले त सुशासन कायम गर्नका निम्ति यो सरकारले राम्रो काम गरेको छ भनेर अहिले पनि प्रशंसा गरिरहेका छन् नि त, होइन? मन्त्री स्तरीय रूपमा नै जनताका पीड़ाहरूलाई सम्बोधन गर्ने, भएका घटनाहरूमा चाहिँ मलम लाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, होइन, विगतका भ्रष्टाचारहरूलाई चाहिँ छानबिनको दायरामा ल्याउने, सरकारले गजब गजब काम गर्दैछ। पूर्व प्रधानमन्त्रीका सुकीहरूको चाहिँ सम्पत्ति छानबिन गर्ने राम्रो काम हुँदैछ नि त, होइन? तपाईँहरू देख्नु भएको छैन?
0: सुन्नुहोस् न, अब भ्रष्टाचारको विषयमा काम गरेको सृजना छ, अब त्यसको त्यसलाई हामीले राम्रै भनेको छौँ, होइन, राम्रो काम राम्रै भन्नुपर्छ। तर देशलाई जसरी अगाडि बढाउनु पर्दै थियो, आर्थिक समृद्धिको लागि अगाडि लग्नु पर्दै थियो, त्यो केही पनि हुन सकेको छैन भन्नेको तपाईँ मैले हामी सबैले महसुस गरेको हो। अब मैले राम्रो काम गर्दैछु भनेर डम्फू पुग्दा त सजिलै छ, तर ग्राउन्डमा रियालिटीमा के भइरहेको छ भन्ने हामी सबैले बुझेको छौँ। आर्थिक स्थिति त्यस्तै छ, हाम्रो बेरोजगारीको स्थिति त्यस्तै छ, अब फरेन इन्भेस्टमेन्ट आउन सकेको छैन, अब अहिले भ्रष्टाचार अफिसरमा त्यस्तै भइरहेको छ. जनतालाई सुविधा के पाएछ यो सरकारबाट? बोलेर मात्र हुन्छ राम्रो काम भइरहेछ भनेर?
1: यसको पनि भरोसा छैन त्यसो भए?
0: अब भरोसा घट्दैछ, भरोसा के आश हुने जालसम्म, अब सास हुने जालसम्म आश त हुँदै हुन्छ. तर बिस्तारै मेरो मात्र होइन सम्पूर्ण नेपाली जनताको भरोसा यो घन्टी पार्टीमा घट्दैछ भन्ने कुरा सबैले बुझेकै छ.
1: तर प्रधानमन्त्री बालिन शाह त यो मुलुकको सर्वोच्च संस्थामा राजसंस्था नै चाहन्छन् भन्ने खालका पनि कतिपयले भन्छन् होइन, विषयहरू बाहिर ल्याउँछन्.
0: कतिपयले भन्छन्, उहाँहरूले केही भन्न सक्नु भएको छैन. पटक पटक उहाँको अभिव्यक्ति मैले सुन्दैछु, हामी गणतन्त्र र संघीयताको पक्षमा अडिग छौँ भनेर भनेको सुन्दैछु. अब त्यो सुनेपछि अब बाटी अरू मैले के भन्ने.
1: तर उहाँलाई चाहिँ धेरैले भन्छन् राज संस्थाको पक्षमा पोजिटिभ हुनुहुन्छ भनेर, तपाईँलाई त्यस्तो लागेको छैन?
0: अब पोजिटिभ अरूले भनेर हुँदैन, पोजिटिभ व्यवहार देखाउनु पर्यो. र उहाँ अहिले दुई तिहाईको संख्यामा उहाँहरूको सरकार छ, उहाँहरूले राज संस्था र हिन्दू अधिराज्य फिर्ता गर्नुभयो भने पहिले जय जयकार मनाउने हामी नै हुन्छौँ.
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: तपाईँ र सबै श्रोताबृन्दलाई मेरो अभिवादन, नमस्कार. यो अभियान हामीले जुन चलाइरहेको छौँ, सनातन धर्म सर्वोच्च हिन्दू अधिराज, त्यसमा तपाईँहरूको साथ र सहयोग मिल्छ र यो देशलाई पुनः एउटा हिन्दूहरूको एउटा त्यहाँनिर धर्मस्थल बनाउन सक्ने प्रयासमा तपाईँहरूको साथ र सहयोग मिल्छ भन्ने मैले आशा गरेको छु. सबैलाई नमन,
1: नमस्कार. जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धौल शमशेर राणा. जबर आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
2: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन. कति छिटो बिग्रिएको, बन्द भएको भइछ.
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन.
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने. त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त.
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु.
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल. एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ.
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल.
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल. वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी.
5: फोन नम्बर 0364-41-502, मोबाइल 98-5-40-502 र 98-60-51-401.
6: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ.
7: आफ्नो

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदिखोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार च्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। पूर्णामित भवानी माविका विद्यार्थीलाई स्वागत सँगै अभिमुखीकरण। राष्ट्रिय सेवा दल एनसीसीमा सहभागी विद्यार्थीद्वारा तालिममा लिएका गतिविधिको प्रदर्शन। यहाँको नेवार समुदायद्वारा मौलिक संस्कृतिको संरक्षण तथा पुष्पान्तरणका लागि लाखेनाच प्रतियोगिता र रिटर्नर्स कोरिया स्याङ्जा परिवारको अध्यक्षमा काफले। आदि खोला खबर अब विस्तारमा। वालिङ नगरपालिका 10 फूलबारी स्थित प्रणामित भवानी माध्यमिक विद्यालयमा कक्षा 12 का विद्यार्थीले कक्षा 11 का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन्। विद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा 11 मा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको हो। कक्षा 11 को 27 ब्याचलाई कक्षा 12 का विद्यार्थीले एक कार्यक्रमका बीच स्वागत गरेका हुन्। कार्यक्रममा शुभकामना आदान प्रदानसँगै विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले नृत्य लगायतका प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। कार्यक्रमका अवसरमा विद्यालयमा यसै वर्षदेखि शुरू गरिएको राष्ट्रिय सेवा दल एनसीसीमा सहभागी विद्यार्थीले तालिम अवधिमा सिकेका गतिविधिको प्रदर्शन समेत गरिएको थियो। राष्ट्रिय सेवा दलमा विशेष गरी कक्षा 8 देखि 10 सम्मका विद्यार्थीलाई सहभागी गराइन्छ। नेपाली सेनाका सदस्यबाट विद्यार्थीलाई प्रशिक्षण दिइने यस कार्यक्रमले अध्ययनसँगै शारीरिक तन्दुरूस्ती, अनुशासन, नेतृत्व क्षमता र सेवाभाव विकासमा महत्वपूर्ण योगदान पुर्याउने विद्यालयका शिक्षक तथा राष्ट्रिय सेवा दलका संयोजक सचिन मल्लले बताउनुभयो। संयोजक मल्लका अनुसार राष्ट्रिय सेवा दल अन्तर्गत विद्यार्थीलाई 100 दिनको तालिम प्रदान गरिनेछ। यसमा 79 दिन विद्यालयमै र 21 दिन राष्ट्रिय सेवा दलको मुख्यालय नवलप्रासीको हात्तीखोरमा आवासीय रूपमा तालिम सञ्चालन हुनेछ। तालिमका लागि नेपाली सेनाको पुतली बजार स्थित स्याङ्जा ब्यारेकबाट 2 जना प्रशिक्षक खटिनेछन्। तालिम अवधिमा नेपाली सेनाका मेजरले समय समयमा विद्यालयमा आएर प्रशिक्षण तथा विद्यार्थीको गतिविधिको अनुगमन गर्ने विद्यालयका प्रधान अध्यापक दीपक लम्सालले जानकारी दिनुभयो। वहाँका अनुसार राष्ट्रिय सेवा दलमा सहभागी गराउँदा विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, शारीरिक क्षमता र सामाजिक सेवाप्रतिको भावना विकास हुने अपेक्षा गरिएको छ। यसअघि वालिङ नगरपालिका 13 स्थित सरस्वती माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दलमा विद्यार्थी सहभागी गराइसकेको छ। प्रणामित भवानी माध्यमिक विद्यालय राष्ट्रिय सेवा दलमा विद्यार्थी सहभागी गराउने वालिङ नगरपालिका भित्रको दोस्रो विद्यालय बनेको छ। प्रधानाध्यापक लम्सालका अनुसार विक्रमसम्म 2019 सालमा स्थापना भएको प्रणामित भवानी माध्यमिक विद्यालयमा हाल माध्यमिक तहसम्म करिब 1000 विद्यार्थी अध्ययनरत छन्। विद्यालयले पछिल्लो समय नियमित पठन पाठनसँगै विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको जनाएको छ। नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरणसँगै राष्ट्रिय सेवा दलका गतिविधि प्रदर्शन गरिनेले विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक, शारीरिक र सामाजिक पक्षको विकासलाई समेत महत्व दिएको देखिन्छ। यहाँको नेवार समुदायले मौलिक संस्कृतिको संरक्षण तथा पुष्पान्तरणका लागि लाखेनाच प्रतियोगिता गरेको छ। स्याङ्जाको चापाकोट नगरपालिका 8 स्थित छिछाप नेवा खलले नेवार समुदायको पहिचानको रूपमा स्थापित भएको लाखेनाचको संरक्षण गर्ने उद्देश्यले लाखेनाच प्रतियोगिता गरेको हो। पुरानो पुस्तामा रहेको शिव कला संस्कार संस्कृतिहरू नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लाखेनाचलाई जीवन्त राख्नका लागि 15 वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूका बीचमा लाखेनाच प्रतियोगिता गरिएको छिछाप नेवा खलका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो। नेवार नेवार समुदायको धार्मिक सांस्कृतिक एवं सामाजिक दृष्टिले छुट्टै पहिचान बनाएको लाखेनाचलाई हराउन नदिनका लागि प्रतियोगितात्मक कार्यक्रम गर्यौं। वहाँले भन्नुभयो, पहिलो पटक ससाना बालबालिकाहरूका बीचमा आयोजना गरिएको प्रतियोगिता सोचे भन्दा पनि राम्रो भयो। आगामी दिनहरूमा यसलाई अझै वृहत र थप व्यवस्थित गरेर अगाडि बढ़छौ। चापाकोट नगरपालिकाभित्र विभिन्न ठाउँमा बसोबास गरेका नेवार समुदायका समूहहरूबीच प्रतियोगिता गरिएको छिटछाप नेवा खलका सचिव युवराज श्रेष्ठले जानकारी दिनुभयो। 15 वर्ष मुनिका बालबालिकाहरूका बीचमा यस प्रकारको प्रतियोगिता राख्दा उनीहरूमा नेवार समुदायको लाखेनाच सम्बन्धी प्रयोगत्मक ज्ञान हुने र उक्त ज्ञान जीवन्त हुने भएकाले पुस्तान्तरणमा निकै फलदायी हुने विश्वास सचिव श्रेष्ठको रहेको छ। 15 वर्षभन्दा कम उमेर समूहबाट एकजना लाखे र एकजना जोगिया बनेर नाचेका हुन्। नेवार समुदायमा प्रचलित रहेको लाखेनाचको पुस्तान्तरणका लागि यो प्रतियोगिता गरेका हौं। सचिव श्रेष्ठले भन्नुभयो, पहिलो पटक चापाकोट नगरभित्रलाई मात्रै समेटेर प्रतियोगिता गर्दा 5 समूहको सहभागिता रह्यो। आगामी वर्ष यसलाई अझ विस्तार गर्दै धेरै समूहलाई सहभागी गराउने योजना बनाउँछौ। नेवार समुदायको पहिचानको रूपमा रहेको लाखेनाच नाच्न पाउँदा आफूलाई गर्व लागेको 13 वर्षीय शिशिर श्रेष्ठले बताउनुभयो। हजुरबुवा बुवाको उमेरका व्यक्तिहरू लाखे नाचेको देख्नुभएका शिशिर आफै मुकुण्ड लगाएर बाजाको तालमा लाखे नाच्न पाउँदा निकै गर्व महसुस भएको बताउनुभयो। म जस्ता नयाँ पुस्ताले पुराना पुस्ताहरूबाट सिप कला संस्कृति सिक्न पाउँदा खुशी लागेको छ। शिशिरले भन्नुभयो, अझै युवा पुस्तालाई समेट्दै आकर्षित गर्दै अगाडि बढ़न सकेको खण्डमा लाखे नाच लोप भएर नजाने र जीवन्त रहिरहन्छ। रिटर्नर्स कोरिया स्याङ्जा परिवारको जिल्ला अधिवेशन शनिबार फालिङमा सम्पन्न भएको छ। अधिवेशनले जीवलाल काफलेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ, जसको वरिष्ठ उपाध्यक्षमा गुरूप्रसाद कोइराला, उपाध्यक्षमा भुवन कुमारी गुरूङ, तारा थापा, सचिवमा तुलसीराम तिवारी, सहसचिवमा मणिप्रसाद खनाल, कोषाध्यक्षमा केश भक्त गुरूङ, सहकोषाध्यक्षमा दिपेन्द्र सेन्चुरी रहनु भएको छ। त्यस्तै गरी सदस्यहरूमा रामप्रसाद नेउपाने, सूर्य भण्डारी, सूर्य प्रसाद अरियाल, दीपक गोतामे, विपुना गुरूङ र नारायण प्रसाद सुवेदी रहनु भएको छ। नवनिर्वाचित अध्यक्ष काफेले कोरियाबाट फर्केसँगै त्यहाँ सिकेका सेप ज्ञान अनुभवहरू एक आपसमा आदान प्रदान गरी व्यवसाय प्रवर्धन लगायतका क्षेत्रमा हातेमालो गर्दै अगाडि बढ़ने प्रतिबद्ध जनाउनुभयो। दोस्रो अधिवेशन समारोहमा बोल्नुहुँदै भिरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले कोरियाबाट फर्केर आएका व्यक्तिहरूको हक हित तथा उनीहरूको सेतु उपयोगका लागि यस संस्थाले सहजीकरण गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। रोजगारीका सिलसिलामा कोरियामा सिकेको सिप प्रविधि साथै बचत भएको पूँजीलाई नेपालमै सामूहिक तथा व्यक्तिगत रूपमा लगानी गर्न प्रोत्साहन पुग्ने गतिविधिहरू सञ्चालन गर्नका लागि सुझाव दिनुभयो। कार्यक्रममा सांगजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव गुप्त प्रसाद गहिरे, भिरकोट नगरपालिकाका लेखा अधिकृत बुद्धि प्रसाद सुवेदी, निर्वाचन मण्डलका संयोजक गुप्त गुरूङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। पूर्व प्रहरी संगठनको 36 स्थापना दिवस स्याङ्जामा मनाइएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्लाधिकारी निराशम घिमिरेले प्रहरी संगठनबाट निवृत्त भएका कर्मचारीहरूको सहभागितामा बनेको संस्था भएकाले सरकारका कार्यक्रमहरूलाई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले संस्थामा आबद्ध कर्मचारीहरूको योजना अनुसार प्रतिबद्ध भएर सरकारले काम गर्नुपर्ने बताउनुभयो। सोही कार्यक्रममा प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले पूर्व प्रहरी संगठनले सहयोग गर्दै आएको जानकारी दिनुभयो। कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य तथा वीरगति प्राप्त परिवार र क्यान्सर पीड़ित पूर्व प्रहरी नायब निरीक्षक शिव प्रकाश परियालको परिवारलाई 28,000 28,025 रूपियाँ सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। सेङ्जा बाढखोला मुस्लिम समाजले पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सव र बिउल अब्बल 1501 हिजरीको अवसरमा वृक्षारोपण तथा सामाजिक सहयोग कार्यक्रम गरेको छ। समाजले आदिखोला गाउँपालिका 2 काफलटारी स्थित गुरूकुल वेद विद्याश्रमलाई नगद 10,000 रूपियाँ सहित खाद्यान्न सामग्री सहयोग गरेको हो। धार्मिक आस्थालाई सामाजिक सेवा, वातावरण संरक्षण र मानव कल्याणसँग जोड़ने उद्देश्यले कार्यक्रम गरिएको समाजले जनाएको छ। सोही अवसरमा विभिन्न प्रजातिका बिरूवा समेत रोपिएको थियो। वर र पीपल लगायतका बिरूवा रोप्दै समाजले वातावरण संरक्षण तथा हरियाली प्रवर्धनको सन्देश दिएको हो। धार्मिक सद्भाव, सामाजिक उत्तरदायित्व र सहकारीको भावना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। वृक्षारोपण र सामाजिक सहयोगले भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणसँगै सेवाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा समाजका अध्यक्ष अली मिया मुमु, पूर्व अध्यक्ष हाजी शेर अली, निवृत्तमा अध्यक्ष सैदीदुन अली, वरिष्ठ उपाध्यक्ष साखालिद मिया, पूर्व सचिव हाजी शाह मोहम्मद, सचिव अयुब मिया लगायत पदाधिकारी तथा सदस्यहरूले शुभकामना दिनुभएको थियो। तनहुका सामुदायिक वन पैदावारको समुचित सदुपयोग र बिक्री वितरण गरी उल्लेख्य आर्थिक आमदानी गर्न सफल भएका छन्। हरियो वन नेपालको धन भन्ने मूल मर्मलाई व्यवहारमा उतार्दै यहाँका वन उपभोक्ता समूहले काठदाउरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। डिभिजन वन कार्यालय तनहुले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 तनहुका सामुदायिक वनहरूबाट 17,23,45,122 रूपियाँ बराबरको आर्थिक कारोबार भएको छ। यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत कार्य योजना अनुसार 1,22,39,999 क्यूफिट काठ र 163.76 दाउरा उत्पादन तथा बिक्री वितरण गरिएको छ। वन पैदावारको यस कारोबारबाट राज्यलाई ठूलो परिमाणमा राजस्व समेत प्राप्त भएको छ। कार्यालयका अनुसार सामुदायिक वनतर्फबाट मात्रै मूल्य अभिवृद्धि कर भ्याट बापत 1,60,16,751 रूपियाँ संकलन भएको छ। यस्तै गरी प्रदेश सेवा शुल्क बापत 17,86,756 रूपियाँ र रोयल्टी बापत 2,49,765 रूपियाँ जम्मा भएको छ। सामुदायिक वन उपभोक्ता समूहहरूको खुद आन्तरिक आमदानी तथा समूह कोषमा 9,15,40,551 रूपियाँ दाखिला भएको छ। डिभिजन वन कार्यालय तनहुका प्रमुख मनोज राणा फारका अनुसार दिगो वन व्यवस्थापन र वन पैदावारको वैज्ञानिक बजारीकरणका कारण सामुदायिक वन आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्। वनको संरक्षणसँगै उपभोक्ता समूहहरूले संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन र पोलथिनिङ जस्ता प्राविधिक अभ्यासलाई अघि बढ़ाउँदा काठदाउराको उत्पादन र बिक्री वृद्धि भएको राणा फाटले जानकारी दिनुभयो। अब अन्त्यमा आदि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। पूर्णामृत भवानी माविका विद्यार्थीलाई स्वागतसँगै अभिमुखीकरण, राष्ट्रिय सेवा दल एनसीसीमा सहभागी विद्यार्थीद्वारा तालिममा दिएका गतिविधिको प्रदर्शन, यहाँको नेवार समुदायद्वारा मौलिक संस्कृतिको संरक्षण तथा हस्तान्तरणका लागि लाखेनास प्रतियोगिता र रिटर्निस कोरिया संघ र परिवारको अध्यक्षमा काफले। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत पनि गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर पनि आजको लागि रहनेछ दोस्रो अनि स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364042585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 8 गते सोमबार तदनुसार सन् 2026 अगस्त 24 तारीख श्रावण शुक्ल पक्षीको द्वादशी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा तारिखयोगी काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसुसेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। वृष राशि हुनेहरूको लागि परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौड़धूप गराउन सक्छ। कामको चाप बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन् तापनि नियमित काम सम्पादन हुनेछ। मिथुन राशि हुनेहरूको लागि प्रियजनसँगको भेटघाटी दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आमदानी बढ़ाउने काम शुरू हुनेछ तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकमहरूका लागि खर्च नपर्नेछ। योजना गोप्य राखेर अघि बढ्नुहोला। कर्कट राशि हुनेहरूको लागि कुनै नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। काममा केही चुनौतीहरू देखिनेछन् र फजल खर्च पनि बढ़नेछ। सहयोग गर्नेहरू कमै भेटिनेछन् तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। समयमा समस्या दर्शाउँदा साथ दिनेहरू फेला पर्नेछन्। चुनौती अंगाल्नु परे पनि परिस्थितिले काममा अग्रसर गराउनेछ। सिंह राशि हुनेहरूको लागि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। कन्या राशि हुनेहरूको लागि साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ़दा फाइदा उठाउन सकिनेछ। अन्यलमा मानिसजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नफाई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
तुलाराशि उनीहरूको लागि सहयोगीहरूसँग केही समझदारी बढ़नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्, तापनि मेहनत गर्दा काम थालनी हुनेछ। विवादास्पद काममा जुट्न परे पनि धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। पेसा व्यवसायमा सामान्य फाइदा हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुटाउन अवसर मिल्नेछ। मनज्ञ धन लाभ हुनाले शोक पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र समेत फराकिलो बन्नेछ। धनुराशि हुनेहरूको लागि मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आमदानीका स्रोत फेला पर्नेछन्। पढ़ाईमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोड़िएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मकर राशि फलेहरूको लागि खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्ति प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौड़धूप भने गर्नुपर्ला। चुनौती पछ्याउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। नोकरीमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढ़ाउने समय छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा पहिलेको कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्मल्याउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला। तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दुहुराएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ नदी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 03-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 03-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौर प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840071481 र 9803054115।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9842939399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 7364403131। मोबाइल 9856655331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: यामाहा वेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङदास भकुन्डे यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिव क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 86 143 कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
1: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
1: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि मोबाइल 98560 51068 र 98673 70 771 मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 063-4141-051 मोबाइल 98560-5509
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ
3: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान जयलक्ष्मी ट्रेडिङ
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका
0: साथी 52049
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो

0: सामान मात्र होइन हाम्रो विशेषता त बिक्रीपछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जयसी पन्धेरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: ओ एम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9856501 र 9856332446
4: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ
5: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
4: उक्त दिन मुटुको इको पनि गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364141163 मोबाइल 9841698070
4: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार
0: चिया कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
7: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला?
9: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963 9855554 र 9808747723।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा। समय सन्दर्भ तपाईँले सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्जमा हरेक सोमबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्दै आउनु भएको छ। समय सन्दर्भको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तोलाकान्त। यति बेला मलाई यान्त्रिक कक्षबाट साथ दिनुहुन्छ आरतीले। समय सन्दर्भ तपाईँले सामुदायिक रेडियो आदिखुला 105.4 मेगाहर्जमा प्रत्यक्ष रूपमा, त्यस्तै गरी हाम्रो वेबसाइट www.radioadikhula.org र हाम्रो पात्रो साथै हाम्रो रेडियोको रेडियो आदिखुला भन्ने फेसबुक पेजबाट पनि यहाँले प्रत्यक्ष रूपमा देख्न र सुन्न सक्नुहुनेछ। समय सन्दर्भको आजको श्रृंखलामा हामीले विभिन्न व्यक्तित्वहरूलाई कुराकानी गर्ने क्रममा आजको श्रृंखलामा नेपाली लेखक संघका केन्द्रीय सचिव, युवा साहित्यकार, लामो समयदेखि साहित्यका क्षेत्रमा कलम चलाउँदै आउनुभएका युवा साहित्यकार मिलन समीरजीसँग कुराकानी गर्न लागिरहेको छु। विशेष गरेर नेपाली साहित्यको क्षेत्र कस्तो रहेको छ, साहित्यका क्षेत्रमा प्रवेश गर्दै गर्दा त्यहाँभित्रका सम्भावनाहरू चुनौतीहरू के कस्ता रहेका छन् र समग्रमा साहित्य समाजको दर्पण हो भनिन्छ र यसले समाज रूपान्तरणमा के कस्तो प्रभाव पारिरहेको छ, समग्रमा स्याङ्जाको साहित्यको सन्दर्भ कसरी अगाडि बढ़िरहेको छ, अहिलेको परिवेशमा अहिलेको परिस्थितिमा साहित्यका विविध आयामहरू छन्, विविध विधाहरू छन्, ती विधाहरूमध्ये ती कस्ता विधाहरू स्याङ्जाका साहित्यकारहरूले सिर्जना गर्नुहुन्छ र त्यसलाई प्रस्फुटन गर्ने माध्यमहरू के कस्ता रहेका छन्, के कसरी अगाडि बढ़िरहेको छ, यिनै विषयहरूमा केन्द्रित रहेर नेपाली लेखक संघका केन्द्रीय सचिव एवं युवा साहित्यकार मिलन समीरजीसँग कुराकानी गर्न लागिरहेको छु। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा।
1: हार्दिक नमस्कार, धन्यवाद यो महत्वपूर्ण अवसर र सन्दर्भको लागि। सामुदायिक रेडियो आदिखोला परिवारप्रति म हार्दिक आभार व्यक्त गर्दछु।
0: यहाँ साहित्यका क्षेत्रमा कहिलेदेखि लाग्नुभयो?
1: यो प्रश्नको लागि धन्यवाद। साहित्यको क्षेत्रमा कुरा गर्नुपर्दा म कक्षा 6 कक्षामा पढ्दै गर्दा सम्भवत त्यो 55-56 सालतिर हुनुपर्छ मैले केही लेखनको सन्दर्भमा म प्रवेश गरेको थिएँ। मैले अहिले पनि याद छ मलाई, मैले त्यो दयालु राजा शीर्षकको बालकथा लेखेको रहेछु र त्यो मैले मेरो कपीमा मैले साथीहरूलाई देखाउने क्रममा साथीहरूले त्यो दयालु राजा शीर्षक र कथाको चाहिँ त्यो कथानक नमिलेको भनेर त्यति बेलाका साथीहरूले पनि मलाई सल्लाह सुझाव दिनुभएको मलाई अहिले पनि याद छ। त्यो कथा त मसँग अहिले सुरक्षित छैन तर त्यो कथाको पाटो चाहिँ मलाई याद छ। त्यहाँबाट मेरो साहित्यिक यात्रा सुरु भएको थियो र पछि 58 सालमा रेडियो नेपालबाट अनि त्यसपछि राष्ट्रिय स्तरका पत्र पत्रिकाहरूबाट मेरा कविताहरू प्रकाशित हुन थाले। त्यसपछि म निरन्तर रूपमा आफ्नो क्षमताले भ्याएसम्म निरन्तर रूपमा साहित्यमा लागिरहेको छु, यही नै भन्नु पर्यो।
0: यहाँ किन यो क्षेत्रमा प्रवेश गर्नुभयो, यो क्षेत्रमा लाग्दा किन लाग्नुभयो?
1: यो त मलाई अब यो पहिले चाहिँ रहरले लागियो, पहिले अब त्यो सबैको त्यति बेला यो रेडियोको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट अनि केही यो मदन पोखरा सामुदायिक रेडियो मदन पोखरा एफएम लगायतहरू सुनिन्थ्यो अनि त्यो बेलामा अहिलेको जस्तो यो सामाजिक सञ्जाल यो व्यापक अवस्था थिएन अनि त्यो बेलामा विभिन्न साहित्यिक कार्यक्रमहरू रेडियोबाट अनि एफएमहरूबाट सुन्दै गर्दा त्यहाँ विभिन्न व्यक्तित्वहरूले चाहिँ आफ्नो नाम चाहिँ वाचन भएको सुन्दै गर्दाखेरि एउटा लोभले भनौँ अथवा चाहिँ रहरले अनि लागियो अनि लाग्दा लाग्दै अब अहिले त अब यो जिम्मेवारी बोध पनि भयो र अहिले चाहिँ साहित्यबाट टाढा हुन्छु भनेर म आफूले चाहेर पनि टाढा हुने अवस्था छैन भन्नुपर्छ।
0: खास यहाँले साहित्यका विविध आयामहरू छन् विविध विधाहरू छन् ती विधाहरूमध्ये कुन कुन विधाहरूमा यहाँले विशेष गरेर कलम चलाउनु
1: मैले अब त्यो साहित्यमा विधागत रूपमा कुरा गर्नुपर्दा मैले खास म गजल लेखनबाट चिनिएको हुँ र गजल लेखनबाटै म प्रवेश गरेको हुँ र पछिल्लो समय मैले मुक्तक पनि लेखेँ मेरो मिलन मन्त्र शीर्षकको मुक्तक संग्रह पनि प्रकाशित छ र पछिल्लो समय म कवितामै बढ़ी केन्द्रित भएको छु यद्यपि मेरो गजल संग्रह समीर सूत्र गजल संग्रह प्रकाशनको अन्तिम तयारीमा रहेको छ र पछिल्लो समय म कवितामै केन्द्रित छु र पनि फेरि म निबन्ध र आख्यान लेखनमा पनि मैले चाहिँ कलम चलाइरहेको छु ठ्याक्कै मैले अब आफ्नो त्यो लेखनको सन्दर्भमा म जुन विषय सन्दर्भलाई म लेख्न गइरहेको हुन्छु त्यो जुन विधामा म खुलेर लेख्न सक्छु त्यो विधामा म केन्द्रित हुन्छु ठ्याक्कै यही नै विधामा केन्द्रित भन्ने भन्दा पनि म खास कवितामा केन्द्रित छु मैले एउटा कविताको क्षेत्रमा मेरा तीनवटा कविता कृति प्रकाशित भइसकेका छन् यद्यपि म आफू जुन विधामा सहज रूपमा खुल्न सक्छु त्यो विधामा चाहिँ म आफ्नो कलम चलाइरहेको हुन्छु
0: जस्तै यसले कविता अनि त्यस्तै गरेर कथा लगायतका विविध विधाहरूमा पनि कृतिहरू प्रकाशित गर्नुभएको छ कुन कुन विधामा यहाँले कति जति कृतिहरू प्रकाशित गर्नुभयो र एउटा पुस्तकाकारको एउटा भयो र पाण्डुलिपिहरू त छुट्टै भए फुटकर कविताहरू फुटकर गजलहरू त छुट्टै नै भए
1: मेरो अब संयुक्त रूपमा प्रकाशित भएका गजल संग्रहहरू मुक्तक संग्रहहरू निबन्ध संग्रहहरू कविता संग्रहहरू लघुकथा संग्रहहरू मेरा थुप्रै रहेका छन् र मेरो एकल रूपमा चाहिँ मेरो प्रकाशित कृतिको रूपमा कुरा गर्नुपर्दा 69 सालमा मेरो गाउँमा साइरन बजेपछि भन्ने शीर्षकको कविता संग्रह प्रकाशित भएको थियो त्यसपछि 79 सालमा प्रिय दुश्मन शीर्षकको कविता संग्रह यो श्रृंखला कविता संग्रह प्रकाशित भएको थियो त्यसपछि 80 सालमा मिलन समीर र मिलन समीरहरू यो श्रृंखला कविता संग्रह प्रकाशित भएको थियो भने अनि 81 सालमा मिलन मन्त्र शीर्षकको मेरो प्रेमिल मुक्तक जसलाई मैले मायालु मुक्तक शीर्षक दिएको छु प्रकाशित भएको छ यही नै भन्नु पर्यो
0: जस्तै यहाँले यतिका धेरै कृतिहरू लेख्दै गर्दाखेरि प्रकाशित गर्दै गर्दाखेरि र अन्य फुटकर कविता मुक्तक अन्य कथाहरू लगायत आख्यानहरू निबन्धहरू प्रकाशित गर्दै गर्दाखेरि यो सोच यो प्रेरणा कहाँबाट कसरी प्राप्त भयो
1: मैले ठ्याक्कै मलाई अब यही प्रेरणा भनेर चाहिँ त अब धेरै प्रेरणाहरू प्राप्त गरेको छु मैले अनि अब समाजमा मैले जे देखेँ अनि जे भोगे मलाई समाजले जे सिकायो जे भोगायो अनि समाजमा रहेका मानिसहरूको जुन चरित्र छ अनि त्यसपछि विभिन्न यो वातावरण परिस्थिति समय सन्दर्भले मलाई चाहिँ प्रभाव पारिरहेको हुन्छ अनि अब व्यक्तिगत रूपमा भन्यो भने अब विभिन्न साहित्यकारहरू अब सानिकारी कुरा गर्ने भने आदरणीय स्रष्टा देवी प्रसाद वनवासी बुवाबाट पनि मैले धेरै प्रेरणा प्राप्त गरेको छु अब लेखकीय रूपमा मभित्र चाहिँ त्यो गुण मेरो बुवाबाट बुवा ज्ञान प्रसाद उपाध्यायबाट पनि मलाई ममा सरेको हुनुपर्छ किनभने बुवाले आफ्नो समयमा बनारसमा रहेर अनि बनारसमा गएर अध्ययन गर्ने स्याङ्जाली युवाहरूले प्रकाशन गर्ने कल्याणी साहित्यिक पत्रिका सम्पादन गर्नुभएको थियो त्यो गुण ममा सरेको हुनुपर्छ भन्ने लाग्छ
0: जस्तै साहित्यका क्षेत्रमा लाग्दै गर्दाखेरि यहाँले यो भित्र यो क्षेत्रभित्र यो त वृहत क्षेत्र यो वृहत क्षेत्रभित्र लाग्दै गर्दाखेरि यहाँले के कस्ता सम्भावनाहरू देख्नुभयो
1: सम्भावना त अब यो के अरे साहित्य सिर्जना यो समाजको सम्वाहक हो समयको सम्वाहक हो जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि भनेर त्यसै भनिएको हो भन्ने लाग्दैन किनभने यो समाजलाई यो संसारलाई आज यहाँसम्म ल्याइपुर्याउने सन्दर्भमा साहित्यको सिर्जनाको स्रष्टाको धेरै महत्वपूर्ण भूमिका रहेको छ भन्ने लाग्छ मलाई उदाहरणको रूपमा भनियो भने नेपाली साहित्यका महाकवि देवकोटा लक्ष्मी प्रसाद देवकोटाले उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेर लेख्दै गर्दाखेरि उहाँलाई उडन्ते हावादारी कवि अथवा स्रष्टाको रूपमा भनेर पनि उहाँलाई उडाइयो तर उहाँको मृत्यु हुनुभन्दा केही दिन केही समय अगाडि रसियाको रसियाले चाहिँ आफ्ना वैज्ञानिकहरूलाई अनि त्यसपछि के रे उसमा अन्तरिक्षमा चाहिँ पुर्याउन सफल भएको चाहिँ हामीले पढ्न पाउँछौ। त्यसैले त्यो स्रष्टाले जब सृजना गर्छ अनि त्यसपछि मात्रै अनि त्यो यथार्थमा परिणत हुन्छ। चित्रकारहरूले पनि चित्रको स्केचको चाहिँ कल्पना गरिसकेपछि अनि बल्ल त्यो चाहिँ के रे वास्तविक रूपमा चाहिँ आविष्कार भएको धेरै उदाहरणहरू छन्। त्यो कारणले गर्दाखेरि त यो स्रष्टाहरू त स्रष्टालाई ईश्वर पनि भनिने रहेछ। यद्यपि हामी स्रष्टाहरू ईश्वर हो भन्न खोजेको त होइन, तर सृजनाले समय समाजलाई अगाडि बढाउने सन्दर्भमा सदैव महत्वपूर्ण भूमिका खेल्छ भन्ने लाग्छ मलाई।
0: जस्तै सम्भावनाका कुरा एकातिर रह्यो र सम्भावना सँगसँगै चुनौतीहरू पनि छन्। चुनौती के देख्नु?
1: चुनौती त अब यो पछिल्लो समय अब अहिले हामी एआईको युगमा आइसकेका छौं अनि यो सन्दर्भमा अब के रे समयले परिस्थितिले सन्दर्भले चाहिँ एकदमै त्यो मानिसहरू अहिले कस्तो अवस्था छ भने एक त्यो 15 सेकेन्डको रिलमा मानिसहरूले चाहिँ मानिसहरू रमाइरहेको अवस्था छ। अब हामीले चाहिँ हामी स्रष्टाहरूले त्यो 15 सेकेन्डको समय 10 सेकेन्डको समय 5 सेकेन्डको समयमा समयको लागि उपयुक्त हुने खालको सृजना पनि हामीले गर्न जरुरी छ भने अनि त्यो मात्रै नभएर अनि यो विश्व ब्रह्माण्डसँग सम्बन्धित अथवा यो सारा समाजलाई यो संसारलाई चाहिँ अझै उज्यालो बाटो देखाउने सन्दर्भमा त्यस्तो किसिमको गहन र गम्भीर भूमिका सहितको सृजना गर्न पनि आवश्यक छ। अनि अब पठन संस्कृति मा ह्रास हुँदै गइरहेको छ किनभने मानिसहरू चाहिँ सामाजिक सञ्जालमा मानिसहरू चाहिँ रमाइरहेको अवस्था छ। यो सन्दर्भमा चाहिँ अब सकारात्मक कुराहरूतिर केन्द्रित हुँदै समाजलाई सही दिशा निर्देश गर्ने सन्दर्भमा त अब चुनौती पनि छ र सँगसँगै अवसर पनि छ भन्ने लाग्छ मलाई।
0: जस्तै यहाँले विभिन्न विधामा कलम चलाएर आफ्ना कृतिहरू प्रकाशित गरिसक्नु भएको छ, फुटकर रचनाहरू पनि प्रकाशित गरिसक्नु भएको छ, यी मध्ये तपाईँलाई मनपर्ने एउटा कुनै सिर्जना यहाँ अहिले प्रस्तुत गरिदिनुहोस्।
1: धन्यवाद। मैले अब आज बुक लिएर चाहिँ आइन हतार भएको कारणले मैले एउटा यहाँ मोबाइलमा रहेको एउटा कविता चाहिँ सुनाउने अनुमति चाहे। मैले सुनाउने कविता गद्य कविता यसरी शुरू हुन्छ। म कुनै पनि बेला मर्न सक्छु, म कुनै पनि बेला मर्न सक्छु, अनिश्चित जन्मसँगै लिएर सुनिश्चित मृत्यु, जन्म दिने आमाको कोखबाट कर्म दिने धरती माताको काखमा पहिलो पटक पदार्पण गरेको मान्छे हेलिएर बेहोसीको मातमा जीवनको सागर तर्न सक्छु, म कुनै पनि बेला मर्न सक्छु। यो विश्व ब्रह्माण्डको छेउमा म हावाको सानो झोक्का मात्र नहुँ, जो सुकर्मले दोहोर्याउँदै ल्याइरहेको सुदिनको लहरसँगै लहरिँदै पछ्याउन सकेछु भनेदेखि परिवर्तनको पश्चातलाई फेरि हुरी बनेर पनि आउन सक्छु, काया पलटको माहुरी बनेर पनि गाउन सक्छु, जीवन गीत यत्र तत्र सर्वत्र छाउन सक्छु, आजीवन जहाँ सुकै पनि धाउन सक्छु, हरेक पल कुकर्मले दोहोर्याउँदै लगिरहेको कुदिनको कहरसँगै कहरिँदै बगी गएछु भनेदेखि फेरि शून्यतामै हराइरहेको महाशून्यता झैं म हावामै हराउन पनि सक्छु, आफ्नै छायासँग डराइरहेको काया झैं म आफू आफैसँग डराउन पनि सक्छु। यो पृथ्वीको एउटा कुनामा रहेको करादी खोलाको एक थोपा पानी मात्र नहुँ, जो सुकर्मले डोराउँदै ल्याइरहेको सुदिनको लहरसँगै लहरिँदै पछ्याउन सकेछु भनेदेखि परिवर्तनको पश्चातलाई फेरि मिसिएर आधी खोलाको छेउमा काली गण्डकीको नागबेली बाटो हुँदै समाहित भएर सप्त गण्डकीको साथमा म महासागरसम्म पनि पुग्न सक्छु। न्यानो घामको मायालु स्पर्श सँगै बनेर बाप पुगे पश्चात आकाशमा मेघ गर्जन सहित पृथ्वीमै बर्सिन सक्छु, खहरे नै भए तापनि सर्सिन सक्छु र दुनियाँको नजरमा दर्शिन सक्छु, कुकर्मले डोर्याउँदै लगिरहेको
2: कुकर्मले डेराउँदै लगिरहेको कुदिनको कहर सँगै कहरिँदै बगी गएछु भनेदेखि फेरि बगरको बालुवामा पोखिएको पानी झै म चुपचाप माटोमै मिल्न पनि सक्छु र सधैँका लागि फर्सिन पनि सक्छु। म केवल पिउपा रूपी कुरूप कोपिला मात्र नहुँ, म केवल पिउपा रूपी कुरूप कोपिला मात्र नहुँ जो सुकर्मले डेराउँदै लैरहेको सुदिनको लहर सँगै लहरिँदै पछ्याउन सकेछु भनेदेखि परिवर्तन को पश्चातलाई फेरि पुतली रूपी सुन्दर फूलको रूपमा असीमित हुन पनि सक्छु। कुकर्मले डोराउँदै लगिरहेको कुदिनको कहर सँगै कहरिँदै बगी गएछु भनेदेखि फेरि झुसिल किराको रूपमा झुसिल किरामै सीमित हुन पनि सक्छु। म आगो छोपिएको खरानीको थुप्रो नहुँ, फिनिक्स बनेर आकाशमा उड्न पनि सक्छु, खरानीको थुप्रोमै सीमित हुन पनि सक्छु। म केवल धुलोको कण नहुँ, म केवल एक मुठी माटो नहुँ। रुखको हाँगाबाट पातहरू पुरै पहेलिएर भुइँमा खसे झैं आकाशबाट चिप्लिएका ताराहरू चुपचाप धरतीमा ओर्लिएर बसे झैं हेर्दा हेर्दै अचानक म पनि जीवनको हाँगाबाटै झर्न सक्छु, जिन्दगीको आकाशबाटै झर्न सक्छु। हात्तीको मुखमा परेको जिरा झैं चराको मुखमा परेको किरा झैं मृत्युको मुखमा पर्न सक्छु। म कुनै पनि बेला मर्न सक्छु, अचानक अस्ताएको घाम झैं जीवनको अनन्त आकाशबाट म पनि मृत्युको महासागरमा डुब्न सक्छु। हेर्दा हेर्दै हराएको आफ्नै छाया झैं म पनि जीवनको बाटोबाटै हराउन सक्छु। म कुनै पनि बेला मर्न सक्छु, मेरो समुपस्थिति भएर पनि यहाँ कुनै फरक परेको छैन, मेरो अनुपस्थिति रहेर पनि यहाँ कुनै फरक पर्ने छैन। सोच्दै नसोचिएको कुनै पनि बेला यमराजको आँखामा पर्न सक्छु, म कुनै पनि बेला मर्न सक्छु। धन्यवाद।
0: मिठो कविताका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँले यो सिर्जनाहरू गर्दाखेरि विशेष गरेर कुन समयमा अलिकति यहाँलाई यो सिर्जना गर्न मनपर्छ, कुन समयमा अलिकति यहाँलाई अलिक फुरे जस्तो भनौ न?
2: त्यो सिर्जना गर्ने ठ्याक्कै यही नै समय हुन्छ भन्ने मेरो सन्दर्भमा हुँदैन। म कहिले कक्षा कोठामा पढाइरहेको बेलामा केही फुर्यो भने अनि मैले त्यसलाई लगत्तै मैले चाहिँ मोबाइल नोटमा चाहिँ टाइप गर्ने गर्छु। कहिले म बाइक चलाइरहेको बेलामा फुरिरहेको हुन्छ अनि मैले त्यसलाई चाहिँ मोबाइल नोटमा टाइप गरिरहेको हुन्छु अनि त्यसलाई पछि मैले सुरुमा आएको कुराहरू फुरेको कुराहरू मैले चाहिँ मोबाइल नोटमा टाइप गर्ने गर्छु र त्यसपछि अनि पछि जब म त्यसमा अलिक फुर्सद भएको हुन्छ अनि अलिकति मुड चलेको हुन्छ त्यो बेलामा म त्यसमा फेरि भुत्लिन्छु र त्यसलाई मैले महिनौ लगाएर कुनै एउटा कविता अथवा चाहिँ गजल मुक्तक नै किन नहोस् मैले त्यसलाई पूरै अन्तिम रूप दिनको लागि चाहिँ म महिना घोत्लिनुपर्ने हुन्छ भने म अब बिदाको समयमा अनि साँझ बिहानको समयमा अनि पढ्ने लेख्ने गर्ने सन्दर्भमा चाहिँ फुरेका कुराहरूलाई मैले चाहिँ मोबाइल नोटको माध्यमबाट चाहिँ मैले टिपिरहेको हुन्छु। ठ्याक्कै यति बेलै नै मैले चाहिँ मैले लेखेर बसिरहने समय यो हो भन्ने चाहिँ ठ्याक्कै समय चाहिँ हुँदैन।
0: साहित्य समाजको दर्पण हो ऐना,
2: एकदमै
0: यसले समाज रूपान्तरणमा कस्तो भूमिका खेल्छ भन्ने लाग्छ?
2: समाज रूपान्तरणमा साहित्यको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। हामीले अगाडि नै पनि कुराकानी गर्यौं कि यो समाजलाई यहाँसम्म ल्याइपुर्याउने सन्दर्भमा स्रष्टाहरूको भूमिका, साहित्यको भूमिका, सिर्जनाको भूमिका अत्यन्तै महत्वपूर्ण थियो र साहित्यले समाजमा भएका सकारात्मक कुराहरू मात्रै नभएर समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार, शोषण, उत्पीडनका कुराहरूलाई चाहिँ पर्दाफास गरेर त्यसलाई चाहिँ सृजनाको माध्यमबाट बाहिर ल्याएर अनि भावक र पाठकको माझमा ल्याएर समाजमा यस्ता कुराहरू रहेका छन् यो कुराको अन्त्य हुनुपर्छ भन्ने कुरा चाहिँ सबैको माझमा चाहिँ फैलाउने काम सृजनाले गरेको हुन्छ र समाजलाई एउटा सुस्थ, एउटा चाहिँ समुन्नत र एउटा सुन्दर समाज निर्माण गर्नको लागि साहित्यको अहम भूमिका हुन्छ भन्ने लाग्छ।
0: जस्तो अघि पनि थोरै कुरा आयो, यो साहित्यका विविध विधाहरू जस्तै कविता कथाहरू पढ्नका लागि अलिकति दर्शकलाई अथवा पाठकलाई अलिकति समय नभएको हो कि अथवा उहाँहरूको चासो अलि कम भएको हो कि जस्तो पछिल्लो समय यो फेसबुक लगायत अन्य यो सामाजिक सञ्जालहरूका कारण पठन संस्कृतिको अलिकति कमी भएको हो कि पठन संस्कृति हराउँदै गएको हो कि के लाग्छ यहाँलाई?
2: पठन संस्कृति जस्तै यो कस्तो हो भने पहिले चाहिँ अब हाम्रो हामी के अरे हामी केटाकेटी भएको बेलामा मनोरञ्जनको कुनै पनि माध्यम केही पनि थिएन. हामी अब के खेलिन्थ्यो कि भने हामी पढिन्थ्यो. अनि अहिले त अब अहिलेका बालबालिकाहरूसँग त्यो मनोरञ्जनको लागि समय बिताउनको लागि अथाह कुराहरू चाहिँ मोबाइल ल्यापटपमा रहेको छ. उनीहरू त्यही भुलिरहेको अवस्था छ जसले गर्दाखेरि चाहिँ पुस्तक पठन जुन संस्कृति हो पुस्तक पठनको चाहिँ जुन पहिलेको जस्तो माहौल हो त्यो केही कमी चाहिँ भएको छ नभएको होइन. तर मलाई के लाग्छ भन्दाखेरि जस्तै अहिले साहित्य सिर्जना अहिले मोबाइलमा पनि हामीले पाउन सक्छौँ, हामी ल्यापटपमा पाउन सक्छौँ. विभिन्न सामाजिक सञ्जाल हामीले गजल मुक्तक अनि कविताका अथवा चाहिँ विभिन्न सिर्जनाका चाहिँ टुक्राहरूलाई रिलमा हामीले चाहिँ पाउन सक्छौँ. अनि त्यसले के पनि गरेको हुन्छ भन्दाखेरि त्यो जसले हेरिरहेको हुनुहुन्छ हेर्दै गर्दाखेरि त्यो त्यसले छोयो भने अनि यो अनि उहाँहरूलाई चाहिँ होइन यो यति 15 सेकेन्डको रिलमा त यस्तो महत्वपूर्ण कुरा रहेछ भने यो सिङ्गल बुकमा चाहिँ केही न केही त पक्कै छ भनेर उहाँहरूले फेरि त्यो बुक खोजी खोजी पढेको पनि मैले चाहिँ त्यो पाएको छु. अनि अब अलिकति यो सामाजिक सञ्जाल टिकटकहरूले विभिन्न यो माध्यमले गर्दाखेरि बुक पढ्ने कुरालाई चाहिँ अलिकति कमी भएको चाहिँ हो. तर फेरि पनि मलाई के लाग्छ भन्दाखेरि बुक पढ्दै गर्दाखेरिको मजा पहिलो पटक चाहिँ छापिएर आएको बुक चाहिँ बुकको जुन सुगन्ध हो त्यो सुगन्धले दिने आनन्द त्यो मजा त अनि त्यसपछि हाम्रो मोबाइल ल्यापटपले अथवा सामाजिक सञ्जालमा पढ्दै गर्दा आउँदैन. त्यसैले पठन संस्कृतिको फेरि एउटा पुनर्जागरण हुन्छ भन्ने लाग्छ र त्यो सन्दर्भमा हामीले पनि आफ्नो तर्फबाट चाहिँ वातावरण सृजना गर्न चाहिँ जरुरी छ.
0: यहाँले देख्दाखेरि यहाँको दृष्टिमा स्याङ्जाको साहित्यिक क्षेत्र कसरी अगाडि बढिरहेको छ?
2: स्याङ्जाको पछिल्लो समयको कुरा गर्ने हो भने अब स्याङ्जाको साहित्य धेरै माथिल्लो उचाइमा पुग्दै गएको आभास हुन्छ. स्याङ्जाको साहित्य भन्दै गर्दाखेरि स्याङ्जामा जन्मेर अहिले संसारको जुनसुकै कुनामा पुगेर लेखिरहनु भएकाहरूले पनि स्याङ्जाको साहित्यको लागि चाहिँ महत्वपूर्ण काम गरिरहनु भएको छ भने प्रत्यक्ष रूपमा चाहिँ स्याङ्जामै जन्मेर स्याङ्जाकै भूगोलभित्र अहिले पनि भूगोलभित्रै रहेर स्याङ्जाको भाषा साहित्य कला संस्कृतिलाई उत्थान गर्ने सन्दर्भमा धेरै महत्वपूर्ण व्यक्तित्वहरूको भूमिका चाहिँ रहिरहेको छ. विभिन्न विधागत रूपमा चाहिँ पुस्तकहरू प्रकाशन गर्ने विभिन्न जस्तै महिने पछि साहित्यिक कार्यक्रमहरू हुने विचार विमर्शहरू हुने अनि स्याङ्जाका स्रष्टाहरूलाई स्याङ्जा बाहिर पनि खोजी हुने अनि स्याङ्जा बाहिरका स्रष्टाहरूलाई पनि स्याङ्जामा ल्याएर विभिन्न अन्तर्क्रिया बहस विमर्शहरू हुने क्रम चाहिँ पछिल्लो समय चाहिँ त्यो वृद्धि हुँदै गएको छ जसले गर्दाखेरि स्याङ्जाको साहित्यको मैले चाहिँ अहिले गर्न त धेरै नै बाँकी छ तर स्याङ्जाको साहित्यको सन्दर्भमा धेरै महत्वपूर्ण कामहरू भइरहेको छ भन्ने लाग्छ.
0: जस्तै यो साहित्यको क्षेत्रमा लाग्दै गर्दाखेरि यहाँले के पाएँ अनि के गुमाए भन्ने लाग्छ?
2: मैले यो केही पाउनको लागि भनेर त साहित्य सिर्जनामा लागेको होइन. त्यो कोही पनि कसैले पनि केही पाउँछु भनेर साहित्य सिर्जनामा लागेको हुन्छ भन्ने मलाई लाग्दैन. तर गर्दै जाने क्रममा जब साहित्यमा निस्वार्थ किसिमबाट साहित्यको सेवा गर्दै जाने क्रममा चाहिँ अनि त्यसपछि आफ्ना शुभेच्छुकहरू आफ्ना प्रिय पाठकहरू भावकहरूको प्राप्ति हुन्छ नै अनि त्यसपछि कसैसँग बाटोमा भेट हुँदै गर्दाखेरि पनि मैले तपाईँको चाहिँ रचना सिर्जना मैले सुनेको थिएँ पढेको थिएँ मलाई मन पर्यो यस्तो छोयो भन्ने त्यो किसिमको चाहिँ हार्दिकता एउटा चाहिँ बन्छ नै. सँगसँगै अनि निरन्तर रूपमा साहित्यमा लाग्दै गएपछि अनि विभिन्न पुरस्कार सम्मानहरूले पनि पछ्याउँदै जाने रहेछन् अनि अब प्राप्तिको सन्दर्भमा यही नै भनौँ. अब गुमाउने सन्दर्भमा त अब त्यो के अरे मैले केही गुमाए जस्तो लाग्दैन. म त अब आफ्नो फुर्सदको समयमा अरू केही कुरामा लागिदैन. फुर्सदको समयमा अनि पढ्ने अनि त्यसपछि लेख्ने सिर्जना गर्ने गर्दै गर्दाखेरि कम्तीमा एउटा आज म एउटा चाहिँ अब एउटा मिलन समीरको रूपमा चाहिँ एउटा आफ्नो पृथक पहिचान चाहिँ बन्दै गएको छ. यो पनि एउटा प्राप्ति हो भने अब गुमाएको छु भन्ने त मलाई लाग्दैन. मैले चाहिँ मैले फुर्सदका समयहरू मैले साहित्यमै दिइरहेको हुन्छु, अनि मैले बरु एक दुई छाक खाजा नखाएर पनि आफूलाई मन परेको पुस्तकहरू मैले चाहिँ किनेर पढिरहेको हुन्छु. त्यसले मलाई केही न केही सिकाएको छ. अनि अब त्यो खाजा नखाएर पुस्तक किनेर पढेको कुरालाई अब त्यो गुमाएको भन्ने हो भने त त्यो धेरै त्यस्ता कुराहरू गुमेका होला, तर सँगसँगै त्यसले दिएको चाहिँ जुन ज्ञान हो, मलाई सिकाएको कुरा हो, त्यसले चाहिँ मैले जीवनमा साहित्यमा लागेर केही गुमाएको छु भन्ने मलाई आभास हुँदैन, लाग्दैन. मैले धेरै नै प्राप्ति गरेको छु भन्ने लाग्छ.
0: हामी कार्यक्रमको अन्तमा छौं. अन्तमा समय सन्दर्भ सुनेर बस्नुभएका श्रोतालाई तपाईँ के भन्नुहुन्छ?
2: यो म कुनै बेला सामुदायिक रेडियो आधी खोलामा म एउटा कार्यक्रम प्रस्तताको भूमिकामा म जोडिएको थिएँ. हामी त्यति बेला हामी सँगै थियौं. हामी अनि तपाईँ पनि राम्रो मुक्त गजल लेख्ने स्रष्टा हो. यद्यपि अहिले तपाईँ पछिल्लो समय यता पत्रकारितातिर बढी हुनुहुन्छ भने साहित्यतिर अलिक कम भएको हो कि भन्ने लाग्छ. आज यसरी मलाई सम्झेर आज यसरी हामी सबै यसरी गफ गर्ने यो महत्वपूर्ण अवसर प्राप्त भयो, यसको लागि व्यक्तिगत रूपमा तपाईँप्रति र अनि यो सामुदायिक रेडियो आँधी खोला परिवारप्रति म हार्दिक आभार व्यक्त गर्दछु. यसरी मलाई यो अवसरको लागि म यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु. धन्यवाद.
0: आदरणीय श्रोता, हामीले समय सन्दर्भको आजको श्रृंखलामा नेपाली लेखक संघका केन्द्रीय सचिव युवा साहित्यकार मिलन समीरसँग कुराकानी गर्यौं. साहित्यका विविध क्षेत्रमा रहेर उहाँसँग केन्द्रित रहेर कुराकानी गर्यौं. तपाईँलाई आजको कुराकानी कस्तो लाग्छ? कृपया हामीलाई सल्लाह सुझाव तथा प्रतिक्रियाहरू दिन नभुल्नुहोला. अर्को श्रृंखलामा हामी पुनः उपस्थित हुने नै छौं. तबसम्मका लागि बिदा दिनुहोस्. नमस्कार.

0: रेडियो आधी खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बोपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बोपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468 32809 र 9855551।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9462349399।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 6863-6190-004।
5: सम्पर्क मोबाइल 97484-34484।
9: चौरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा। प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
10: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, सिलसिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
11: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले। मोबाइल 9857279171 र 9841600866।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक यसदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्या को उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन

0: अङ्कुश सिमेन्ट भर्ने, दाँतको जडेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङ्कु वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
4: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही भाद्र 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुठु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छत्पटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 03541404, मोबाइल 9864601173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9841868251। दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
0: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
6: यस समयको साथमा जेतु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
5: ठाउँ। रेडियो आदि खोला 105.4।
7: रेडियो आदि खोला 105.4।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जापानीज इन्सेफेलाइटिसको जोखिम बढ़दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने जापानीज इन्सेफलाइटिस अर्थात जेई रोगको जोखिम बढ़दै गएको छ। संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउनेको संख्या बढ़ेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार देशका 35 जिल्लाका 59 पालिकामा 80 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्य 86% जेई विरूद्धको खोप नलगाएको पाइएको छ। यसैगरी संक्रमणका कारण अहिलेसम्म 21 जनाले ज्यान गुमाइसकेका छन्। जापानीज इन्सेफलाइटिसका संक्रमित मध्य सबैभन्दा धेरै झापामा 10 जना, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना संक्रमित भेटिएका छन्। रोगको जोखिम मुख्यत तराई तथा भित्री मधेसका जिल्लामा बढ़ी देखिए पनि इलाम, काभ्रे, काठमाडौँ, सिन्धुली र सुर्खेत लगायत पहाड़ी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार जापानीज इन्सेफलाइटिस मुख्यत संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोश हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैरातीकै ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहान पख कुनै पनि ठाउँमा पानी परेको छैन। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा घाम लागेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने छ। ठूलो वर्षाको सम्भावना भएका पहाड़ी तथा नदी आसपासका क्षेत्रमा पहिरो, गेग्रान, बहाव तथा स्थानीय खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। विशेष गरी यात्रा गर्दा मौसमको अवस्था र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाले सुझाव दिएको छ। गाड़ीहरूको प्रदर्शनी नाडा अटोसो 2026 को 18 संस्करण भोलिदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा शुरू हुँदैछ। यसपटकको नाडा अटोसोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी सहित नाम चलेका 2 र 4 पाङ्रे नयाँ ब्राण्ड लन्च गर्ने तयारी छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा 200 भन्दा बढ़ी स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक गाड़ीका 23, हल्का व्यावसायिक गाड़ीका 17 र 2 पाङ्रे गाड़ीका 13 गरी 53 वटा गाड़ीका ब्राण्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ गाड़ी, विद्युतीय गाड़ी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। यस्तै झण्डी 70 वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एक्सेसरीज तथा ग्यारेज उपकरण लगायत सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार नाडा अटो शोमा नयाँ गाड़ी र प्रविधिको प्रदर्शनीसँगै उपभोक्ता, व्यावसायिक, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अरू सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुनेछ। यस वर्षको प्रदर्शनीमा मेड इन नेपाल र मेड फर नेपाल समेत रहनेछ। नेपालमै उत्पादन तथा एसेम्बल भएका गाड़ी, ईभी, ब्याट्री, हेलमेट तथा अन्य मोटोमोबाइल कम्पोनेन्ट्सको प्रवर्धन गर्ने तयारी गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणले त्यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको पर्यटन, धार्मिक क्षेत्र र सड़क पूर्वाधार विकासले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुग्नु भएको थियो। उहाँ काठमाडौँबाट पोखरा आउँदै नेपाली सेनाको हेलिकप्टर मार्फत सिधै मुक्तिनाथ क्षेत्र पुग्नु भएको थियो। तर प्रधानमन्त्री शाह भने बर्खायाममा समेत बेनी जोमसम सड़क खण्डको कठिन यात्रा गर्दै आफै गाड़ी चलाएर अस्ति शनिबार जोमसम पुग्नुभयो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले त्यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु प्रसाद लालचन्दले बताउनुभयो। प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाट शुरू हुनु र सड़क मार्गबाट यात्रा गर्नुले जिल्लाको सड़क पूर्वाधारतर्फ समेत सरकारको ध्यान जाने आशा बढ़ेको उहाँको भनाई छ। उहाँले कोरला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पुराना राजनैतिक दलसँग 35 वर्षको हिसाब माग्दै नहिड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। विगतमा अरू नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रासपासँग नरहेको उहाँको भनाई छ। उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्विर, भिडियो वा अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो। यौन हिंसाका घटनामा पीड़ितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैर कानूनी विषय भएको उहाँको भनाइ छ। विशेष गरी यौन हिंसाका पीड़ित बाल बालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। विमानले बनाउने लामो समय टिक्ने कन्ट्रेल अर्थात विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग, उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण शुरू भएको छ। बेलायत सरकार गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन लगायतका संस्थाको सहकार्यमा अघि बढ़ेको अपरेशन ब्लू स्काइज कार्यक्रमले वास्तविक हवाई यातायातमा यसको प्रभावकारिता र सुरक्षा परीक्षण गरिरहेको छ। एआईले मौसम, तापक्रम, आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ। त्यसपछि यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाई परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइने खबरमा उल्लेख छ। यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो। नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ। परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यसले उडान क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने, व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनफिल्ड टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाड़ीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाड़ी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरूबाट इण्डियन प्रिमियर लीग आईपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढ़ी रन बनाएका छन्। भरतले यही वर्षको जून महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाड़ी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जापानिज इन्सेफलाइटिसको जोखिम बढ़दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रेर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98462-39399।
5: अरे, फेरि नेट स्लो भयो। यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
6: ए भाइ, अझै कति शास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
5: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई, 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
5: पुरानो इन्टरनेटको शास्ती छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98141-4348-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौ।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दे करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोफराइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145002, मोबाइल 9856405002 र 9864501।
3: ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ, फेरि पर्सी घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
4: धत, यति सानो कुरामा पनि के को चिन्ता, वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
3: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
4: साथै विवाह, व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
3: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
4: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
3: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौर प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9864071481 र 9013054415।
2: नाक छोडी कान छोडी नाक बिमारले नै कहिले नछोड्ने भयो।
3: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिभा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ
0: गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला

0: प्रभुको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856332446।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
7: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308029।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
2: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
2: फोन 0363 4406।
9: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
9: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर।

0: कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
0: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापाकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364142558।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनिए ना,
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
1: अच्छा क्यानन, मेरो बुढीको पित्तथैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-7878।
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
6: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
5: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
5: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-97।
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रीका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
8: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-55-251, 98-468-32-809 र 98-55-50-271।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9850602949।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार।
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
8: मोबाइल नम्बर 9846860 5।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 98 55 51 068 र 98 673 70 71।

0: Berima Vikas Bank Limited. Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
3: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 063-4-41-044, मोबाइल 98-460-81-173। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 03741 5002, मोबाइल 9850404502 र 9850551401।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चिकित्सा तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वशिला फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63741487, मोबाइल 98469071747।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबल देखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560309888।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाउँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135564696।
6: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
7: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133। प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिलचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9841600866।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्ल्ड लिङ्क जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्ड लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801523051।

0: अरे
1: सुनिस अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वाशिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक, प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, मोबाइल 98469918921 र 98469939।
5: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
6: र मिर्देक करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33 31, मोबाइल 98 55 55 331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9856309440।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864221629 र 9864168251।
3: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गतेदेखि 9 गतेसम्म स्थान सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्दे। यमहा लैजाउ घरमा नागरिकताकै भरमा। अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556861043।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी कल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841168870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: नाक छोडी कान छोडी नाक, बिमारले नै कहिले नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9556085667।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटल मा
1: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता, स्वरोजगार मा रहेका योगदानकर्ता र वैदेशिक रोजगार मा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटल मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्प अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
4: आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्ने भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल के छुट्टै छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङघाट बगालेटोल,
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
5: मोबाइल नम्बर 98467-21380।

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धित सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कुल कलेजका लागि स्कुल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
5: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेरो दिस स्याङ्चा
0: फोन 0340 4460

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने कपालमा रगत देखिने शरीर दुब्लाउँदै जाने बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर सिउ सिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0363 44 00 6 मोबाइल 98 55 60 55 266 स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
1: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो।

0: बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0063404594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 0063441258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको
2: भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेसम्म छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: महासाका अनुसार वर्षाका कारण यी जिल्लाका साना नदी खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले नदी तथा खोला आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी तथा खोलामा पानीको सतह 81 बढ़ेर आकस्मिक बाढ़ी आउन सक्ने जोखिम हुन्छ। मुख्य नदीको बहाव सामान्य अवस्थामा रहे पनि स्थानीय खोला नालामा अचानक आएको बाढ़ीले जनधनको क्षति पुर्याउन सक्ने भएकाले स्थानीय बासिन्दाले मौसम तथा बाढ़ी सम्बन्धी सूचना लाई निरन्तर ख्याल गर्नुपर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाढ़ीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भएर बग्ने नदी खोलामा अनावश्यक रूपमा नजानु, पानीको सतह बढ़ेको अवस्थामा खोला नतर्न तथा नदी किनारमा गएर जोखिम नलिन आग्रह गरेको छ। आज सुनको भाव 3,200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,22,700 रूपियाँ पुगेको छ। हिजो आइतबार सुन तोलामा 3,19,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 10 रूपियाँले घटेको छ। हिजो 4,975 रूपियाँ रहेको चाँदी आज 4,965 रूपियाँमा झरेको महासंघले जनाएको छ। म्याग्दी जिल्लाको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको छ। हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। 1 हप्ता वा 10 दिनभित्र परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले बताउनुभयो। रघुगंगा 4 दगनाम र वडा नम्बर 5 झीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणको परीक्षण थालिएको छ। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गएको जेठ 25 गतेदेखि नै सञ्चालनमा आइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चितवनको खोरसोरमा पर्यटकको आकर्षण बढ़दो हरवा चरवाको अधिकार सुनिश्चित गर्न सरकारवालाहरूको माग लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 11 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव 3,200 रूपियाँले बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्यटकीय दृष्टिकोणले बेसिजन मानिने वर्षायामा पनि चितवनको सौराह नजिकै रहेको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको आकर्षण बढ़ेको छ। हरेक वर्ष खोरसोर जाने जंगली हात्ती गोविन्द र रोनाल्डोको पर्यटकका प्रमुख आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार वर्षायाम भए पनि पर्यटकको आगमन रोकिएको छैन। दैनिक सयौं पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा पुग्ने गरेका छन्। असोजदेखि भने पर्यटकको चाप अझ बढ़ने उहाँले बताउनुभयो। अधिकार सम्बन्धी संस्थाले मुक्त हरवा चरवाको पहिचान, पुनस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवा चरवा संघर्ष समितिको आयोजनामा हाम्रो पहिचान आधार पुनस्थापना गर्ने सरकार भन्ने नाराका साथ अघि बढ़ाएको अभियानप्रति अज्ञबद्धता जनाउँदै विभिन्न 5 संस्थाले यस्तो आग्रह गरेका छन्। राष्ट्रिय दलित नेटवर्क नेपाल, त्यसैगरी राष्ट्रिय मुक्त हलैया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्ति कमलरी विकास मंचले संयुक्त विज्ञप्ति निकाल्दै घोषणा भएको 4 वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको बताएका छन्। अब विदेशको खबर। अमेरिकाले क्यानाडाले झण्डै 20 अर्ब डलरका वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव सर्किएको छ। क्यानाडाले आउँदो सेप्टेम्बर 8 अमेरिकी स्टील र डेयरी लगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापारी युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ। यस घटनाले लामो समयदेखिका दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा तनाव बढ़ाएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्बिनमा चलिरहेको T20 क्रिकेट श्रृंखलामा नेपालले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एली प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बिहोरेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपालले आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 11 जिल्लामा बाढ़ीको जोखिम, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह। सुनको भाव आज 3,200 रूपियाँले बढ़्यो, तोलाको 3,22,700 रूपियाँमा कारोबार। बहुप्रतीक्षित राहुगाड़ी जलविद्युत आयोजना निर्माण सम्पन्न, केही दिनभित्रै विद्युत उत्पादन शुरू हुँदै अमेरिकासँग व्यापारी युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई, क्यानाडासँगको व्यापारिक सम्बन्धमा थप तनाव र टप एन टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथ्यात तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खालेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, यो नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। त्यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
0: आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्टै छ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380। Thank you.

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दियो भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही भाद्र 13 गते शनिबारका दिन
2: पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: उक्त दिन मुटुको इको पनि गरिन्छ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163, मोबाइल 9841698670।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0364403131, मोबाइल 9855551331।
5: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो। सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363414624।

0: access to all.
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखे उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-560-52-49। स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसानी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुन चाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेकचा तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वशुला फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-47।
2: चिया कस्तो सास गनाएको तिम्रो त,
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खोलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
5: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज, देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
6: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
5: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
6: वालिङ एक रामबाग छमा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
5: आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
5: सम्पर्क मोबाइल 98560-30988।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, हाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।

0: ढाड़ पेट दुख्ने पिसाब पोल्ने ढाड़कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल।

0: tu tens molt bé el que tens. Tens que estar molt bé.
1: No sé ni. Sé ni si no. Arca tu. Ni si no.
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
3: फोन 063-4141-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8

0: भीआईपी टोल में जाऊ न त्यहाँ त दाँत मिलाउने देखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा को खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रूप
3: 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुरसाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268
4: स्वच्छ पानी स्वस्थ जिन्दगानी
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: स्नेक नहीं, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला थुप्रो
2: मिठा मिठा गीत सुन्न पाउने गीतै।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक विभाग अन्तर्याउँछौ कार्यक्रम कामबस्तीका भाकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम कामबस्तीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि आजको व्यवसायमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गाम्बस्तीका भाका यहाँहरूले स्याङ्जे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाम्बस्तीका भाकाको सोमवारीय व्यवसायमा छौं। आजको यस सुन्दर व्यवसायमा रहेर हामी पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ र हामी चढ़ी भई आउँथ्यौं उडेर राजु परियार अनि लक्ष्मी उफानेको आवाजमा सजिएको भाकासँगै आजको सुन्दर व्यवसाय सोमवारीय व्यवसायको शुभारम्भमा दैलो पनि उघार्यौं र सोही भाका सँगसँगै हामी तपाईँहरू समक्ष सहयात्रा गर्नको लागि उपस्थित पनि भएका छौं। आजको व्यवसायमा पुराना कलाकारहरूको आवाजमा सजिएका पुराना भाकाहरू चर्चित भाकाहरू तिनै भाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्नेछौ। तपाईँहरू अबको बाँकी समय पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राख्दै यति बेलाको क्रममा फेरि पनि हामी अर्को भाका जोड्छौं तपाईँहरू समक्ष। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने रेडियो सेट छोडेर कतै नजानुहोला।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ चौबिसै घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एक मात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी पन्धेरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-5502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 98462-98145।
5: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
0: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्प अगाडि प्रोप्राइटर रश्मिलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9856501 र 9856333246
7: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन खिदेको हो
8: ओहो मेरो पनि भैंसी बिरामी छ औषधि लिन जान पर्ने छ लड त सँगै जाम कहाँ हो
7: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरी माइक्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
8: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
7: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ
8: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9673770071

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका विशेषका भागमा हामी तपाईँहरू समक्ष विभिन्न कलाकारहरूका आवाजमा सजिएका भागहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्ने गर्दछौ। आज हामी सोमबारीय व्यवसायमा छौं। आजको सुन्दर व्यवसायमा रहेर पुराना लगित भागहरूलाई कार्यक्रममा जोड्ने चमर्कमा जुटिरहेका छौं। तपाईँहरू पनि कार्य व्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई साथ दिइरहनु भएको छ, यो विश्वास राख्दै यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

हाँ, इस मधुर खालको भाका सँगै पनि स्वागत गर्दछौ कार्यक्रमका मुख्य भागमा। हामी दोपहरमा आजकै सुन्दर व्यवसाय सोमबार व्यवसायमा रहेर पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। रेड बिलाको क्रममा हामी फेरि अर्को सुमधुर खालको भाका पस्किन्छौ। सही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पनि उपस्थित हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: पहिलो मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0638-41-696।
5: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न।
4: गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि

0: नेपालको सबैभन्दा विश्वासिलो र नम्बर वान इन्टरनेट
1: ए हो र तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
0: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरै घरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्ल्ड लिङ्क जोडिहाल।
1: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्ड लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805-23050 र सहयोगका लागि मोबाइल 9808-35715 र 9805-23051।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
3: मोबाइल नम्बर 9847-21380।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856-30829।
6: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बेसीका भागमा। हामी आज तपाईँहरू समक्ष सुमधुर खालका पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। विभिन्न पुराना पुराना कलाकारहरूको आवाजमा सजिएका भाकाहरू रहेका छन्। तिनी भाकाहरूलाई कार्यक्रममा स्थान दिने क्रममा यति बेला हामी अर्को सुमधुर खालको भाका जोड्छौ। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439399
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन लखर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855554 र 9800847723

0: आहा कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरे शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0636 91 004,
5: सम्पर्क मोबाइल 97484 34484।
6: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
8: र मिर्दे करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0636 443 31, मोबाइल 98565 53 31।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
9: सम्पर्क फोन नम्बर 0636 441 6024।

0: strong.
1: Hello.भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि तिमी वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमै प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9865019076 9861 र 9917162823
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
5: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुःखको खजना
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856-55-250

0: आश्वरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योति?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।
7: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्यापे क्या हो, गुनगुनाइरहनु भएको त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9856085667। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
9: थाइराइड
10: जाँच
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
10: सर्वसुलभ फार्मेसी सेवा
11: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका छ मिर्दी तल्लो चोक पुलको नजिकै
10: फोन नम्बर 63414087 मोबाइल 9849701747

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खोलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9824540029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कुल कलेजका लागि स्कुल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
6: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
6: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
6: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
6: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
6: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
6: फोन 0363 4406 600
7: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
8: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
7: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग
8: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
7: आजै सम्पर्क गर्नुहोस्
8: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
7: सम्पर्क मोबाइल 9856309888

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट पैंट, स्कूल कलेज तथा संपूर्ण अफिसियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध।
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल सटिंग सुटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालो में।
0: मोबाइल 9815 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन। अब त जान्नमा कहीँ पनि
3: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
7: महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श

0: रगत में सुगर थायराइड यूरिक एसिड कोलेस्ट्रोल तीन महीने सुगर जांच मुटु को पीटीआईएनआर मिर्गौला को जांच कलेजो को जांच जंडिस परीक्षण रगत को कैंसर पाठीघर को मुख को कैंसर तथा अन्य कैंसर जांच दिशा पिशाब तथा खकार जांच वृय जांच ट्यूमर मार्कर विटामिन डी बी 12 रक्त अल्पता को जांच लगायत का विभिन्न स्वास्थ्य परीक्षण न्यूनतम शुल्क में गरिनु का साथ ही होल बॉडी चेकअप विशेष रूप में गरिन्छ। यसै वैदेशिक रोजगारी में जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसी को अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018 मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्क में गुणस्तरीय स्वास्थ्य परीक्षण को लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
0: वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11,00,000 भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801523051।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहित स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट

0: सुनो सुनो अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
2: रेडियो आदि खोला 105.4
3: नाचुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड, राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजहरूसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्य पूर्वको तनाव थप बढ़न सक्ने। र टप इन T20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि 9 सिटसम्मका निजी गाड़ीलाई पनि आवागमन खुल्ला गरिएको छ। आपतकालीन गाड़ीलाई मात्र खुल्ला रहेको यो सुरुङमा बिहान 9 बेलुका 6 बजीसम्म लागि कार जीप र भ्यानलाई परीक्षणको रूपमा चल्न दिइएको हो। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने गर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। ओभरटेक गर्न र गाड़ी रोक्न पाइँदैन। पैदलयात्री, दुई पाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। झण्डै 29 अर्ब रूपियाँको लागतमा निर्मित 2.68 किलोमिटर लामो यो मुख्य सुरुङको गएको साउन 11 उद्घाटन गरिएको थियो। एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अरू गाड़ीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ। नियमित सञ्चालनपछि भने गाड़ीको प्रकार अनुसार निश्चित शुल्क तोकिनेछ। 12 एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। किशोरको बयान चलिरहेका बेलामा बयान कक्षमा खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धानका क्रममा एक प्रहरीलाई पक्राउ गरेको हो। भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने खुलाएका छन्। प्रहरीले गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। भिडियो कसरी र कसको संलग्नतामा बाहिर गयो भन्ने बारेमा छानबिन भइरहेको र दोषीमाथि कार्यवाही गर्ने मध्य प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन 2075 अनुसार अदालतमा अभियोग पत्र दायर नभएसम्म अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान वा बयान सार्वजनिक गर्न पाइँदैन। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय हुनुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। 2060 सालमा 7 वन्यजन्तुको क्षति बापत 1 लाखबाट शुरू गरेको राहत दायरालाई अहिले 17 पुर्याएको भए पनि राहत प्रक्रिया झन्झटिलो भएको भन्दै उहाँले अब बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर सह अस्तित्व कायम गर्नुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त हुनुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बालीनालीको क्षतिसँगै मानसिक तनाव र बसाई सराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16-देखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाई छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्षले सहभागी भएको थिएन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।
6: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333-493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू उदयपुरको बेलका नगरपालिका नम्बर 5 जहरडामा स्कूल बस र अटो ठोकिँदा 3 जनाको ज्यान गएको छ अरू 2 जना घाइते भएका छन् बिहान 9:45 समयमा सुपाडेबाट लालबजारतर्फ गुडिरहेको अटो र विपरीत दिशामा गुडिरहेको सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस एक आपसमा ठोकिएका प्रहरीले जनाएको छ दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपा अस्पताल लगिएको थियो उपचार क्रममा अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षका इन्द्र थापा 34 वर्षकी इन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ अब विदेशको खबर इरानको संसदले होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन् यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो यद्यपि इरानले तत्कालै यो शुल्क असुल्न भने पाउने छैन यो नियम पूर्ण रूपमा लागू हुनका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित हुने पर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै छ प्रस्तावित कानून अनुसार इरानले जलयात्रा सुरक्षा र वातावरणीय सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज मार्ग भएर हुने गर्दछ यदि यो शुल्क लागू भयो भने कच्चा तेलको ढुवानी लागत बढ़नेछ जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य महँगो हुने जोखिम बढ़ेको छ यस्तै अहिले मध्यपूर्वमा द्वन्द चर्किरहेको बेला इरानको यो निर्णयले क्षेत्रीय तनाव झनै बढ़ाउने विश्लेषकहरूले बताएका छन् पश्चिमा राष्ट्रहरूले यसलाई इरानको रणनीतिक दबावको रूपमा लिएका छन् यसले अन्तर्राष्ट्रिय जल यातायातको स्वतन्त्रतामाथि चुनौती थप्दै समग्र मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ अब खेल खबर नेपाल ए टोलीले अस्ट्रेलियामा जारी टप इन टी20 श्रृंखलामा आज तेस्रो खेल खेल्दैछ नेपाल र होवर्ट हुरिकेन्स एकाडेमी बीचको खेल डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले 3:15 शुरू हुनेछ प्रतियोगितामा नेपाल ए र होवर्ट हुरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ दुवै टोलीले यसअघि खेलेका 2-2 खेल गुमाएका छन् र अंक विहीन छन् नेपाल एले प्रतियोगिताको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको थियो दोस्रो खेलमा भने नेपाल ए बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भयो नेपाल ए 9 टोली सहभागी प्रतियोगिताको अंक तालिकाको पुच्छारमा छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक नाथढुङ्गा सुरुङ मार्ग आजदेखि 9 सम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला तत्कालका लागि शुल्क नलाग्ने बारामा प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न एकजना प्रहरी पक्राउ पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनुपर्नेमा सरकारवालाको जोड राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित मध्यपूर्वको तनाव थप बढ़न सक्ने र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै

0: होइन यो त 701.4 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ के हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 101.4 मेगा।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439390।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेङ्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856050271।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं। यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्डे। यमहा लैजाउ घरमा नागरिकताकै भरमा। अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856086143। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ स्तुति पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाफी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक दाग, दुबी, सेतु दुबी, डन्डेफोर, सिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9864081173। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 98562-27971 र 98461-00866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: असलम किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
5: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 9842698145।
7: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
8: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
7: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
8: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
11: स्कूल तथा अफिस का ड्रेस किने बनाने पर्ने अन्य कपड़ा चाहिए थी भागा दौड़ कर समय छैन सब सामान एक पाने भजिल होने
12: तेती कुरा मानी यती धेरै तनाव भर्खर जानु वालिङ आठ नया बजार को पोशाक बगैचा में सब सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
12: पोशाक बगैचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856303829।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी मा डाक्टर आउने सूचना
1: यही भाद्र 13 गते शनिबार का दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने कपालमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डेफोर सिलसिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तलो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0638 40 00 6 मोबाइल 98560 55 266 स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला।
3: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
3: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
4: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570 62 866 र 98470 29 866।
0: पर्वत जाने गेट सहारा एग्रोभेट।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
0: फोन 0638 41 258।
6: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो।
7: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
6: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई।
7: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
6: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0638 41 6 96।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
5: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
1: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेरा नफालौं
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग

0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको को आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: रेडियो आदि खुला 105.4
1: सुनिस न अहिले हाम्रो गर्नेमा 4 बजेको छ
2: यस समयको साथमा जेतु सुनचादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गडेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: सुख दुखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98565954963 98565154 र 98028447723
7: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
8: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
7: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
8: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-004
10: सम्पर्क मोबाइल 97484-34484
11: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
13: र मिर्दे करिडोर आदिको छेउमा
12: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-44-331 मोबाइल 98565-55331
14: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौँ
15: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
16: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
15: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी भने जहाँको त्यही
16: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
15: हाम्रा सेवा तथा सुविधाहरू
16: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
15: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
16: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
15: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
16: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
15: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
5: सम्पर्क फोन नम्बर 0367 41 6024

0: Rádio Wall.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्डलिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्डलिङ जोडिहाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्डलिङ इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9864221629 र 9864168251।
9: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
10: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
9: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
10: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9865031996।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमार कहिले न छोड़ने भाई
1: ए दाई बीमार फिर च्यापे क्या हो गुनगुनाई रहने भाषा त
0: बीमार कहिले निको होला र खै सधैं को यस्तै एक एक थोक बीमार च्यापे को च्यापे छ त नि नानी
1: नातिनुस न दाई वालिङ आठ मिर्दी खरीपुट में जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घंटा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 66 आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 0364140087 मोबाइल 98469701747
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाथ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364140246 मोबाइल 98560501119 र 98560333246
6: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
6: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
6: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कुल कलेजका लागि स्कुल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
7: पाण्डे सु सेन्टर वालिङ बजार
6: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
7: मोबाइल नम्बर 98460086005
8: ए नानी त्यो पानी नपिऊ त
9: किन र काका
8: त्यो पानी फोहोर छ
9: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
10: सार्वजनिक हितका लागि रेडियो आँधी खोला

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9841440029
3: लो फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसे रे
4: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला
3: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज
5: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
6: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
6: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्ध सिटीमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
6: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
6: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
6: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
6: फोन 0
7: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
8: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
7: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल उद्योग
8: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
7: आजै सम्पर्क गर्नुहोस्
8: सम्पर्क सफल फर्निचर उद्योग पेरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम पेरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
7: सम्पर्क मोबाइल 9856309888
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले
9: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ
10: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल शटिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैंकको ओह्रालोमा
3: मोबाइल 9815 56496

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: किन मुख तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ?
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट

0: भनेको
1: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट बीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुर लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052071।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
0: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
0: मोबाइल नम्बर 9847721380।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिलेको हो।
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सुटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
4: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्डे। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9855086143।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-560-5950।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
6: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
6: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
6: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी, सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-44-41-163, मोबाइल 98-461-98-870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गति शनिबार।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9860216629 र 9861868251।
9: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
10: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363441246, मोबाइल 9856501119 र 9856332246।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा

0: छनौट गरौं।
1: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए अहिले हाम्रो गर्नेमा छ बजे छ
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ
2: रेडियो आदि खुला 105.4
3: गई भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो। संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
3: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा तीनजना मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाओ आदेश।
4: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ने मूल्य वृद्धि। बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाब।
5: थोरै भए पनि नाफा बढी कमाउने भन्ने हिसाबले राख्नु रहेछ। थोरै जिल्लामै यो बजार अनुगमन ट्रक कै बनाउन हामीले कार्यक्रम पनि बनाइरहेका छौँ।
3: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तेमा दिने झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा 40 अर्ब भारू खर्च हुने अनुमान।
4: र टप इण्ड T20 श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
6: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गरेका छन्। संविधान र मानव अधिकार सम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसदले राख्नुपर्ने उनीहरूको तर्क छ। बाह्रमा तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटना समेत स्मरण गर्दै सांसदहरूले समय अनुकूल ऐन परिमार्जन गर्नुपर्नेमा जोड़ दिएका छन्। बाह्रको बालिका हत्या प्रकरणलाई लिएर सड़कदेखि सामाजिक सञ्जाल र संसदसम्म दोषीलाई फाँसी दिनुपर्ने सहितका कड़ा सजायको माग चर्किएको छ। बाह्रको घटनामा गृहमन्त्री छुदन गुरूङ, कानून मन्त्री सुविता गौतम सहित पाँचजना मन्त्रीहरूले मध्यरातमा पीड़ित पक्षसँग तीन मुद्दे सहमति गरेका छन्। सहमति अनुसार विद्यमान कानूनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन सात सदस्यीय न्याय संकल्प समिति गठनको प्रक्रिया अघि बढ़ाएको कानून मन्त्रालयले जनाएको छ। सड़क, सामाजिक सञ्जाल र संसदमा उठेको मृत्युदण्डको मागबारे कानून मन्त्री सुविता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको उल्लेख गर्नुभएको छ। यद्यपि कानूनका जानकारहरू भने समस्या सजायको व्यवस्थामा नभई प्रहरीको फितल अनुसन्धान र कार्यान्वयनमा रहेको बताउँछन्। मुलुकी अपराध संहिताको दफा 41(c) अनुसार बलात्कारपछि हत्या गर्ने कसुरदारलाई जीवित रहेसम्म आजीवन कारावास हुने स्पष्ट कानून व्यवस्था छ। कतिपय कानूनमा थप सुधार र भएका कानूनको प्रभावकारी कार्यान्वयनबाट बलात्कार लगायतका घटना कम गर्न वा पीड़कलाई कार्यवाही गर्न सकिने व्यवस्था छ। कानूनविदहरू विद्यमान सजाय पर्याप्त रहेको तर प्रहरी अनुसन्धानमा दक्षता र संवेदनशीलताको कमी तथा सरकारी वकिल प्रतिको अविश्वास मुख्य चुनौती रहेका बताउँछन्। त्यसैले कड़ा कानूनको माग भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउनु नै पीड़ितलाई न्याय दिने सही बाटो रहेको विज्ञहरूको भनाई छ।
4: यसैबीच बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ परेका छन्। हवलदार कुमार विकलाई पक्राउ गरेर फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको बाराका प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुंवरले जानकारी दिनुभयो। बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बाल बालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडियो खिचेको पाइएको छ। त्यही भिडियो खिचेका हवलदार विक पक्राउ परेका हुन्। कानून अनुसार आरोपित बाल बालिकाको पहिचान खुलाउन र फोटो भिडियो सार्वजनिक गर्न मिल्दैन, तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए, जुन भिडियो प्रहरी र अन्यले खिचेर सार्वजनिक गरेको पाइएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भइरहेका बेला एकजना प्रहरी पक्राउ परेका हुन्। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभिव्यक्तिको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय गर्नुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्च अदालतले अनुमति दिएको थियो। त्यसैले यो मुद्दा अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाई छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।
4: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीको पक्षमा हाल कायम रहेका 92 जना मध्ये 57 मत खसेको छ। यस्तै विपक्षमा 22 मत खसेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन्। नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मत गरेका छन्।
3: यस्तै लुम्बिनी प्रदेश सरकारमा नयाँ 3 मन्त्री थपिएका छन्। आज मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष 3 नाम सिफारिश गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र बहादुर पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम भोलि दिउँसोका लागि तय गरिएको छ। यससँगै मन्त्री परिषदका अन्य सदस्यहरूको जिम्मेवारी हेरफेर समेत भएको छ। अब लुम्बिनी मन्त्री परिषदले पूर्णता पाएको छ।
4: उच्च अदालत पाटन हेटौडा इजलासले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई भदौ 10 गते छलफलका लागि बोलाएको छ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दावी गर्दै आन्तरिक आदेशको माग सहित रिट दायर गर्नुभएको हो। यसैबीच मुख्यमन्त्री थापा आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ, तर सत्ता साझेदार राप्रपाभित्र भने मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा विवाद सर्किएको छ। पार्टी केन्द्रले विश्वासको मत नदिन र तटस्थ बस्न ह्विप जारी गरे पनि सरकारमा रहेका राप्रपाका 3 मन्त्री सहित केही सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्। विवादकै बीच राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाइसकेको छ।
3: उदयपुरमा अटो र स्कूल बस एक आपसमा ठोकिँदा 3 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। बिहान विपरीत दिशामा गुडिरहेका सफल आदर्श इंग्लिस बोर्डिङ स्कूलको बस र यात्रुवाहक अटो बेलका नगरपालिका वडा नम्बर 5 जहडामा आपसमा ठोकिएका हुन्। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका र उनीहरूलाई उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा उपचार क्रममा 3 जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा बेलका नगरपालिका 5 की 34 वर्षकी इन्द्रिया मगर, अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षकी इन्द्र थापा र सुनसरीको बराह क्षेत्र नगरपालिका 7 की 18 वर्षकी दिया राई रहेका छन्। 3 जनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ्दो मूल्य वृद्धि र बजार अनुगमन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: एनबीएल अटो लोन,
14: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
13: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
13: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
17: पैसामा छ शक्ति, पैसामा छ सहारा।
16: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
17: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
16: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
17: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
16: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
17: इतिहास, गाथा र कथा, गाँठका कुरा,
16: गाँठका कुरा।
17: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ़्यो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई, कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने, बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट लगायतका खबर प्रस्तुत गरे।
4: अब बाँकी खबर। मुख्य चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ़न थालेको छ। खास गरी दाल, चामल, खाने तेल, मरमसला लगायतका अत्यावश्यक खाद्य वस्तुको मूल्य पछिल्लो समय लगातार बढ़िरहेको छ। सरदरमा एक महिनामा मात्रै उपभोग्य वस्तुको मूल्य 20% बढ़ेको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले विभिन्न वाहना बनाएर मनलाग्दी मूल्य बढ़ाउने गरेको उपभोक्ताको आरोप छ। चाडपर्वको समयमा उपभोग बढ़ने र बजारमा माग पनि बढ़ने भएकाले व्यवसायीले यही मौकामा कृत्रिम अभाव सृजना गर्ने, सामान लुकाउने तथा बढ़ी मूल्य असुल्ने सम्भावना पनि हुन्छ। बजार अनुगमन केवल चाडपर्वको समयमा गरिने औपचारिकतामा सीमित हुने गरेको गुनासो पनि छ। साथी हृदय रिमालले बजारमा अहिले देखिएको मूल्य वृद्धि स्वाभाविक हो कि अस्वाभाविक हो भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
5: चाडपर्व लक्षित भनेर बजार अनुगमन गरिरहेकै छौँ। यसलाई अस्वाभाविक भन्दा पनि हामीले अहिलेसम्मको तथ्याङ्क हेर्दा चाहिँ त्यस्तो अस्वाभाविक छैन। अलिकति चाडपर्वमा हुँदा हरेक वर्ष चाहिँ यो खाद्यान्नदेखि लगायत अन्य सम्पूर्ण वस्तुहरूको चाहिँ अलिअलि चाहिँ मूल्य बढ्ने नै देखिएको ट्रेन्ड रहेछ। हामीले यसो हेर्दाखेरि अहिले पनि थोरै मात्रामा बढ्न सुरु गरेको चाहिँ छ। तथापि हामीले बजार अनुगमन गरेर सम्बन्धित संघ संस्थाहरूसँग चाहिँ कसरी यसलाई चाहिँ अस्वाभाविक ढंगले त्यो मूल्य वृद्धिको हुने सक्ने सम्भावना रोक्न सकिन्छ भन्ने छलफल पनि गरिरहेका छौँ।
12: वर्षेनी यो समस्या दोहोरिन्छ चाडपर्वमा, यो यहाँ कार्यान्वयन गर्ने निकाय मात्रै नीति निर्माण गर्ने कुरा अब मन्त्रालयसँग सरकार राख्ला, तैपनि यसमा ठोस रूपमा चाहिँ यो मूल्य समायोजन गर्ने अथवा चाहिँ तोक्ने अथवा सरकारले त्यो कुरामा कतिको प्रक्रियागत काम हुन्छ भित्री रूपमा?
5: यस्तो छ, अब कुनै पनि वस्तुको मूल्य राख्ने काम भनेको चाहिँ उत्पादनकर्ता या आयातकर्ताले गर्ने भएकोले गर्दा उहाँहरूलाई हामीले नियमन गर्दै गर्ने हो। जस्तो हामीले कुनै पनि वस्तुको मूल्य राख्न चाहिँ अलिकति सम्भावना छैन, किनभने अब एउटै वस्तु पनि देशका विभिन्न ठाउँमा अथवा सहरका विभिन्न कुनामा फरक फरक तरिकाले त्यो त्यहाँ पुग्दाखेरिको खर्च लाग्ने हुँदो रहेछ। त्यो हिसाबले गर्दा हामीले चाहिँ उहाँहरूले नियमन एउटा रेन्जसम्म चाहिँ राख्न सकिन्छ कि हरेक तरिकाको उहाँहरूको ट्याक्सदेखि लिएर मुनाफा सबै जोड्दाखेरि चाहिँ एउटा कुनै पनि वस्तुको चाहिँ यतिसम्म यतिदेखि यति राख्न सकिन्छ भन्नेसम्म चाहिँ गर्न सकिँदो रहेछ। पहिला पनि केही वस्तुहरूमा अब सरकारले त्यो गरेको रहेछ। विभागले त भन्दा पनि विभागले अनुरोध गर्ने हो, मन्त्रालय मार्फत सम्बन्धित निकायसँग समन्वय गरेर गर्ने गरेको हो। अहिले पनि हामीले त्यही कोसिस गरिरहेका छौँ। अहिले बजार लक्षितमा हामीले धेरै विषयवस्तुहरू चाहिँ उहाँसँग नै छलफल राखेर पछाडि कुनै पनि विषयवस्तु वस्तुको चाहिँ मूल्यहरूलाई अब अटोमेटिक नबढाउने त यो के हो त कारण हरेक वर्ष तपाईँले अघि राख्नु भएकै जस्तो सबैले अहिले गुनासो पनि दिइरहेका छन्। हरेक वर्ष दसैँ तिहार आउने बेलामा चाडपर्व आउने बेलामा मूल्य हुनु कारण हुने के भन्दा अलिकति माग बढी हुने त्यतिखेर अरू बेला भन्दा त्यो हिसाबले पनि अलिकति माग बढ्नु साथ चाहिँ व्यवसायहरू मार्फत त्यो अलिकति उहाँहरूले थोरै भए पनि नाफा बढाए बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदो रहेछ। त्यसलाई चाहिँ अब हामीले नियमन गर्ने काम गरिरहेका छौँ।
12: यो मूल्य यो अवस्थामा रहन्छ अथवा अलिकति उपभोक्ताले सहुलियत पाउने अवस्था त्यस्तो के रहन्छ के अनुमान गर्छ?
5: त्यो अनुमान गर्दाखेरि त्यसै सहुलियतै भन्ने त अब राज्यले भोलिका दिनमा सरकारले अब निर्णय गरेर गर्दा फरक कुरा हो। अहिलेसम्म चाहिँ अलिअलि चाहिँ बढिरहेको त्यो ट्रेन्ड हेर्दाखेरि थोरै चाहिँ अहिले हरेक वस्तुमा केही न केही चाहिँ मूल्य वृद्धि हुन्छ। हो अघि पनि भने हामी त्यसलाई कसरी एउटा थोरै मात्रै रेन्ज राखेर त्यसलाई बढाउने धेरै अस्वाभाविक ढङ्गले अब उपभोक्तालाई अप्ठ्यारो पनि तरिका नबढाउनु भन्ने अनुरोध गर्ने हो। कार्यजना बनाएर विभिन्न संघ संस्था हामी 14-13 संस्था र हामी सरकारी निकायहरू मिलेर एउटा कार्यजना बनाइरहेका छौँ। त्यो कार्यजनालाई काम गर्नको लागि चाहिँ जब सबै ठाउँमा देश यहाँ देशभरि काठमाडौँ मात्रै होइन कि सबै 17 जिल्लामै अलिकति यो बजार अनुगमन प्राप्तकारी बनाउन हामीले कार्यजना पनि बनाइरहेका छौँ।
12: पसलै पछि अलिकति फरक मूल्यको अनुभव गर्ने अवस्था पनि छ भन्ने गुनासो आउँछ बेला बेला, यसका लागि उपभोक्ता पीड़ित छ भने उसले चाहिँ कसरी कहाँ खबर गर्ने?
5: अब यो यस्तो हामीले के भयो एमआर हरेक विषयमा एमआर चिलाउने विषयमा योभन्दा अगाडि पनि सरकारबाट केही निर्देशन भएको त्यो अनुसार हामीले बजारमा पहल पनि गयौँ र केही हदसम्म बजारमा एमआरपी भएका वस्तुहरू आउन थालेका छन्। अब त्यस्तो विषयमा उहाँहरूलाई अलिकति अप्ठ्यारो भएमा जस्तै एमआरपी भन्दा बढी अब मूल्य तिर्नुपर्ने अर्थात् एमआरपी नभएका होइन अनि अस्वाभाविक ढङ्ग लागेमा त्यस्तो कुनै पनि मूल्य त्यस्तो लागेमा चाहिँ अब हामी अहिले विभिन्न ठाउँमा उजुरी गर्ने ठाउँहरू छन् भन्ने ठाउँ छन्। जस्तै हेलो सरकार मार्फत सबै ठाउँ त्यहाँबाट पनि फेरि जान्छन्। त्यसले गर्दा हाम्रै विभागलाई हेर्ने भने हामीसँग अब हाम्रै आफ्नै टोल फ्री नम्बर पनि छ, इमेल छ, होइन वाट्सएप अनि के अरे हामीले आफ्नै पोर्टल पनि बनाएका छ। त्यहाँ उजुरी आउँछन् र पहिलाभन्दा उजुरी एकदमै बढी आइ पनि रहेको छ अहिले। पछिल्लो समयमा ती सुविधाहरू हामीले उपभोक्तालाई दिएको कारणले गर्दा धेरैले चाहिँ आफ्नो गुनासोहरू दर्ता गरिरहनु भएको छ र हामीले निरन्तर त्यसलाई समाधान गर्ने प्रयास पनि गरिरहेका छौँ।
3: वहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला। नागडुङ्गा सुरुङ मार्गमा आजदेखि निजी गाड़ी पनि सञ्चालन गर्न दिइएको छ। एक महिना अघि उद्घाटन गरेर आपतकालीन गाड़ीलाई मात्र प्रयोग गर्न दिएको सुरुङ मार्गमा आजदेखि 9 जनासम्म यात्रु क्षमता रहेको निजी गाड़ीहरू कार जीप र भ्यान सञ्चालन गर्न खुल्ला गरेको नागडुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। आज बिहानदेखि गर्जुधारामा रहेको फ्लाइओभरको बाटो पनि सञ्चालनमा आएको छ। सुरुङभित्र गाड़ी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ीको गतिमा गाड़ी चलाउन पाइँदैन। गाड़ीको हेडलाइट बाल्नुपर्छ भने सुरुङभित्र गाड़ी रोक्न र ओभरटेक गर्न पाइँदैन। पैदल यात्री, द्विपाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्।
18: मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायीको संख्या उल्लेख्य रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। धनुषाकी अम्बिका श्रेष्ठ र सुनिता शाह जस्ता धेरै महिलाहरू अहिले आफै मालिक बनेर जेनरल स्टोर, फेन्सी, सिलाई कटाई र कृषिजन्य उद्योगहरू सफलताका साथ चलाइरहेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्यप्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढ़ी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढ़ी 12 र पर्साका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छूट, बैंकिङ ऋणमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात साउन 1 गते अनिवार्य रूपमा मौद्रिक नीति लाउनुपर्ने व्यवस्था गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागि हो। सभापति डाक्टर कृष्ण हरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै केन्द्रीय बैंकको सामान्य कार्यवाहीमा परेका व्यक्ति वा संचालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैंकिङ क्षेत्रमा त्रास फैलिएको छ। यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा 100 संशोधनको माग गरेका छन्। तर राष्ट्र बैंक र कानून मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया मार्फत सम्बोधन हुनुपर्ने सुझाव दिएका छन्।
4: यस्तै सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराएका वा नसेत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न योग्य ठहराउने गरी कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस बारेमा जानकारी दिनुभएको हो। अहिलेको व्यवस्थामा नियमकारी निकायले कानून विपरीत कार्य गरेको भनी कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि व्यतीत नभएको व्यक्ति संचालक बन्न नपाउने कड़ा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसचेत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ।
5: हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको हो। लगातार 4 कारोबार दिन घटेर गएको बिहिबार बढ़ेको नेप्से शुक्रबार र आज पनि घटेको हो। आज सबै समूहको उपसूचक घटेर बजार रातामे हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,16,00,000,000 रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 कित्ता शेयर 3,23,97,00,000 रूपियाँमा किनबेच भएको छ।
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नु परेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्था प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। वन्यजन्तुको कारण किसानले बाली नालीको क्षतिसँगै मानसिक तनाव र बसाइसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो।
5: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले वैशाख 12 गते यता सरकारले चलाएको विस्थापन अभियानका कारण उपत्यकामा 10 र बाहिर 2 गरी 12 जना सुकुम्बासीको ज्यान गएको दावी गरेको छ। मोर्चाले घटनाको निष्पक्ष छानबिन गर्न र होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि भइरहेको त्रास अन्त्य गर्न सरकारसँग माग गरेको छ। थापाथलीबाट कृतिपुर हुँदै अहिले भक्तपुरको बोडेको होल्डिङ सेन्टरमा पुर्याइएका विस्थापितहरूले बारम्बारको बाढ़ी र दमनका कारण आफूहरू गैर नागरिक सरह जीवन बिताउन बाध्य भएको भन्दै मानव अधिकारको रक्षा गर्न अपील गरेका छन्। अव्यवस्थित टहरा हटाउन डोजर प्रयोग गर्नुको साटो संवाद मार्फत दिगो समाधान खोज्न र पीड़ितहरूका लागि दिगो विकल्प दिन विस्थापितहरूले सरकार र सरकारवालासँग आग्रह गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको तमिलनाडु सरकारले विपन्न र कम आय भएका परिवारका लागि हरेक वर्ष तीनवटा खाना पकाउने एलपीजी ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने भएको छ। तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयले राज्यका गरीब परिवारका लागि यस्तो घोषणा गर्नुभएको हो। विधानसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले अन्नपूर्णी सुपर सिक्स योजना अन्तर्गत यो सुविधा ल्याएको जानकारी दिनुभयो। वार्षिक 2,50,000 रूपियाँसम्म आय भएका परिवारलाई कम आय वर्गको रूपमा परिभाषित गर्दै सरकारले यो कार्यक्रम तयार पारेको उहाँको भनाई छ। योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको मुख्य पर्व पोंगलदेखि औपचारिक रूपमा लागू हुनेछ। योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण अर्थात डीबीटी प्रणाली प्रयोग गरिनेछ, जस अनुसार उपभोक्ताले ग्यास खरिद गरेपछि त्यसको रकम सरकारले सोझै सम्बन्धित परिवारकी मुख्य महिलाको बैंक खातामा पठाइदिनेछ। सरकारको यो निर्णयबाट तमिलनाडुका झण्डै 1,30,00,000 परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ। यस योजना सञ्चालनका लागि राज्यको ढुकुटीबाट वार्षिक झण्डै 40 अर्ब भारतीय रूपियाँ खर्च हुने मुख्यमन्त्री विजयले बताउनु भएको छ। बढ़दो महँगीका बीच आएको यो घोषणालाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला अन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकाडेमीलाई 155 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले 39 रन बनाए भने मयन यादवले 31 रन जोड़े। कप्तान अनिल शाहले 28 रन बनाए। लोकेश बम 20 रनमा अभिजित रहे। डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको होबर्टले ताजा अवस्थामा 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 103 रन बनाएको छ। प्रतियोगितामा नेपाल ए र होबर्ट होरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका दुई खेल गुमाउँदै अंकविहीन छन्। 9 टोली सहभागी प्रतियोगितामा नेपाल अंक तालिकाको पुच्छरमा छ। यसअघि भएको पहिलो खेलमा नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ़दो। संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
4: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा 3 मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाउ आदेश।
5: ठूला चाड़पर्व नजिकिँदै गर्दा बजारमा अचाक्ली मूल्य वृद्धि। बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाफ।
4: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तैमा दिने। झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा वार्षिक 40 अर्ब भारू खर्च हुने अनुमान।
5: र टप इन्ड टी ट्वेन्टी श्रृंखलामा नेपालले होबर्ट होरिकेन्सलाई 155 रनको लक्ष्य दियो।
4: आजको नेपाल दर्पण सकिएको छ।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सिंह जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org.bat लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। सैन्यका अर्जुन चौपारी एकमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा। इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा भिरकोट र पुतली बजार द्वारा भदौ 10 गते सार्वजनिक विदा र सतीवतीद्वारा पशुपालनमा अनुदान। सैन्यको अर्जुन चौपारी गाउँपालिका एक बजारमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ। भैंसी पालक किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जन विकास थाना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था सहकारी मन्त्रालय पशुपंक्षी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको 90% अनुदान मा चिस्यान केन्द्र थालनी गरिएको थियो। यहाँ प्रशिक्षण केन्द्र पोखराले 4,72,500 रूपियाँ लगानी गरेको छ भने सहकारीले 52,500 साझेदारी गरेको छ। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क सिलिङ जडान गरिएको छ भने मिल्क एनालाइजर साथै प्रिन्ट मिल्क क्यान र सेफ्टी फ्युट मेसिन आयोजनामा खरिद गरेर प्रयोगमा ल्याइएको छ। चिस्यान केन्द्र सञ्चालनको क्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले चिस्यान केन्द्रमा कृषकले कम रकम पाउने त्यसको पूर्तिका लागि पालिकाले एक महिनामा कृषकलाई उत्पादन हेरेर उत्पादनमा अनुदान दिने बताउनुभयो। उहाँले सहकारी मार्फत उन्नत जातका भैंसी खरिदमा लिएको ऋणको ब्याजमा 50% अनुदान दिने बताउनुभयो। नेपाली राज्यको सहयोग मिल्क चिस्यान केन्द्रको भवन बने पनि प्रयोगमा ल्याउन नसकिएको बताउँदै तिवारीले काम थालनी गर्न सजिलो भए पनि निष्कर्षमा निकाल्न सहज गाह्रो भएको बताउनुभयो। दुग्ध चिस्यान केन्द्रलाई अब डेरीको रूपमा विस्तार गर्नुपर्ने बताउँदै तिवारीले कृषकका हरेक समस्यामा पालिकाले साझेदारी गर्ने बताउनुभयो। कार्यक्रममा वडा नम्बर 1 का अध्यक्ष रणबहादुर थापा, 2 का अध्यक्ष धनबहादुर गुरूङ, 3 का अध्यक्ष शोभाकान्त काफले, पालिका कृषि प्रमुख डुलराज गैरे, सहकारी ऋण उपसमिति संयोजक तारापति पौड्याल, सदस्य नारायण काफले लगायतले मन्तव्य राख्नु भएको थियो। सहकारीले कृषकलाई 7% ऋण दिएसँगै कृषक भैंसी पालनमा लागेको र चिस्यान केन्द्र सञ्चालनले सार्थकता पाएको सहकारीका अध्यक्ष खडानन्द पौड्यालले बताउनुभयो। चिस्यान केन्द्रको सञ्चालनको पहिलो दिन कृषकले 48.5 लिटर दूध संकलन गरेको अध्यक्ष पौड्यालले बताउनुभयो। इस्लाम धर्मका संस्थापक एवं संरक्षक पैगम्बर मोहम्मद मुस्ताफा सल्लल्लाहु अलैहि वसल्लमको 1501 जन्मोत्सवका अवसरमा सैन्यको पुतली बजार नगरपालिका र भिरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। यही भदौ 4 गतेको पुतली बजार नगरपालिकाको बैठकले यही भदौ 10 गते पैगम्बरको जन्मोत्सवका अवसरमा बिदा दिने निर्णय गरेको हो। त्यस्तै भिरकोट नगरपालिकाको सोमबार बसेको बैठकले भदौ 10 गते पैगम्बर मोहम्मद मुस्ताफा सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सवका अवसरमा विदा दिने निर्णय गरेको छ। मोहम्मद डेका रूपमा चिनिएको इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा आफ्ना मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना समेत व्यक्त गरेको छ। मोहम्मदको जन्म इस्वी सम्मत 571 अप्रेल 20 अर्थात इस्लामी पात्र हिजारी सम्मतको 12 रब्बी अव्वलमा साउदी अरबको मक्कामा भएको थियो। बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उहाँको जन्म भएको थियो। उहाँको निधन 63 वर्षको उमेरमा साउदी अरबको मदिनामा नै भएको थियो। प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ अवैध रूपमा असार पसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ। दहथुम प्रहरी चौकी र स्थायी प्रहरी पोस्ट दामाचोरबाट खटिएको प्रहरी टोलीले गैर कानूनी रूपमा बालुवा असर पुसार गर्दै गरेको अवस्थामा दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। लु 3T5253 नम्बरको ट्र्याक्टरलाई चापाकोट 8 दामाचोर स्थित वनकट्टा घाटबाट नियन्त्रणमा लिई कार्यवाहीको लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले 10,000 जरिवाना गराई छाडेको छ। त्यस्तै G1T6111 नम्बरको ट्र्याक्टर भिरकोट 6-1 प्रहरीले नियन्त्रणमा लिए भिरकोट नगरपालिकाको कार्यालयमा कार्यवाहीको लागि पठाइएकोमा 10,000 जरिवाना गराई छाडेको प्रहरीले जनाएको छ। गुल्मीको सतीवती गाउँपालिकाले उन्नत पशु खरिदका लागि पशुपालक किसानलाई प्रति पशु 25,000 रूपियाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। पालिकाको आर्थिक वर्ष 83-84 पशु पंक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपालक किसानको आयोजनमा वृद्धि गर्दै पशुपालन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले अनुदान निर्णय गरिएको गाउँपालिकाको सतीवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौड्यालले बताउनुभयो। यो कार्यक्रम अन्तर्गत उन्नत गाई भैंसी राँगो खरिदका लागि प्रति 25,000 रूपियाँका दरले अनुदान उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताउनुभयो। सतीवतीमा देखिएको पशुपालनलाई अझै व्यावसायिक बनाउँदै कृषकको आमदानी बढ़ाउने लक्ष्य भएकाले अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक कृषक फर्म समूह र सहकारीलाई सार्वजनिक सूचना पनि गरिएको छ। त्यस्तै सतीवती गाउँपालिकाले पहिलो बेद ब्याउने गाई पाल्ने कृषकलाई प्रति गाई 10,000 रूपियाँ प्रोत्साहन दिने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष 83-84 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रोत्साहन कार्यक्रम कार्यान्वयन गर्न थालेको छ। यो कार्यक्रमले गाई पालन र संरक्षणलाई प्रोत्साहन गर्दै पशुपालन व्यवसायलाई व्यवस्थित र उत्पादनमुखी बनाउने अपेक्षा पालिकाको छ। सतीवती गाउँपालिकामा पशुपालनमा सक्रिय 42 समूह छन्। उनीहरूले समूहमा आबद्ध भएर कृषि र पशुपालनबाट वार्षिक समृद्धिसँगै पशुपालनमै 2 करोड़ रूपियाँ हितकोष पनि खड़ा गरेका छन्। सतीवती गाउँपालिकाले अनुदान पोषण स्वास्थ्य व्यवस्थापन नस्ल सुधार क्षमता विकास र बजारीकरणमा कृषकलाई सहयोग र बजारीकरण सहजीकरण गर्दै आएको छ। रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। मानव सेवा आश्रम बागलुङको भवन बनिरहेको निर्णय घाटलाई धाम बनाउने गरी विस्तृत अध्ययन प्रतिवेदन डीपीआर बनाउने काम शुरू भएको छ। बागलुङ नगरपालिका र आश्रमको सहमतिमा डीपीआरको तयारी भएको हो। पहिलो चरणको सर्वेक्षण र त्यसका लागि नक्सा समेत बनेको छ। डीपीआरको पहिलो चरणको प्रगतिबारे सरकारवाला बीचमा प्रस्तुतिकरण र सुझाव संकलनको काम सकिएको छ। जिल्ला समन्वय प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सरकारवाला बीचमा डीपीआर बारे पहिलो चरणको छलफल भएको छ। डीपीआर अनुसार धाम बनाउन झण्डै 17 रोपनी भन्दा धेरै जमीन आवश्यक पर्ने उल्लेख छ। सरकारवालाले भने धाम बनाउन पाठशाला, विद्याश्रम, गौशाला, धर्मशाला लगायतको व्यवस्थापन गरिने भने सुझाव दिएका छन्। सबैको सुझाव अनुसार आश्रमको वृहत्तर योजना अघि बढ़ने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। जिल्ला समन्वय प्रमुख थापाले डीपीआर मात्र बनाएर नहुने भन्दै जग्गा प्राप्तिको व्यवस्थापन चुनौतीको विषय भएको बताउनुभयो। डीपीआर बनाउँदा फोहोर व्यवस्थापन, दाह संस्कार र अन्य क्षेत्रको संरचनालाई पनि ध्यान दिन आवश्यक देखिन्छ। प्रमुख वसन्त कुमार श्रेष्ठले भन्नुभयो, 5 रोपनी जमीन नगरपालिकाले आश्रमलाई व्यवस्थापन गरिसकेको र धेरै संरचना बनाउँदै जाँदा सार्वजनिक स्थल नरहने, खुलाचोरको अभाव हुनेतर्फ ध्यान दिन श्रेष्ठको आग्रह छ। बागलुङ नगरपालिका एक र सिमानामा अवस्थित निर्णय घाटलाई धार्मिक गन्तव्य बनाउन 108 मोठ तुलसी पनि रोपिएको छ। निर्णय घाट मानव सेवा आश्रम धाम विकास समितिको आह्वानपछि 10,500 तिरेर स्थानीयले आफ्नै मठ बनाएर तुलसी रोपण गरेका हुन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको छ। रघुगंगा हाइड्रो पावरका प्रबन्धक संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको बताउनुभयो। बाँध डिसेन्डर सुरुङ त्यसै गरी स्विस यार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको एकवटा युनिट परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि आइतबारबाट परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र काम का साथ अगाडि बढ़िरहेको प्रबन्धक केसीले बताउनुभयो। रघुगंगा 4 दगनाम र 5 झीको फेदीमा बाँध र 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणको परीक्षण थालिएको छ। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड़नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच वार गत ज्येष्ठ 25 गतेबाट संचालनमा आएको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैन्यका अर्जुन चौपारी एक पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र संचालनमा। इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा पुतेल बजार र भिरकोट नगरपालिकाद्वारा भदौ 10 गते सार्वजनिक विदा र सतीवतीद्वारा पशुपालनमा अनुदान उपलब्ध। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौं। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

एस आदिखोला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4
1: यमहा विश्व एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे यमहा लैजाऊ घरमा नागरिकताकै भरमा अत्याचित क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 86143
2: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
3: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको
2: हो
3: नि
2: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
3: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
2: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरे शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0863-691-004
5: सम्पर्क मोबाइल 97484-34484
6: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
7: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
8: हजुरलाई त भन्दियो भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
7: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
8: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु
7: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
7: मोबाइल नम्बर 98560-54313 र 98143-48-32
8: मूल्य होइन स्वास्थ्य रोजौ
9: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
9: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ भन्छ
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि
9: हजुर हामी कहाँ डोरीमी प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो सरेको र सुपथ मूल्यमा गरिन्छ
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
7: मोबाइल नम्बर 98560-1976 98161-9076 र 98170-1682-23
8: होइन के भयो किन बन्द भएको गाडी
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्न त
7: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
8: ए
11: एक्साइड ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी रहेको छ।
12: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसु पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 0364-41-552, मोबाइल 98-560-40-552 र 98-460-51-401।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
15: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
16: होइन दाई, बिमारले फेरि च्यापेरी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
15: बिमार कहिले निको होला र खै?
13: अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061

0: बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856586667।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
3: के गर्नु बहिनी?
2: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज।
1: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ECG सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने,
0: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 7364-41087, मोबाइल 9864-69-7174-47।
2: चिया कस्तो सास बनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821-4047-029।
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
7: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज, देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
7: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाग्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू।

0: स्थायी अर्डर अनुसार का नया तथा आधुनिक डिजाइन का फर्नीचर का संपूर्ण सामान उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क सफल फर्निचर उद्योग, पेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
1: सम्पर्क मोबाइल 98560309888। सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
2: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
1: मोबाइल 98135 56 496।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
4: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन। अब त जान्नमा कहीँ पनि
4: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
4: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
0: यस समयको साथमा जेतुल सुनचाँदी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गढेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ।
9: सुख दुख का तरेलीहरू सँग रम्दै
10: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने।
9: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन।
10: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
9: 105.4 मेगाहर्ज।
11: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
12: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
11: लौ, अब कहाँ दिनुभयो? मैले बहिरे

0: नया बजार को बोपू सैनिक एंड खिलुम खाड़ी का सुनसाती पसल बाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बोपू सैनिक एन्ड खिलुङ खालीका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, यो नगर न, विगत 9 वर्षदेखि वाली नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: च्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855954963, 9855551104 र 9808447723।
4: यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ? घर परिवारको अस्त व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुट्टै छ टिपेर देऊ त म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9841443
3: मूल्य होइन स्वास्थ्य रोजौ

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855-51068 र 9876-70771। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846-86005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6096।

0: रेडियो आदि खुला 105.4
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन।
2: गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
1: काठमाण्डुमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मी भेला, एआईको जिम्मेवार प्रयोगबारे छलफल, पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण।
3: सुगर स्वीटन बेभरेज चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौ।
1: कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दै।
4: मन्त्रालय गरेको निर्णय हामी मान्न गरेका छौँ, सम्पूर्ण व्यवसायीहरूले समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धताहरू जनाउनु भएको छ।
1: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालको पहिलो जीत।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपाली समाजमा बलात्कार लगायतका अपराध रोक्न कानूनको कड़ाई मात्र पर्याप्त हुँदैन, सामाजिक चेतना पनि उत्तिकै आवश्यक छ। पीड़ितलाई दोष दिने प्रवृत्ति अन्त्य गरी अपराधीलाई कड़ा सजाय सुनिश्चित गर्नुपर्छ। विद्यालयदेखि नै लैंगिक शिक्षा, सम्मान र नैतिकता, आत्मरक्षाको विषयको अध्ययन र प्रहरी प्रशासनलाई संवेदनशील र उत्तरदायी बनाउनु पनि उत्तिकै आवश्यक छ। परिवार, समाज र राज्य सबैको संयुक्त प्रयासबाट मात्रै यस्ता जघन्य अपराध नियन्त्रण सम्भव छ। अब खबर सन्तोष गन्धर्वबाट।
6: सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ 1 र भदौ 3 गतिका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिनुभएको हो। निर्देशन अनुसार भदौ 1 गतिको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्दलाई अमर्यादित तथा अनावश्यक शब्दहरू भन्दै संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको थियो। त्यसै गरी बैठक भदौ 3 गतिको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गर्नुभएका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिनुभएको छ। बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानकर्षण समेत गराउनुभयो।
2: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
6: यसैबीच आजको बैठकमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षी दलका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। आजको बैठकमा आकस्मिक समयमा बोले अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ।
7: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
6: प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद प्रमिला गच्छदारले अबोध बालिकाको जीवनको मोल केही पैसामा तौल नहुने समेत उहाँले तर्क गर्नुभएको छ।
8: जब घटना घट्छ, सड़क तात्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर 3 वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
6: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदमात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो।
9: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाऊ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु। सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना 1 सेकेण्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु।
6: एशिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एशिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी रहेको छ। कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डु टोइले युनेस्को र एआईबीडीको बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभएको छ। एआईबीडीका सीईओ फिलोमेना न्याना प्रकाशमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा समेत राख्नुभयो। एआईको प्रयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि 2 दिन छलफल हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अकुर्याबका निर्देशक श्रीमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गरे पनि अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनु भएको थियो। कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र त्यसका लागि एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोगको रोक्न संचार माध्यमको भूमिका र बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा सरकारवाला बीच छुट्टा छुट्टै छलफल भएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।
9: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारण
3: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रोपर कानून पनि छैन, त्यो हुँदाखेरि आइरहेछ। जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न पाइने भन्ने छ, यो ट्रान्सफ्याट, सुगर स्वेटन बेभरेज, चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ, अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि।
6: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यास छोड्नुपर्ने बताउनुभयो।
10: नेपाल आफैमा पनि हिमाल पहाड़ तराई यो विविध तरिकाका खाद्यान्न, फलफूल, तरकारी, जड़ीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चीजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली स्वस्थ जीवनशैली स्वस्थ विचार स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
11: पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले आज दिनभरमा भएका छलफल सरकारवाला निकायका लागि उपयुक्त भएको समेत उल्लेख गर्नुभयो।
12: यो अवसर नेपालमा भोलि महत्वपूर्ण दिन हो। हामीले चाहिँ यो एआईबीडी ले 50 वर्षमा प्रवेश गर्दैछ। यो एसिया प्रशान्त क्षेत्रमा एउटा मीडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै खास गरी अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा यहाँहरूको यो सन्ध्याकालीन समय बितोस् त्यसका लागि शुभकामना छ।
11: एसिया प्रशान्त क्षेत्रका 30 भन्दा बढ़ी देशका करिब 200 प्रसारणकर्मी तथा संचार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा 57 मत पाउनु भएको थियो। त्यस्तै प्रस्तावको विपक्षमा 22 मत पर्यो भने मत दिन्न भने सांसदको संख्या 4 रहेको थियो। मुख्यमन्त्री कार्कीले पाएको उक्त मत 92 सदस्यीय प्रदेशसभाको बहुमत 47 भन्दा बढ़ी हो। मत विभाजनमा 83 जना सांसद सहभागी हुनुभएको थियो। प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थिति हुनुभएको छ। मलेसियाको वैदेशिक श्रमिक केन्द्र बिन्दु व्यवस्थापन प्रणालीमा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा 25 कम्पनीले तत्काल एफडब्ल्यूसीएमएसबाट नाम हटाउने सहमति गरेका हुन्। सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेट हुन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायले यसका विरूद्धमा विरोध जनाएको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव वैदेशिक रोजगार विभाग संघका महासचिव हरि डाङ्गीले सीआईएमसँग बताउनुभयो।
13: मन्त्रालयमा श्रीमान सचिवज्यू अनि त्यसै गरी मन्त्रालय मन्त्रीज्यूको चाहिँ सल्लाहकार होइन अनि त्यसै गरी महामन्त्री सचिवज्यू लगायत हामी व्यवसायजीहरू नेपाल वैदेशिक व्यवसाय संघको कार्य समिति विभिन्न घर संस्थाका अध्यक्षज्यूहरू र सल्लाहकारज्यूको रोभरमा जो 25 एडब्ल्यूसीएमएस समावेश भएका थिए यी व्यवसायजीहरू उहाँहरूले सम्पूर्ण व्यवसायको माझमा र मन्त्रालयको माझमा हामी मन्त्रालयले गरेको निर्णय र व्यवसाय संघले गरेको मान्छौ हामी थाहा नभएर कुनै पनि थाहा नभएर त्यहाँको नाम आयो यसमा चाहिँ हामीले चाहिँ आत्मलोचना गर्दै संघले गरेको निर्णय र हाम्रो मन्त्रालयले गरेको निर्णय हामी मान्न गएका छौँ। सम्पूर्ण व्यवसायीहरूले समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ।
11: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकबाट म्यान पावर कम्पनीले तोकिएका भन्दा बढ़ी रकम अशून्य प्रविधि अझै नरोकिएको भन्दै संसदमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एण्ड टी 20 सीरीजमा नेपालले पहिलो जीत हासिल गरेको छ। आज भएको खेलमा नेपालले रोबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको रोबाटा 18.3 ओभरमा 115 रनमा अल आउट भयो। यसअघि नेपालले शुरूआती दुई खेलमा हार बेहोरेको थियो। नेपालले आफ्नो चौथो खेल बुधबार एसीटी कमेन्ट्ससँग खेल्ने भएको छ।
14: संतोष गंधर्व राप्ती सुनारी अस्पताल में 24 घंटा सेवा पाए पछि स्थानीय खुशी।
15: मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर। बिहान आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ। परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो।
14: उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यता हट्दै रिपोर्ट। नेपालमा खुला संसदको अभ्यासका लागि संघीय संसदले गरेको र बनाएको थप योजना विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: प्याज को फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
17: बाल बालिका को स्वस्थ भविष्य को लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
18: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
17: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
18: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
19: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
20: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 1500 राप्ती सुनारी अस्पताल भदौदेखि 24 घण्टा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो भएको छ। गाउँमै 24 घण्टा सेवा पाउन थालेपछि स्थानीय बासिन्दा उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यताबाट हटेको छ।
22: बाँकेको राप्ती सुनारी गाउँपालिका तीनका रामकृष्ण चौधरीकी श्रीमतीको केही समय अघि नेपालगंज स्थित भेरी अस्पतालमा अपरेशन मार्फत सुत्केरी गराइएको थियो। अपरेशनको घाउ पाकेपछि थप उपचारका लागि उहाँलाई राप्ती सुनारी अस्पतालमा रेफर गरिएको छ। गाउँमै रहेको 1500 अस्पतालबाट सेवा पाएपछि खुशी लागेको उहाँको भनाइ छ।
23: टाँगा खोलाएर घर लगाउँला भनेर आएको, अनि खोल्ने बेला पाकेको थियो, त्यही भएर डाक्टरहरूको सल्लाह अनुसार हिँडिराखेको छु। मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर, खान आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो। अब हाम्रो घर पनि नजिकै, गाउँठाउँ नजिकै, बाहिर जाने बेला चाहिँ अलिकति बढी खर्च हुने, नजिक भएपछि एकदमै सहज भयो।
22: राप्ती सुनारीकी बिन्दु थारू देउरानीलाई सुत्केरी गराउन यही अस्पताल आइपुग्नु भयो। उहाँले अस्पतालमै सामान्य प्रसूतिबाट छोरालाई जन्म दिनु भएको छ। राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा भदौ 1 गतेदेखि 24 घण्टा सेवा दिन MBBS डाक्टर, एनेस्थेटिक, मेडिकल अधिकृत र 2 जना स्टाफ नर्स गरी 5 जना स्वास्थ्य कर्मी परिचालन गरिएको छ। अस्पतालमा एक्सरे, ल्याब र अल्ट्रासाउण्ड सेवा उपलब्ध छन्। अस्पतालकी सिनियर अनामी बबिना नगरकोटी, राप्ती सुनारी गाउँपालिका, लुम्बिनी प्रदेश र संघीय सरकारको करिब 1 करोड़ रूपियाँ लगानीमा अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका राप्ती सुनारी चारका वडाध्यक्ष मिनराज खड्का,
24: यो साल हामीले पालिका र प्रदेश संघ सरकारको 1 करोड़ लगानीमा अहिले थप सेवा विस्तार गरिराखेका छौँ। सम्भवतः हामीले असोजदेखि CS का जुन अपरेशन, डेलिभरी अपरेशनहरू, हड्डी फ्याक्चर भएका र अन्य जनरल ओपीडी का सेवाहरू सेवा विस्तार गर्ने तयारी छौ।
22: हाल अस्पतालमा तीनवटा ओपीडी सञ्चालनमा छन्। राप्तीसुनारी गाउँपालिकाले अस्पतालमै गाउँभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्रको समेत स्तर वृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उपचारका लागि नेपालगंज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेल बताउनुहुन्छ।
0: नेपालगंज जानुपर्ने बाध्यता कोहलपुर जाने बाध्यताको अन्त्य गर्दछ। स्वास्थ्य मौलिक अधिकार हो। आधारभूत स्वास्थ्य केन्द्रहरूमा पनि हामीले क्षमता अभिवृद्धि गरेका छौं। हाम्रा हर वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याबको व्यवस्थापन गरेका छौं, बर्थिङ सेन्टरको व्यवस्थापन गरेका छौं, अल्ट्रासाउण्डको व्यवस्थापन गरेका छौं।
22: अस्पतालमा शल्यक्रिया सहितको सेवा विस्तारका लागि राप्तीसुनारी गाउँपालिका, निक साइमन इन्स्टिच्युट र राप्तीसुनारी अस्पताल विकास समिति बीच सम्झौता भएको छ।
20: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्वसाधारणका लागि नयाँ संसद भवनमा खुला राख्न खोजिएको व्यवस्था।
1: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ।
20: खुला संसदको आवश्यकता र सुधारका लागि गरिएको प्रयास कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माईडी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपी

0: अब संसदको खुलापन र यसको प्रभाव। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेश सभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा साथी लील प्रकाश चन्दले नागरिकको सवाल सहित संवाद गर्नुभएको छ।
1: नागरिकसँग संसद, संसदको गतिविधि, संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरूरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।
2: यो पनि हामीले गरेका थियौँ भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने त्यतातिर लाग्नु पर्छ।
1: होइन, हामीले धेरै आस्पेक्टहरूमा गइरहेछौँ। हामीले गर्न नसकेको चाहिँ भनौँ बरू, हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ। अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौँ।
2: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
1: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संसदकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
2: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतार ले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन, अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
1: पहिलो कुरा त लोकतान्त्रिक प्रणालीमा सञ्चार माध्यमहरूको विकास जरुरी छ। त्यो विकास भनेको संख्यामा अभिवृद्धि पनि हो। मिडिया खास गरी मास मिडियाको सन्दर्भमा त अहिले पछिल्लो चरणमा पहिला जति हुनुहुन्थ्यो त्यति नै स्थिर भएको जस्तो देखिन्छ भने सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु, किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यस कारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मिडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मिडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ। तर संसदको बाहिरपट्टि जुन सोसियल मिडियाहरूको उपस्थिति छ त्यसलाई हामीले अहिले इन्करेज पनि गरेका छैनौं, डिस्करेज पनि गरेका छैनौं। तर त्यसका केही ड्रब्याक्सहरू छन्, त्यसलाई कसरी न्यूनीकरण गरेर त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा हामी अध्ययनरत छौं। यसको मतलब अहिलेको मास मिडियालाई हामीले प्रतिस्थापन गर्न, विस्थापन गर्न खोजेका चाहिँ होइनौ।
3: म अरुणा जोशी, म युनेस्कोबाट गाइडलाइनको बारेमा चाहिँ थोरै जानकारी, कस्तो खालको गाइडलाइन भन्नुभएको, सोसियल मिडिया गाइडलाइन भन्नुभएको कि कस्तो गाइडलाइन चाहिँ भन्नुभएको भने त्यो बारेमा चाहिँ अलिकति भन्नुभयो हुन्थ्यो भने।
1: प्रश्नको लागि धन्यवाद। मैले सिधै प्रश्न यता लिल सल्लाह मौकै नदेखि आफैले बोल्न थालेँ। कस्तो भन्दाखेरि जस्तो मिडियाहरूको चाहिँ काउन्सिल छ, होइन, अब सरकारले पनि कानुनी रूपमा नियमन गरेकै छ, सूचना विभाग छ।

0: अच्छा सोशल मिडियाको के छ त? केही पनि छैन. नेपाल सरकारलाई चाहिँ अनुरोध गरिरहेको अवस्था के हो भन्दाखेरि चाहिँ यो सब भन्ने एउटा नियमन गर्ने कानून चाहिन्छ भनेर हो. बाहिर गए भएन, कानून अन्त ढिलो हुन्छ. त्यसको अवस्थामा हामी कसरी व्यवस्थापन गर्ने? अब जस्तो विभिन्न अब शेरफेरो .com भन्नुहोस् अथवा कुनै युट्युब च्यानलहरूवाला जसले राम्रो कभर गरिरहेको छ, ठिक छ, त्यसलाई किन प्रमोट नगर्ने? त्यस्तोलाई आम नागरिकहरू अहिले मल्टिमिडियामा अभ्यस्त छन्, खास गरी भिडियो दृश्य सामग्रीहरूमा अझ बढी अभ्यस्त छन्, उनीहरू हेर्न चाहन्छन्, त्यसमा उहाँहरूको बडी ल्याङ्ग्वेज हेर्न चाहलन्. त्यो पक्ष समेतमा सचिवालय संवेदनशील छ. नेपाल सरकारसँगै छैन अहिले त्यो सम्बन्धी सोसियल मिडियालाई नियमन गर्ने गाइडलाइन. तर सचिवालयले अहिले पत्रकारहरूका लागि नै, एउटा संचारकर्मीका लागि नै एउटा नयाँ निर्देशिका जस्तो बनाएको छ. यदि त्यो एप्रुभ भएको छैन, त्यसको संयोजक मैले थिएँ, अहिले हामीले त्यसको पास वितरणदेखि लिएर सिट व्यवस्थापनदेखि लिएर सबै सबै कुरालाई त्यसैमा आधारित भएर एउटा संसदको मात्रै डेडिकेटेड रूपमा गर्न चाहनेको सोसियल मिडिया छन्. तिनीहरूले चाहिँ डेडिकेटेड रूपमा गर्छन्, उनीहरूको राम्रो प्लेटफर्म छ, उनीहरू रजिस्टर छन्, उनीहरू वैधानिक रूपमा नेपाल सरकारलाई आएको कुराहरूको कर तिर्छन् लगायतका विभिन्न पक्षहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर विचार गरिएको हो पहिलो कुरा. दोस्रो कुरा, अघि नै मैले भनेको गाइडलाइन चाहिँ दुई खालको गाइडलाइन छन्. एउटा अर्को चाहिँ खुला संसदको बारेमा विभिन्न सूचकाङ्क छन्, ती सूचकाङ्क गाइडलाइन भनेको हो मैले. ती गाइडलाइनहरू भनेको चाहिँ अब एउटा गाइडलाइनको त खास गरी एसियाली संसदहरूको खुलापनको सूचकाङ्कको त यही अगस्तको अन्तिमसम्ममा रिपोर्ट आउँछ, त्यसमा नेपाल कुन स्थानमा पर्छ त्यो हेर्न बाँकी नै छ. जस्तो अर्को पनि छ, खुला बजेट गाइडलाइन के इन्डेक्स पनि छ, एउटा ओपन बजेट इन्डेक्स पनि छ, त्यसमा नेपाल 2017 चाहिँ 52 ऱ्याङ्किङमा परेको थियो. यसको मतलब भारत 47 थियो. त्यो गाइडलाइनहरू भनेको हामीले त्यसरी पनि डेभलप गरिरहेका हुन्छौँ, उताका हेरेर पनि गरिरहेका हुन्छौँ.
1: गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न. छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग गरिएको छ. अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन छ. काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रशासन कर्मीको भेला शुरू भएको छ. एआईको जिम्मेवार प्रयोगबारे छलफल भएको छ. पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञको भनाइ छ. कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ. फ्री भिसा फ्री टिकटमा अझै पनि असुली. श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव दिएका छ. मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दैछन्. र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालले पहिलो जीत हासिल गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.
2: अहिले हाम्रो गर्नेमा 8 बजेको छ.
3: यस समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ.
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4. आफ्नो ख्याल राख्नुहोस् है.

0: रेडियो आधी खुला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9842349.

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नको लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 063-44-646-96। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद,
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं,
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन,
0: तर एक कानूनविद भन्छन्
4: फाँसी लिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ,
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रूसको भित्र भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौं। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ़ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 को डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि संदिग्ध बारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक:
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
0: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
1: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्तापक्षीय अर्की सांसद आशा झा
6: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
7: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था

0: अलिक स्ट्रङ बनाउने कम्प्लेन गर्न लगाउने त्यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि हामी एडभोकेसी त गऱ्यौँ अनि सबै एडभोकेसी भयो जस्तो छ कि सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त.
1: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा?
0: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेको छ होइन, अनुमोदनै गरेको छ. त्यसमा त नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन. अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा. त्यसको प्रोसेस लामो हुन्छ होइन, तर अब त्यो एउटा पाटो छ. मैले भने कानून कमजोर छैन हामी कहाँ. अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ. उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ हामी कहाँ देखिएन. के
1: वर्षेनी तथ्याङ्क हेर्ने हो भने घटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
0: मैले एकाउन्टेबलै नभएको, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन. अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त. प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छे छन् नि जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन. मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन. अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ. यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो.
1: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन
0: कति हो नमान्ने मात्र एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने होइन, त्यस्तो खालको पनि छ नि त. धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्युर त प्रहरीले अगाडि लानै पर्छ नि. त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त. लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ.
1: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
0: त्यहाँ तीन चारवटा क्याटेगोरी छ. रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त. जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो.
1: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन,
0: त्यही त 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय. 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो.
1: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छ
0: मेरा बात, त्यो कानुनी सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो. जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ कि, संवेदनशीलता नै भएन कि. हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ कि.
2: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता दाहालसँग कुरा गर्दै. तपाईँ बीबीसी नेपाली सेवा साँझ पख सुनिरहनु भएको छ. एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्, त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्. सभामुख डोलप्रसाद अर्याल.
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु.

0: ले सांसदहरूलाई सचेत गराउँदै भने,
1: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। युएको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
2: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्नमले किएभलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न हो, होइन र? किएभमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएभ आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट।
3: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
5: पहाडको छुक छुके दिल
6: आमा मामा कति राम्रा गीत बजेका कता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगा हर्जको रेडियो आदि खोला रहेछ क्या हो।
7: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 मेगा हर्ज।

0: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ साङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: सुनो, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खुला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 भदौ 9 गते मंगलबार साउन शुक्ल द्वादशी 25 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: 12 घटनाको पीड़ितका विवरण र आरोपितका बयान छताछुल्ल। बञ्चरे डाँडावासीसँग पटक पटकको सहमति, समस्या उस्तै। अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग। ढुंगा, गिटी र बालुवामा संघीय सरकारको नजर लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्वदेशमै रोजगारी र आमदानीको अवसर शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारीका लागि युवा विदेशी नै क्रम बढ़िरहेका बेला हेटौड़ाको चुच्चे खोलामा खुवा अर्थात कुराउनी उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आमदानीको अवसर दिएको छ। खुवाका लागि प्रख्यात हेटौड़ा उपमहानगरपालिका वड़ा नम्बर 6 र 17 क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूध जन्य परिकार उत्पादनबाट मासिक 10,000 देखि लाखौं रूपियाँसम्म आमदानी गर्न सफल भएका छन्। व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक, किसान, डेरी, सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौड़ा काठमाण्डु सड़क खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ एक दर्जन भन्दा बढ़ी व्यवसायीले दैनिक 100 लिटर दूध घोड्दै खुवा, गुदपात, पुष्टकारी, पेड़ा, बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौड़ाबाट काठमाण्डु आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सड़क सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौड़ा सत्रका लकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैंसीको दूधबाट खुवा उत्पादन गरी व्यवसाय शुरू गर्नुभएको हो। बीबीएस तेस्रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रूपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाका अनुसार उत्पादन भएको खुवा, गुदपाक, पुष्टकारी लगायतका सामग्री हेटौड़ा काठमाण्डु रूटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा पहिलो पृष्ठका खबर। बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन। पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणाली बारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैं बेवास्ता उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोज तलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि शुरूमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलाश भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्। तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ। बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैं गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो। मैले किन नखोलेको भनेर सोद्धा जंगिने हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यो तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
0: बंचरे डाँडा ल्याण्डफील्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यो छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्, तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बंचरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढ़ी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बंचरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल शुरू गरेको छ। केही दिन अघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बंचरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्याण्डफील्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल शुरू गरेको बताउनु भएको थियो। बंचरे डाँडा ल्याण्डफील्ड साइट पटक पटक सहमति, समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
2: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवाद बारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा 2 रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरूल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेश रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ, तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2082 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक ल्याएको छ। तर प्रस्तावित विधेयकले पनि फेरि ढुंगा, गिटी र बालुवा लगायतका खानी तथा खनिज जन्य पदार्थको उत्खननको अधिकार संघमै राख्नुपर्ने प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 ल्याएकी हुन्। विधेयक ल्याउनुको कारण स्पष्ट पार्दै उनले विधेयकमै लेखेकी छन्, संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिज जन्य पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 साउनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा ढुंगा, गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुंगा, गिटी र बालुवामा संघको नजर, खुम्च्याइँदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
2: निजी सवारी साधनलाई पनि खुल्यो नाग ढुंगा सुरुङ शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुंगा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि संचालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाड़ी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड, मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार राष्ट्रपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बास्कोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट एक एक प्रश्नको प्रत्युत्तर सुनिश्चित गरिएको थियो, जस अनुसार छ दलबाट छवटा र बाँकी नौवटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
2: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था, लघु वित्त र सीमित बैंकिङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले तीनवटै ठूला कोषलाई केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणमा ल्याउने गरेको निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र बैंकको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी संचय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष समेत केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा आउनेछ। 3 ठूला कोषलाई राष्ट्र बैंकको नियमनमा ल्याउने अर्थ समितिको निर्णय शीर्षकमा राष्ट्रिय दैनिक अभियान दैनिकमा छापिएको खबर हो।
0: युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट बाहिरिने आश्वासन दिएका 25 वटा म्यानपावर कम्पनीसँग लिखित निवेदन माग गरेको छ। सोमबार मन्त्रालयमा